0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्कार पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423059। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
3: अब के जादु गर्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
4: विपद बारे चासो राखौ, चनाको बनौ।
5: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: साझा खबरको सबैभन्दा शुरूमा आज 2083 साल भदौ 18 गते बिहीबार सेप्टेम्बर 3 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवा भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1200 भन्दा धेरै, 4216 सम्पर्कविहीन। खोज तथा उद्धारका लागि 21,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन।
1: जलवायु परिवर्तनले नेपालमा विपदको जोखिम बढ़दै, भोटेकोशी बाढ़ीमा मृत्यु तथा जनधनको क्षतिबारी प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। बाढ़ी क्षेत्रमा 22,00,000 टन फोहोर।
0: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन, 50 अर्ब भन्दा बढ़ी बीमा दावीको आकलन। तरकारी को भाव सस्तियो, ग्यासको अभाव भने कायमै।
1: तापक्रम बढ़ेपछि प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य र खानेपानीको संकट। म्यानमारमा बाढ़ीमा 31,000 बढ़ी प्रभावित। वार्तामा आउन इरानलाई कुनै दबाव नदिएको अमेरिकी राष्ट्रपतिको भनाई।
0: र नेपाल एक क्रिकेट टोली तास्मानिया संघको एक दिवसीय खेलमा पराजित। भोलि साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए संघ खेल्ने। भोलिबाट पुरूष भलिबलको एनभीए शुरू हुने।
2: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा रसुवा भोटेकोशी बाढ़ी र भएको जनधनको क्षतिको पछिल्लो विवरणको प्रसंग।
1: भदौ 10 गते आएको भोटेकोशी बाढ़ीका कारण मृत्यु हुनेको संख्या 1204 पुगेको छ। 4216 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले हिजो साँझ विवरण सार्वजनिक गर्दै बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्य जारी रहेको र बाढ़ीमा घाइते भएका 301 जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाएको हो। 195 जना डिस्चार्ज भएका छन् भने 70 जना उपचाररत छन्। उपचारका क्रममा 3 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म 11,993 जनाको उद्धार गरिएको छ भने 610 हवाई उडान मार्फत उद्धार कार्य, उद्धार तथा राहतको काम सञ्चालन भइरहेका छन्। बाढ़ीपछि विस्थापित भएका 3,948 जना 4 जिल्लाका 34 होल्डिङ सेन्टरमा बसिरहेका छन्। नुवाकोटका 24 केन्द्रमा 2,981 जना, रसुवामा 5 केन्द्रमा 320, धादिङका 3 केन्द्रमा 260 र काठमाडौँमा 2 केन्द्रमा 387 जना आश्रय लिइरहेका छन्। यसैबीच बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङमा पनि खोज तथा उद्धारको काम भइरहेको प्राधिकरणले जनाएको छ। रसुवागढ़ी जलविद्युत आयोजनाको 120 मेगावट क्षमताको सुरुङमा करिब 150 मिटर भित्र ठूला चट्टान भेटिएपछि उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिनाई भएको छ। 90 जनाको टोली, 3 स्काभेटर र 1 बबक्याट प्रयोग गरी बाटो हटाउने तथा कम्प्रेसन मेसिन, रक ब्रेकर र ब्लास्टिङ मार्फत सुरुङमा पाल पार्ने काम जारी रहेको प्राधिकरणले जनाएको हो। आयोजनाको सुरुङको विभिन्न क्षेत्रमा खोज तथा उद्धारको काम भइरहेको छ। लाङटाङमा 20 मेगावट आयोजनामा भारतीय टोलीको रेकी पछि नेपाली सेना सहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य अगाडि बढ़ाएको छ। टोलीले सुरुङभित्र करिब 75 मिटर प्रवेश गरी हालसम्म करिब 900 मिटर लेदो हटाएको छ भने खोज तथा उद्धारका क्रममा 2 शव समेत फेला परेको जनाइएको छ। चिलिमी, माथिल्लो त्रिशुली ए, त्रिशुली 3A, त्रिशुली 3B र मैलुङ खोला जलविद्युत आयोजनाका सुरुङ तथा प्रभावित संरचनामा पनि खोज तथा उद्धार जारी रहेको प्राधिकरणले जनाएको हो।
0: यसैबीच बाढ़ी र पहिरोका कारण पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़क खण्ड अन्तर्गत कृष्णभीर र परेवा भीरमा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध छ। गल्छी देवीघाट खण्डमा लेदो हटाउने काम चलिरहेको छ भने तादी नदीमा 75 मिटर लामो बेली ब्रिज जडानका लागि पनि तयारी भइरहेको छ। विदुर बेत्रावती सड़क खण्डको करिब 2.5 किलोमिटर सड़क पूर्ण रूपमा बगेपछि ब्रेक स्पीकर र एक्साभेटर प्रयोग गरी पुनः संचालनको काम भइरहेको छ। संचारतर्फ नेपाल टेलिकमका 120 मध्ये 115 र एनसेलका 78 मध्ये 75 मोबाइल टावर संचालनमा आएका छन्। तिमुरे, चिलिमे खोला, त्रिशुली त्रिवी, भाल्चे, किस्माङ र चन्दनबारी लगायतका केही क्षेत्रमा सेवा पुनस्थापना हुन बाँकी रहेको जनाइएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङका 15 स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि हालसम्म 16 करोड़ रूपियाँ उपलब्ध गराइएको छ। प्रभावित क्षेत्रमा सड़क तथा हवाई मार्गबाट खाद्य तथा गैर खाद्य सामग्री पठाउने क्रम पनि चलिरहेको छ। हिजो मात्रै थप 28 गाड़ी राहत सामग्री सहित प्रभावित क्षेत्रमा पुगेका छन्। रसुवा जिल्लामा विद्युत आपूर्ति हुन समय लाग्ने क्षेत्रमा वितरण गर्न 155 सोलर पावर ब्याङ्क जिल्ला प्रशासन कार्यालयहरूलाई हस्तान्तरण गरिएको छ। मोबाइल टावर संचालनका लागि जेनेरेटरमा आवश्यक इन्धन ढुवानी गर्न नेपाल टेलिकम र एनसेलले हेलिकप्टर सहयोगको आवश्यकता रहेको जनाइएको छ। बाढ़ी प्रभावितको राहत व्यवस्थापनलाई व्यवस्थित बनाउन डिजिटल प्रणाली लागू गरिएको छ। हवाई मार्गबाट प्राप्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित आपतकालीन गोदाममा तथा स्थल मार्गबाट आएका सामग्री नुवाकोटको बटार, रसुवाको धुन्चे र अन्य संकलन केन्द्रहरूमा व्यवस्थापन गरिएको छ। प्राधिकरणका अनुसार पहिचान खोल्न नसकेका शव विभिन्न जिल्लाका 21 अस्पतालमा राखिएका छन्। हालसम्म 95 शवको पहिचान गरी आफन्तलाई बुझाइएको छ। पहिचान भएका शव सम्बन्धित ठेगानामा पठाउने तथा उद्धार गरिएका व्यक्तिहरूलाई घरसम्म पुर्याउने जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई दिइएको छ। यसैबीच भोटेकोशी हिमवादीका कारण भएको नागरिकको मृत्यु तथा जनधनको क्षतिमा प्रतिनिधि सभाले विशेष प्रस्ताव हिजो पारित गरेको छ। सभामुख डोल प्रसाद अर्यालले राख्नु भएको विशेष प्रस्ताव बैठकले पारित गरेको हो। यसअघि 2072 विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिमा पनि तत्कालीन संविधान सभा व्यवस्थापिका संसदले विशेष प्रस्ताव पारित गरेको थियो। तत्कालीन कार्य व्यवस्थापिकाले पुनर्वास र पुनर्निर्माण सम्बन्धमा संकल्प प्रस्ताव पनि पारित गरेको थियो। सर्वदलीय सहमतिपछि सभाले विशेष प्रस्ताव पारित गरेको हो। हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख डोल प्रसाद अर्याल,
3: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
0: हिजोको प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई नेपालले बलियो गरी आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। रसुवा बाढ़ीका सम्बन्धमा सरकारले गरेका काम कार्यवाही र भावी योजनाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तन विश्वव्यापी कारण भएको र असर न्यूनीकरण तथा व्यवस्थापन साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। भोटेकोशी बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित त्यस क्षेत्रकै ठूलो विपत्ति भएको उल्लेख गर्नुभयो। उहाँले विपदमा परेर घरबार विहीन भएका नागरिकलाई तत्काल अस्थायी र दीर्घकालीन पुनस्थापनामा सरकार लागिरहेको पनि उल्लेख गर्नुभयो।
1: बाढ़ी प्रभावित भोटेकोशी त्रिशुली जलाधार क्षेत्रमा कम्तीमा 22 लाख टन फोहोर भग्नावशेष थुप्रिएको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले आकलन गरेको छ। बाढ़ी प्रभावित मध्ये खास खास क्षेत्रमा गरिएको द्रुत मूल्यांकन तथा विश्लेषण विधि अन्तर्गत गरिएको विश्लेषणले कम्तीमा 22 लाख टन फोहोर भग्नावशेष थुप्रिएको देखाएको हो। ऱ्यापिड तत्काल पुनर्स्थापना तथा विकास कार्यका लागि द्रुत मूल्यांकन तथा विश्लेषण गर्ने विधि मानिन्छ। यसले विपदपछि तत्काल पुनर्स्थापना आयोजना बनाउन विश्वका सरकार तथा साझेदारहरूलाई समयमै प्रमाणका आधारमा जानकारी समेत उपलब्ध गराउने गरिएको छ। भोटेकोशी त्रिशुली नदीमा गत बुधबार विनाशकारी बाढ़ी आएको थियो। सरकारी तथ्याङ्क अनुसार बुधबारसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1100 भन्दा बढ़िरहेको छ।
0: भदौ 10 गते बिहान भोटेकोशीको पानी अस्वाभाविक रूपमा उर्लिन थालेपछि रसुवा, नुवाकोट, चितौन र धादिङ स्थित नदी किनारका वासिन्दाले सामान्य बाढ़ी ठानेका थिए, तर केही घण्टामै त्यो पानीले घर, गोठ, खेतबारी, सड़क, पुल र मानिसका सपना समेत बगाएर लग्यो। बाढ़ीको प्रत्यक्ष प्रभाव परेका हजारौं परिवार मध्ये धेरैका लागि सबभन्दा ठूलो पीड़ा घर भत्किनु मात्र थिएन, बरू वर्षौंको मेहनतले हुर्काएका पशु चौपाया गुमाउनु पनि छ। केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका पशु जोगाउन नसकिएको गुनासो गर्न थालेका छन्। सरकारी निकायले पहिलो चरणमा मानवीय उद्धारलाई उच्च प्राथमिकता दिए पनि पशुधन र किसानले भोगेको आर्थिक क्षतिमा उत्तिकै ध्यान दिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले उल्लेख गरेको छ। घटेकोशी हिमबाढ़ी किसानका हजारौं पशु चौपाया गुमेका छन्। गाउँमा पशुधन केवल सम्पत्ति होइन किसानको सामाजिक र आर्थिक सुरक्षाको आधार पनि बन्ने गरेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार उत्तर गया, गोसाईकुण्ड, बेनीघाट, त्रिशुली र देवघाट आसपासका क्षेत्रमा बाढ़ीले गोठभित्र बाँधिएका पशु बगाएको उल्लेख गरिएको छ। पशु व्यवस्थापनको लागि सरोकारवाला निकायको भूमिका कस्तो हुन्छ? विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ। यसबीच रसुवाको भोटेकोशी हुँदै दश भदौमा आएको आकस्मिक बाढ़ीले क्षति पुगेका सम्पत्तिहरूको बीमा रकम दावी हुने क्रम बढ़ेको छ। सम्पत्ति गुमाएका र शहरी क्षेत्रमा भएका व्यवसायीहरूले मात्रै अहिलेसम्म दावी गरेको पाइएको छ। जही कारण अपेक्षा गरिएका भन्दा कम मात्रै प्रारम्भिक रूपमा बीमा दावी भुक्तानमा गरिएको छ। बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ दावी भुक्तानी परिसकेको छ र यो रकम बढ़दै जाने देखिएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढ़ीपछि मरेका पशु चौपाएको व्यवस्थापन प्रभावकारी बनाउन सुझाव।
5: जुन मरेको पशुहरूको पनि लाइक हुन्छ नि, हामीले व्यवस्थापन नगरे पनि चाहिँ नि त्यहीबाट अर्को रोग ल्याएर अर्को महामारी नफैलोस् भन्ने पनि हाम्रो मेन कुरा हो।
0: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन, तरकारीको भाउ सस्तियो तर ग्यासको अभाव भने कायमै, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।

0: साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र OERC, सामुदायिक रेडियो उदयपुर र CIN।
6: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
9: आजको नागरिकको पहिलो पृष्ठमा दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5 अर्ब 20 करोड़ 60 लाख रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। उक्त कोषमा हिजो साँझ 5 बजेसम्म 7 अर्ब 37 करोड़ 60 लाख 73 हजार रूपियाँ थियो। मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार बाढ़ी आउनु अघि उक्त कोषमा 2 अर्ब 17 करोड़ रूपियाँ थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज हरियालले बाढ़ी आउनु पूर्व कोषमा रहेको रकम घटाउँदा 8 दिनमा कोषमा 5 अर्ब 20 करोड़ 60 लाख 73 हजार 891 रूपियाँ संकलन भएको देखिएको छ। त्यस्तै मनसुनी जोखिममा 51 हजार शीर्षकमा दाङबाट देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ। लुम्बिनी प्रदेशमा 51 हजार भन्दा बढ़ी नागरिक मनसूनजन्य विपदबाट प्रभावित हुने अनुमान गरिएको छ। त्यस्तै भित्तृपृष्ठमा जनक शिक्षा 2 महिनादेखि कामविहीन शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै अस्पतालको गाड़ीबाट 60 किलो गाजा बरामद शीर्षकमा मोरङको खबर प्रकाशित छ भने घर्दै हिमताल फुट्ने समयान्तर बढ़दै महाविपत्तिको डर शीर्षकमा ईश्वरी सुविधीले खबर लेख्नु भएको छ। किन बढ़दैछ जोखिम शीर्षकमा पनि खबर छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा रसुवा बाढ़ीको बीमा दावी 50 अर्ब नाग्ने आकलन, पीड़ितलाई सामाजिक सुरक्षा सुविधा शीर्षकको अर्को खबर पनि छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका र घाइते भएका सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिक तथा उनीहरूका परिवारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत विभिन्न सुविधा

0: पाउने भएका छन्। प्रभावित श्रमिक र तिनीहरूका परिवारलाई सामाजिक सुरक्षा कोषले लाभ रकम वितरण गर्न प्रभावित क्षेत्रबाट विवरण संकलन गर्ने काम शुरू गरेको छ। यसका लागि तथ्याङ्क संकलन र घाइते तथा मृतकको पहिचान गर्न सामाजिक सुरक्षा कोषको एक टोलीले काम समेत अगाडि बढ़ाएको छ।
1: कान्तिपुर दैनिकमा स्वच्छ ऊर्जाका नाममा मूल्य चुकाउँदै अरूण उपत्यकाका आदिवासी शीर्षकमा खबर छापिएको छ। जलविद्युतका लागि अर्बौं डलरको लगानी खन्याइँदैछ, तर स्थानीय भन्छन् हाम्रै भूमिमा बनाउने भनिएका परियोजनाबारे वास्तविक रूपमा हामीलाई नै सोधिएको छैन। तुलसी रौनियारले संखुवा सभाबाट लेख्नु भएको खबर हो। भटिकुसीको बाढ़ी जितेकी 97 वर्षीय गुणमाया शीर्षकमा आर्या चन्दले लेख्नु भएको खबर छापिएको छ। गुणमाया भग्नावशेषमा पुरिनु भएको थियो। करिब 4 घण्टाको प्रयासपछि सुरक्षाकर्मीले उहाँलाई उद्धार गरे। हाल वीर अस्पतालमा उपचाररत उहाँ एउटै प्रश्न दोहोर्याइरहनुहुन्छ, बाढ़ीले मलाई किन हान्यो। विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ। भोटेकोशी बाढ़ीको असर बंगलादेशमा बिजुली निर्यात रोकियो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने केरूङमै कोहिन थाल्यो 25 करोड़को फलफूल शीर्षकमा ऋषि राम पौड्यालले लेख्नु भएको छ। अर्को खबर तरकारीमा उपत्यकालाई छिमेकी जिल्लाको भर्थेक शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको छ भने बाढ़ी प्रभावित क्षेत्रको 95% दूरसंचार सेवा पुनः शुरू भएको बारेमा सजना बरालले लेख्नु भएको छ। भोटेकोशी बाढ़ीका 8 दिनमा काठमाण्डुबाट मात्रै 220 हेली उडान गरिएको खबर पनि छापिएको छ। यो सूरज कुंवरले लेख्नु भएको हो भने अर्को खबर पछिल्लो समयमा बढ़दै गएको महँगी र त्यसमा ग्यास आयातमा पनि अझै त्यो पर्याप्त उपभोक्ताका लागि हुन नसकेको बारेमा खबर छापिएको छ। भित्री पन्नामा विपदको सूचना प्रणालीमा चूक, हिमचट्टान खसेको 38 मिनट पछि एसएमएस शीर्षकमा शुभेच्छा पौडेलले लेख्नु भएको छ। चेतावनी पछि के कस्तो खालखालको समन्वय भएको थियो या थिएन भन्ने बारेमा विश्लेषण गरिएको छ। नयाँ पत्रिका दैनिकमा राहत सामग्रीको काठमाण्डुमा थुप्रो शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने देउबा समूहले ल्यायो महाधिवेशनको छुट्टै कार्यतालिका शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षका आआफ्नो महाधिवेशन कार्यतालिका 16 देखि 19 असोजमै 15 महाधिवेशन गर्ने संस्थापनको गृह कार्य चलिरहेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो शीर्षकमा छापिएको खबर छ। 7 प्रदेशबाट 19 करोड़ सहयोग प्राप्त भएको छ। उद्धार राहतदेखि पुनस्थापनासम्मका काम तीव्र पारिने उल्लेख गरिएको छ। भारतबाट राहतको 5औं खेप नेपाल आइपुगेको बारेमा खबर छ भने चीनबाट भेली ब्रिज आउन लागेको पनि उल्लेख गरिएको छ। बाढ़ीबाट प्रभावित विद्यार्थीलाई पढ़ाउने तयारी भएको बारेमा शिवहरि घिमिरेले नै भित्री पन्नामा खबर लेख्नु भएको छ। तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने शीर्षकमा अर्को खबर छ। पृथ्वी राजमार्गमा सञ्चालनमा नाउन्जेलसम्म तराईका उद्योगमा ग्यास रिफिल हुने र ठूलो क्षमताका ट्रकमा ग्यास काठमाण्डौ ल्याउन लागि हो। हिजो मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, ग्यास उद्योगी, नारायणी यातायात व्यवसाय संघ र आयल निगमका प्रतिनिधिबीच तराईबाट काठमाण्डुमा ग्यास ढुवानी गर्ने भाडादर तय भएको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो। महोत्तरी अम्लेखगंज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले मुलुकभर खपत हुने इन्धनको 70% आयात भइरहेको आयल निगमले जनाएको छ। अम्लेखगंज स्थित डिपोबाट विराटनगर, काठमाण्डु, पोखरा र भैरहवासम्म पेट्रोल र डिजेल वितरण हुने पनि जानकारी दिइएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा सस्तियो तरकारी, राजमार्ग बन्द हुँदा समेत तरकारी आपूर्ति सहज हुनु र मूल्य ओह्रालो लाग्नुमा वैकल्पिक मार्गको कुशल प्रयोग कारक भएको पनि उल्लेख गरिएको छ। सीता शर्माले लेख्नु भएको हो। विपद जोखिम न्यूनीकरण गाउँपालिकाले गरिदिने भयो घरगोठको बीमा शीर्षकमा गुल्मीबाट लेखिएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न विश्व असफल हुने देखिएसँगै प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य अभाव र खानेपानीको संकट गहिरिने चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम अधिकतम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने अनुमान गरिएको छ। यो पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यभन्दा माथि मानिएको छ। म्यानमारको दक्षिणी राज्य मोनको कैबरामा बस्तीमा भारी वर्षापछि आएको बाढ़ीका कारण 31,874 जना प्रभावित भएका छन्। गत अगस्त 20 शुरू भएको भारी वर्षाले शहरका 17 ठाउँ क्षेत्र र 2 वडामा बाढ़ी प्रभावित भएको बाढ़ी पसेको छ। प्रभावितहरूले 2 आश्रय स्थल र 370 भन्दा बढ़ी प्रभावित मानिसहरूलाई आधारभूत खाना र पिउने पानीको व्यवस्था समेत मिलाइएको अधिकारीहरूले बताएका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा आउन इरानलाई कुनै पनि दबाव नदिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा इरानसँग सम्झौता गराउन आफूलाई कुनै हतार नरहेको समेत उहाँले संकेत गर्नुभएको हो। अमेरिकाको स्थिति आफूलाई पहिले भन्दा पनि निकै राम्रो लागेकोले गर्दै हर्मुजमा अमेरिकाले लगभग पूर्ण नियन्त्रण कायम राखेको समेत उहाँले दावी गर्नुभएको छ।
1: साझा खबरमा खेल खबर। नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग 2 पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 क्षतिमा पूरा गर्यो। नेपालले सघि टप 20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 खेल मात्र जितेको थियो। नेपालमा पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएल भोलिबाट शुरू हुँदैछ। केडिया ग्रुपको आयोजनामा भदौ 19 27 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा हुने लीगमा 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नै महिला भलिबलको फ्रेन्चाइज लीग आयोजना भइसके पनि पुरूषको भने यो पहिलो फ्रेन्चाइज लीग हो। नेपाल भलिबल लीगमा 6 टीमले 3 विदेशी खेलाड़ी राख्ने प्रावधान रहेको छ।
0: विपदपछि मृत पशु चौपाएको व्यवस्थापन आवश्यकता र भइरहेका पहल कुराकानी कार्टुन लगायतका सामग्री माकिनेछन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि
3: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
4: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
3: टिकापुर नगरपालिका वडा नम्बर 5 जनहितमा जारी सन्देश।
2: स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा 6 शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब बाढ़ीले बगाएर मरेका पशु चौपायको व्यवस्थापनमा चुनौतीका कुरा। रसुवा भोटेकोशी बाढ़ीका कारण दर्जनौ पशु चौपाय मरेको भए पनि सरकारको प्राथमिकतामा मानवीय सहायता परेको छ। विपदपछि मृत पशु चौपायको व्यवस्थापनको आवश्यकता र प्रक्रियाका बारेमा एनिमल नेपालका प्रमुख सुलक्षणा राणासँग हामीले कुराकानी गरेका छौं।
9: सबभन्दा मेन त हामीले सबैजनासँग कुरा गर्दा जे थियो बगाएर लग्यो स्लजभित्र त्यो माटोभित्र पुर्या होला, कति ठाउँबाट गन्ध आइरहेछ, तर त्यही हो। अब लाइक अहिले हामीले फेरि गर्दाखेरि ह्युमनकै लाइक हामीले रेस्क्यु लाइक बडी पनि हामीले ह्युमनकै लाइक हुन्छ नि मान्छेकै अहिले हाम्रो मेन अटेन्सन त्यहाँ छ। तर एउटा कुरा हामीलाई के डर छ भने हामीले जुन मरेको पशुहरूको पनि लाइक हुन्छ नि हामीले व्यवस्थापन नगरे पनि चाहिँ त्यहीबाट अर्को रोग ल्याएर अर्को महामारी नफैलोस् भन्ने पनि हाम्रो मेन कुरा हो कि।
10: जस्तो अब मरेको पशु चौपाहरूको व्यवस्थापन कसरी गरिनुपर्छ ताकि भोलि महामारी लगायतका अरू रोगहरू नफैलिन सक्छ?
9: हामी अब टेक्निकल साइडमा होइन, तर हामी भेटनेरी डक्टर्सहरूसँग काम गर्छौँ होइन, हाम्रो टिममा भेट डक्टर्सहरू हुन्छ, उहाँहरूले चाहिँ नि लाइक हुन्छ नि हाम्रो एउटा इन्टरभेन्सन प्याकेजमा लाइक हुन्छ नि त्यो डिस्पोज कसरी गर्ने भन्ने एउटा चुनाहरू ल्याउने के गरेर लाइक गन्ध डिजिज नफैलाउने त्यस्तो प्रावधानहरू पनि छ। तर
10: विगतको विपदको अवस्थालाई अभ्यासलाई हेर्ने हो भने अब रसुवा बाढी पछिको पशु चौपायको व्यवस्थापनको लागि कुन कुन निकायले कस्तो खालको भूमिका खेल्यो भने यो राम्रो हुन्छ जस्तो लाग्छ तपाईँलाई?
9: एग्रिकल्चर मिनिस्ट्री अफ एग्रिकल्चर र लाइफ स्टक मिनिस्ट्रीको हो, लाइफ स्टक डिपार्टमेन्ट आउँछ, त्यसपछि भेटनेरी एसोसिएसनहरू छ, त्यसपछि चाहिँ एनिमल वेलफेयरमा काम गर्ने धेरै सिभिल सोसाइटी अर्गनाइजेसन्सहरू छ जो चाहिँ नि आई थिङ्क दे आर अल रेडी टु वर्क विथ द गभर्मेन्ट कि गभर्मेन्टसँग हातेमालो गरेर कसरी लाइक हुन्छ नि अफकोर्स लाइक फेरि मलाई जहाँसम्म लाग्छ जुनै पनि हामी एनिमल वेलफेयर अर्गनाइजेसन्सहरू छ हामीले खालि आउँदाखेरि एनिमल्समा मात्रै गरेका छैनौँ कि अफकोर्स ह्युमन पपुलेसन इज इम्पोर्टेन्ट, ह्युमन पपुलेसन भए पनि एनिमल पपुलेसन हुन्छ, एनिमल पपुलेसनले चाहिँ ह्युमन पपुलेसनलाई लाइक हुन्छ नि उनीहरूको लाइभलीहुड सबै सपोर्ट गरेका हुन्छ, त्यो हिसाबले चाहिँ नि इट्स अल इन्टरकनेक्टेड एन्ड त्यो तपाईँले भने जस्तो लाइक हुन्छ नि वी आर रेडी टु कोअर्डिनेट विथ
10: थुप्रै व्यक्तिहरूको पशु चौपाय त्यो बाढीमा परेको हुन सक्छ, उहाँहरूले कसरी सहयोग गर्न सक्नुहुन्छ कि यो पशु चौपायको व्यवस्थापन अथवा मरेका पशुहरूको व्यवस्थापन?
9: त्यो त लाइक हुन्छ नि अहिले त हामीले अहिले इमिडिएट रिलिफको बारेमा मात्रै आइडेन्टिफिकेसन अनि त्यसपछि इन्टरभेन्सन होइन।
1: एनिमल नेपालका सुलक्षणा राणासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: रसुवा भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1200 भन्दा धेरै 4216 सम्पर्कविहीन, खोज तथा उद्धारका लागि 21,000 बढ़ी सुरक्षाकर्मी परिचालन।
1: जलवायु परिवर्तनले नेपालमा विपदको जोखिम बढ़दै भोटेकोशी बाढ़ीमा मृत्यु तथा जनधनको क्षतिबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। बाढ़ी क्षेत्रमा 22,00,000 टन फोहोर।
0: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन, 50 अर्ब बढ़ी बीमा दावीको आकलन। तरकारी सस्तियो, ग्यासको अभाव कायमै।
1: तापक्रम बढ़ेपछि प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य र खानेपानीको संकट। म्यानमारमा बाढ़ीमा 31,000 भन्दा बढ़ी प्रभावित। वार्तामा आउन इरानलाई कुनै दवाब नदिएको अमेरिकी राष्ट्रपतिको दावी।
0: र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित, भोलि साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने। भोलिबाट पुरूष भलिबलको एनबीए शुरू हुने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले अनलाइन खबर .com को लागि बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विपदमा परेका व्यक्तिहरूको उद्धारमा विगतका र अहिलेका सरकारहरूबाट भइरहेका विभिन्न भूलचुकतर्फ। यहाँ एउटा खोला जस्तो देखाइएको छ, बीच भागमा 3 जना व्यक्तिहरू छन्, हात उठाएका छन्, उनीहरूले उद्धारको लागि अनुरोध गरेको जस्तो देखिन्छ। दाहिनेतर्फ अहिलेका प्रधानमन्त्री बालेन्द्र जस्ता देखिने व्यक्ति ती मानिसहरूतर्फ हात देखाइराखेको जस्तो देखाइन्छ भने देब्रेतर्फ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जस्ता देखिने व्यक्तिको देब्रे हात ती 3 जना व्यक्तितर्फ देखाइरहेको जस्तो देखाइन्छ। त्यहाँ त्यसरी देखाइएको छ र माथि यस्तो लेखिएको छ, पहिले भिजिबिलिटी पुगेन, अहिले कुबिलिटी पुगेन।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
11: समुन्नत समाजका लागि समावेशी आवाज। सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। 2.5 महिनापछि टीकापुर नगरपालिका कार्यपालिकाको बैठक बस्यो। प्रचलित कानून बमोजिम काम गर्ने प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाको भनाई। टीकापुर अस्पतालमा बिरामीको चाप बढ़दो मात्रामा, उपचार गराउन बिरामीहरू हप्ता दिन कुर्दै। जानकी गाउँपालिकाको धर्मापुरमा थारू समुदाय र अस्तेमकी लोक चित्रकला बखेरी कार्यक्रम, संस्कृति संरक्षणमा सबैजना लाग्नु पर्नेमा जोड़। र आफन्त खोज्दै छटपटिँदै काठमाण्डुतिर, टीकापुरमा टीकापुर डान्स आइकोन शुरू। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिका कार्यपालिकाको बैठक बसेको छ। आङ नगरवासीको प्रतीक्षा गरेको चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि नगर प्रमुखले बजेट खर्चको अख्तियारी दिने विषयमा समेत निर्णय भएको छ। कार्यवाहक नगर प्रमुखले अख्तियारी दिने वा सो विषयमा भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी दिने निर्णय गरेको छ। बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलितको जग्गा प्राप्तिका लागि तीन पुस्ते विधानका लागि भूमि समस्या समाधान आयोग कैलालीमा पठाउने निर्णय पनि गरेको छ। यस्तै घर निर्माण सम्पन्न भइसकेका तर प्रमाण पत्र लिन बाँकी रहेकाले 2084 मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको छ। कार्यपालिकाका बैठकले कार्यवाहक नगर उपप्रमुख चयन गर्न आगामी बैठकमा परामर्श गरी पेश गर्ने निर्णय पनि गरेको छ। टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले टीकापुरका पत्रकारसँग छलफल गर्नुभएको छ। नगरको विकासमा सकारात्मक सुझाव सल्लाहका लागि भर्खरै सरुवा भएर टीकापुर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले भेटघाट तथा सुझाव लिनुभएको छ। पत्रकारसँगको भेटमा प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले नागरिकले सरकारसँग अपेक्षा गर्दै बढ़दै गएको, आफूहरूले सकेको काम गर्ने बताउँदै पत्रकारहरूलाई सकारात्मक रूपमा सुझाव दिन अनुरोध गर्नुभयो।
1: पछिल्लो समय आम नागरिकहरूको जुन सरकारप्रतिको अपेक्षा छ त्यो चाहिँ थप बढ्दै गइरहेको अवस्था छ। त्यसमा चाहिँ अब स्थानीय सरकार कति अपेक्षा पूरा गर्न सक्छ सक्दैन, त्यसको प्रचलित ऐन कानूनी व्यवस्थाहरूभित्र रहेर हामीले चाहिँ गरेका विषयहरूको चाहिँ हरेक महिना चाहिँ एउटा सामान्य धेरै उ गर्नु पनि परेन। हामी जति सकिन्छ हामी अब न्युज त हामी सेयर गर्न नि सक्छौँ, त्यसमा गर्ने कि अब त्यो विषयमा पनि यहाँहरूसँग जोडिनलाई चाहिँ कसरी सहज हुन्छ भन्ने विषयमा पनि मैले चाहिँ यहाँहरूबाट चाहिँ एउटा सुझावको अपेक्षा गरेको छु। अन्य विषयमा अब म त नयाँ आएको छु, यहाँहरू चाहिँ विगतदेखि नै पालिकासँग जोडिरहनु भएको भएर मलाई चाहिँ अलिकति सकारात्मक रूपमा कतिपय विषयहरूमा चाहिँ अगाडि बढ्नलाई पनि यहाँहरूले चाहिँ मलाई चाहिँ सुझाव दिनुहोला।
0: बास्तोलाले आफू नियमित सरुवा प्रक्रिया अन्तर्गत टीकापुर आएको बताउँदै टीकापुर बसुन्जेल प्रचलित कानून बमोजिम निस्वार्थ रूपले काम गर्ने बताउनुभयो।
1: सामान्य प्रसार मन्त्रालयले सरुवा गरिदिएको कारणले चाहिँ म यहाँ आएको र सरकारले खटाएको ठाउँमा गएर कर्मचारी काम गर्नुपर्ने हाम्रो बाध्यात्मक अवस्था पनि हो र यसलाई चाहिँ मैले चाहिँ मेरो परिस्थिति मलाई अनुकूल प्रतिकूल भन्दा पनि मैले चाहिँ यसलाई सहज र स्वीकारेर यहाँहरूको बीच चाहिँ म आएको छु। अन्य विषयहरूमा पदीय जिम्मेवारीको हिसाबले म आज यहाँ छु। धेरै लामो करियर बाँकी छ, लगभग 14-15 वर्ष निजामती सेवामा पूरा गरे, तथापि अझ मेरो त्योभन्दा डबल चाहिँ मेरो अझै बाँकी छ यो निजामती सेवामा बिताउनु छ। म यहाँ बसिन्जेल प्रचलित ऐन कानून र स्थानीय सरकारको चाहिँ विकास समृद्धि र सुशासनप्रति म पूर्ण प्रतिबद्ध हुन्छु र मेरा हरेक निर्णय चाहिँ प्रचलित ऐन कानून सम्बद्ध हुन्छन्। अन्य विषयमा आएका कुनै पनि विषयमा चाहिँ मैले निर्णय गर्न सक्दिनँ भन्ने मेरो स्पष्ट धारणा हुन्छ र त्यसमा मैले सहकार्य गर्न सकिन्जेल म सहकार्य गर्छु। यो विषय पनि मैले चाहिँ यहाँहरू मार्फत चाहिँ प्रतिबद्धता चाहिँ जनाए।
0: उहाँले वास्तविक मीडिया र मीडियाकर्मीको संरक्षणका लागि पालिकाको सहयोग रहने र लोककल्याणकारी विज्ञापनलाई नियमन र व्यवस्थित गरिने बताउनुभयो।
1: यो लोकल ल्याण्डकारी विज्ञापनको विषय छ, यो चाहिँ मैले पनि अलिकति जानकारी भएको कारणले पनि म आउने बित्तिकै म्याडमसँग कार्यविधिहरू मागेर हेरेका थिएँ। त्यहाँ चाहिँ मेरै संयोजकत्वको एउटा कमिटी रहेछ जसले चाहिँ यो विज्ञापनका कन्टेन्टहरूलाई चाहिँ गर्न सक्ने, चेन्ज गर्ने, समसामयिक बनाउने विषयहरू र अनुगमनको विषय पनि हाम्रो चाहिँ कार्यक्षेत्र रहेछ। हामी न्यूनतम महिनाको एकपटक यो मिटिङ बस्छौ, आवश्यक पर्यो भने केही संचारकर्मी साथीहरूलाई पनि बोलाएर सुझाव लिन्छौ। संघमा पनि म यो विषय हेरेर बस्दा अहिले चाहिँ यो वास्तविक मिडियाकर्मी पत्रकार साथीहरू र अहिले यो पछिल्लो समय विशेष गरी यो सोसल मिडियामा चाहिँ एकदमै भाइरल हुने हुन्छ नि सामान्य कन्टेन्टहरू, विभिन्न विवादित कन्टेन्टहरूलाई हालेर भाइरल हुने जुन प्रवृत्ति छ त्यसलाई पनि हामीले निरुत्साहित गर्दै यो वास्तविक पत्रकारितालाई चाहिँ मिडियाकर्मीहरूको चाहिँ संरक्षण गर्नुपर्ने पनि अर्को चाहिँ एकदम महत्वपूर्ण जिम्मेवारी छ। हाम्रो स्थानीय स्तरका मिडियाहरूको संरक्षण गर्ने हाम्रो दायित्व, स्थानीय सरकारको रूपमा स्थानीय टिकापुर नगरपालिकाको दायित्व हो।
0: टिकापुर अस्पतालमा अहिले बिरामीको चाप बढ़िरहेको छ। अस्पतालमा गएर एक दिन उपचार गरेर सम्भावना कम रहेको बिरामीहरूको भनाई छ। उपचारका लागि एक हप्ता जति समय लाग्ने गरेको उपचार गर्न आएकाहरू बताउँछन्। थप खबर सहकर्मी गीता चौधरी।
2: पछिल्लो समय टिकापुर अस्पतालमा बिरामीको चाप बढ़िरहेको छ। हरेक दिन अस्पतालमा 600-700 बिरामी उपचार गराउन आउँछन्। सरकारले दुई दिन सार्वजनिक विदा दिएपछि अस्पताल पाँच दिन मात्र खुल्छ। बीचमा चाडपर्व वा अन्य विदा परेको खण्डमा अझ कम दिन अस्पताल खुल्छ। गएको हप्ता चार दिन मात्र अस्पताल खुल्यो। तीन दिनको विदापछि सोमबार 15 गते अस्पतालमा उपचारका लागि 750 जनाले नाम दर्ता गराएका थिए। आकस्मिक सेवा इमर्जेन्सीमा तीन दिनमा 434 जनाले सेवा लिएका छन्। विदा वा अन्य दिन गरी टिकापुर अस्पतालमा एक हप्तामा 1100 बढ़ीले सेवा लिएको देखिन्छ। अस्पतालमा बिरामीको चाप बढ़ी हुँदा एउटा बिरामीले सेवा लिनको लागि हप्तौ कुर्नुपर्छ। भजनी नगरपालिका काँडाकी रामकुमारी चौधरीलाई छाला सम्बन्धीको समस्या छ। बिरामीको चाप बढ़ी भएकाले रामकुमारीले सोमबार चेक गराए पनि रिपोर्ट पाउन सक्नु भएन। बिहिबार फेरि रिपोर्ट देखाउन आउनुभयो तर डाक्टर आउनु भएन। उहाँले एक हप्तापछि सोमबार मात्र उपचार गराउन पाउनुभयो।
3: सोमबार आयल रहु पाला बिल उल कटैनु रिपोर्ट नै आयल रिपोर्ट नै आयल।
2: जानकी गाउँपालिका ओडा नम्बर 2 परागीपुरका गणेश चौधरीलाई पनि दाँत सम्बन्धीको समस्या छ। उहाँले पनि एक हप्तापछि डाक्टरलाई रिपोर्ट देखाउन पाउनुभयो।
4: समस्या दाँतको औषधि गराइला थियो। टाइम त हप्तामा एक दुई छ, सोमबार बिहिबार डाक्टरको छ हो, छाला सम्बन्धी छैन। समय मन त अलिकति गाह्रो हिटकै छ। हाम्रो रिपोर्ट त सोमबारको थिए, मैले तब समय नै आइली, तब आज भर्खर आइला कि नै भिरे तब नै देखा पाइदि। रिपोर्ट त हामी ल्याइली, अब डाक्टर नै रहेन तब नै देखाइन। यहाँ कै बजे लगभग हाम्रो 12 बजे कुरा लाटिसकेपछि
2: जोशीपुर गाउँपालिका 5 वनकर्ताका सीता चौधरी नियमित थाइराइडको औषधि खानुहुन्छ। उहाँ बिहानदेखि लाइनमा बस्नुभयो। 229 नम्बरमा नाम रहेको सीताले बल्ल तल्ल चेक गराउनुभयो तर त्यो दिन रिपोर्ट पाउन सक्नु भएन।
5: तीन महिनामा चेक गराएर
2: टिकापुर नगरपालिकाको झुङ्गा बौन्याका किशोर चौधरीलाई पत्थरीको समस्या छ। उहाँ पनि बिहानदेखि भिडियो एक्सरेको लागि लाइनमा बस्नुभयो तर पालो पाउनु भएन।
6: समय
2: टिकापुरकी निर्मला केसी पेट दुखेर अस्पताल आउनुभयो। उहाँले पनि चेक गराउनु भयो तर रिपोर्ट लिन सक्नु भएन।
7: बिरामी भएर आएको सन्चो छैन, अघि नै दिउँसो आएको, अब हस्पिटलमा बस्नै सकिएन। यत्रो लामो समय 200 जना पछि थियो नाम, स्वस्थ भए पनि बसौ भन्न हुन्थ्यो, भेट्यौ डाक्टरलाई त। रिपोर्टहरू अब अहिले चेक गरेर डाक्टरलाई देखाउने हो भने डाक्टरको टाइम अप भइसक्यो, त्यही रिपोर्ट लिन पाएन।
2: लम्की चुहा 2 मोतीपुरका सावित्रा देवी थापाको श्रीमानलाई सुगर, सुगर प्रेसर किडनी सम्बन्धीको समस्यासँगै हात भाँचिएर समस्या भएको छ। उहाँ श्रीमानको उपचारको लागि अस्पताल आउन लागेको पनि हप्तौ हुन लाग्यो, तर पनि हात सम्बन्धीको उपचार गराउन पाउनु भएन।
6: बुढाको त्यो सुगर छ अनि धेरै छ समस्या, किडनी मुटु अनि हात भाँचियो, फेरि त्यहीमा धाउन लाग्यो। हामी आज चार दिन डायौं, कुर्दा कुर्दा पालो पाइएन, अब रात परेपछि आउनुहुन्छ होला।
2: जोशीपुर गाउँपालिका सिमरानाका सम्झना डंगौरालाई गर्भवती भएपछि रगत बग्ने समस्या भयो। उहाँले पनि अस्पतालमा चेक गराउनु भयो, तर रिपोर्ट लिन नपाएर घर फर्किनु भयो।
3: समस्या त प्रेग्नेन्सी रुकल रहे त ब्लोडिङ हुइल त अपनी कहिले मिसक्यारेज हुइगेल त पिहिन सप्लाई गर्न भा ब्लड के रिपोर्ट नै आयल बस तब से तीन दिन बाद देखा सकले।
0: खोज खबरमा बेपत्ता भएका आफन्त खोज्न छटपटिँदै काठमाडौँतिर लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
8: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
9: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
8: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
10: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनास कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
11: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
10: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
11: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
12: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
13: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकराला रोड, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।

0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। भोटेकोशीमा आएको बाढ़ीमा आफन्त बेपत्ता भएको हप्ता दिनसम्म कुनै खबर नपाएका यहाँका मानिसहरू खोज नभन्दै काठमाण्डु निस्कन थालेका छन्। जानकी गाउँबालिकाबाट हराएका चारजनाको खोजीमा हरेक परिवारका दुईजना र एकजना बर्घर गरी नौजनाको टोली काठमाण्डु हिँडेको छ। आफन्त बेखरको पीड़ाले छटपटिएका परिवारका सदस्यहरूले खोज्न निस्कन्छु भनेपछि एक हप्ताको खाना र यातायातको व्यवस्था गरेर पठाएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताउनुभयो। मंगलबार यहाँबाट हिँडेको टोली बुधबार बेलुका काठमाण्डु पुगेको घर बर्गर रामकृष्ण चौधरीले बताउनुभयो। टीकापुर नगरपालिका एक समिति पूर्वबाट आफन्त खोज्न जानुभएका बर्गर अखिल थारू पाँच दिनदेखि नुवाकोटको बटारमा बसिरहनु भएको छ। दाजु भानबहादुर रसुवामा हराएपछि अखिल र छिमेकी बिखराम चौधरी त्यता जानुभएको हो। टीकापुर नगरपालिका एक एकतापुरबाट तेजुलाल चौधरी पूर्णबहादुर खड्का सन्तोष चौलागाई धना चौधरी काठमाण्डु पुगेर नुवाकोटतिर गएका रसुवामा सम्पर्कविहीन हुनुभएका आशिष चौधरीकी श्रीमती दिलकुमारी चौधरीले बताउनुभयो। टीकापुर नगरपालिकाले विपत्ति व्यवस्थापन समितिको बुधबार बसेको बैठकले आफन्तको खोजीमा जान चाहनेलाई यातायात खर्च बेहोर्ने निर्णय गरेको छ। नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने भन्दै आफन्त सम्पर्कविहीन भएकाहरूले मंगलबार टीकापुर नगरपालिकामा पुगेरै अनुरोध गरेका थिए। टीकापुर नगरपालिकाको समितिपुर एकतापुर भूपू कमैया बस्ती मणिकापुर ज्योतिनगर लगायतका क्षेत्रबाट 34 जना भन्दा बढ़ी कामदार कर्मचारीहरू सम्पर्कविहीन भएका छन्। बाढ़ी प्रभावितको सहयोगका लागि सरकारले आह्वान गरेको प्रधानमन्त्री दैवीपुरको उद्धार कोषमा सहयोग पनि जुटिरहेको छ। यहाँ 12 टोल विकास संस्थाले मिलेर 1,32,525 रूपियाँ, ओमकृष्ण अस्पतालले 2,11,111 रूपियाँ, टीकापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले 1,51,111 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोपोद्धार कोषमा जम्मा गरेका छन्। यस्तै विभिन्न संघ संस्था समूहहरूले पनि राहत संकलन गरी कोषमा जम्मा गरिरहेका छन्। कैलालीको टीकापुरमा सर्पदंश रोकथाम सम्बन्धी सरकारवालासँग बैठक भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले सर्प मार्दा पारिस्थितिक प्रणालीमा असर पर्ने भएकाले मार्न नहुने बताउनुभयो। उहाँले सन् 2030 सर्पको टोकाईबाट हुने मृत्यु 50% घटाउने लक्ष्य रहेको बताउँदै टीकापुरमा नगर प्रहरीले सर्प उद्धारमा राम्रो काम गरेको बताउनुभयो।
1: सर्प आयो भने सर्पलाई मार्नु हुँदैन, बरु हाम्रो नगर प्रहरीलाई फोन गर्ने, उहाँले चाहिँ समाजका व्यवस्था छ भन्दाखेरि धेरैको बुझाइ के छ, मान्छेदेखि सर्प डराउँछ, सर्पदेखि मान्छे डराउँछ, त्यस्तो छ कि हामी कहाँ। त्यसले गर्दा सर्प टोक्ने भने टोक्ने आउने होइन कि उसले, तर उसले कहीँ अब कहिले खुट्टामा लाग्यो कहिले के भयो भने ठ्याक्कै चाहिँ त्यो टोकिदिन्छ होइन, मान्छे पनि यसले मलाई टोकिहाल्छ कि भनेर मान्छेले पनि त्यसलाई मान्ने गरेका छ। सर्पदंशको विषय गरेर अहिले यो सन् 2030 चाहिँ सरकारले के भनेको छ भने सर्पदंशलाई यसलाई चाहिँ यसबाट हुने जो मृत्यु दरलाई छ नि त्यो अपाङ्गतालाई 50% घटाउने भन्ने सरकारले यसको नीति दिएको छ। समयमा चाहिँ हामीले उपचार नपाएर अज्ञान दबा झारबुक लाग्ने होइन, हाम्रो परम्परागत जुन हामी उपचार क्रममा जान्छौँ त्यसले गर्दा धेरैको ज्यान गएको छ, र टिकरमा अहिले चाहिँ त्यसरी ज्यान चाहिँ धेरै गएको छैन किनकि अहिले हाम्रो नगर प्रहरीहरूले राम्रो काम गर्नुभएको छ।
0: रावलले सर्पले टोकिहालेमा बिरामीलाई शान्त राख्ने, टोकेको अंग स्थिर राख्ने, गहना वा कसिला सामान हटाउने र तत्काल अस्पताल लैजानुपर्ने बताउनुभयो।
1: गहना वा कसिला सामान चाहिँ हटाउनु पर्यो, उसले गहना लगाउनु भएको छ भने त्यसले सुनिन्छ भने टोकेको ठाउँमा अब भन्नु त चुडा लगाउनु भएको छ, औँठी लगाउनु भएको छ भने त्यहाँ टोकेको छ भने त्यो भागलाई चाहिँ हामीले हटाउनुपर्छ होइन, औँठी चुडा घडी जुत्ताहरू सुनिन सक्ने भएकोले हटाउनुपर्छ र तत्काल चाहिँ हामीले उसलाई चाहिँ अस्पताल लिएर जाने, अस्पताल लिएर चाहिँ उसलाई एन्टी स्टिङ भेनम चाहिँ दिनुपर्छ।
0: तथ्याङ्क अनुसार कैलालीमा सन् 2023 2025 217 सर्पदंशका घटना भएका छन्। टीकापुर नगरपालिकाका नगर प्रहरी इन्चार्ज पहल शाहले कतिपय सर्प लोप हुँदै गएका बताउँदै सर्प उद्धार तालिमपछि प्रहरीले 93 अविशालु सर्प र 48 विषालु सर्प उद्धार गरेको जानकारी दिनुभयो। जानकी गाउँपालिकाको धर्मापुरमा धारू समुदाय र अष्टमिकी लोक चित्रकला बखेरी कार्यक्रम भएको छ। भखेरी कार्यक्रमलाई सम्बोधन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले थारू समुदायको चित्रकला बजारीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताउनुभयो।
2: संसारमा बहुत चिज फरक, बहुत चिज नभा चित्र हाम्रो बहुत चिज देखि हाम्रो चित्र नै हो, थारूकी चित्र नै हो, अरू समुदायको यस्तै चित्र भा हजुर मिथिला चित्रकला सुन्नु, खानका चित्रकला सुन्नु, ऊ चाहिँ राष्ट्रिय स्तरमा गेल नै अन्तर्राष्ट्रिय स्तरमा चाहिँ विकट, तर हाम्रो थारू चित्रकला चाहिँ हुँदै विकट, यही चाहिँ हाम्रो हाम्रो संस्कृतिको नै यी व्यवसाय चाहिँ डर छ कि किन छ कि हाम्रो चित्र फिकी किन सिकिकन चाहिँ एक खालले सोच्ली हजुरमा थाहा नेपालमा ललित कला प्रज्ञा प्रतिष्ठानकोमा संस्था भयो, सरकारी संस्था हो, उहीसे सहकारी कसले हाम्रो 2081 साल चाहिँ नियमित रूपमा अस्ति चित्रकलाको विषयमा नै कार्यक्रम सर्किहाल।
0: उपाध्यक्ष लालमती देवी कठरियाले हराउँदै गएको संस्कृति चित्रकला संरक्षण गर्नलाई पालिकाले कार्यक्रम सञ्चालन गरेको बताउँदै संस्कृति संरक्षण गर्न सके मात्र भोलिका दिनमा आउने पुस्तालाई हस्तान्तरण गर्न सकिने बताउनुभयो। शेखर दैतले अष्टमिकी चित्रको महत्वबारे जानकारी गराउँदै थारू समुदायको डोगटा चित्र हराइरहेको र चित्रकलामा विकृति फैलिरहेकाले बखेरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो।
3: उहाँ विपद व्यवस्थापन से जोड़कर चित्र बनाए सत्यकरण चित्र वहाँ जम्म यहे अस्टिम किहा चित्र जौन चित्र वहाँ चित्र कथी यही चित्र में बनाए बड़ा अपना एकदम बड़ा गर्व लागल ऊ चित्र देख का चित्र हमारे समुदाय चित्र हो जौन चित्र लोप रीति जाएगा हेरेटी जाएगा ऊ चित्र जानकी गांव पालिक जौन भिता भिता में बनाई था ऊ चीज चाहिए छिमेकी लघुक लघु गांव पालिक नगर पालिक सीखना जरूरी था जहां जहां थारू झार बहुल क्षेत्र भा ऊ ठावे अभ्यास करना जरूरी था।
0: बालिका चौधरीले थारू समुदायको संस्कृतिको संरक्षणबारे जानकारी दिँदै समुदायमा रहेको लोककला संस्कृति संरक्षणमा बर्गरको महत्वपूर्ण भूमिका रहेकाले बर्गरहरू संरक्षणका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो।
4: यदि जाति से बर्गर होकर के बचिना होकर से आप बर्गर होकर नेतृत्व लिया कर की हमार हरेक सीजन में गैना गीत बांस हरेक सीजन में करना पूजा आदि हरेक ज्यादा में गा दिना मांगर ये चीज हमें हम अपन संस्कार और संस्कृति का चाड़ पर्व विस्तृत की जाएगी और समुदाय का संस्कार और संस्कृति हम अगोती जाएगी।
0: कार्यक्रम सहजीकरण करते सोम डेमन डौराले थारू समुदायको चित्रकलाको संरक्षण गर्न आवश्यक रहेको र अष्टेमकी चित्र थारू समुदायको मौलिकतासँग जोडिएको बताउनुभयो।
5: संस्कृति गरी आफन जुन मौलिक जुन बाजेकी ये चित्र थारू बाहेक युफेनी बनेछ एकदम मनवी कला चाहिँ मानवीय परल कला चाहिँ यी त हाम्रो चित्र हो यी हाम्रो चित्र अनुसारका हाम्रो यहीँका व्यावसायिक रूपमा बनाइसके 1,00,000-1,50,000 जसीको कर्मीका त्यहाँ छ यो मौलिकता बताइसके।
0: कार्यक्रममा समाजसेवी जनक चौधरी जगतराम चौधरी बर्गर कृष्ण चौधरीले जिज्ञासा राख्नुभएको थियो। कार्यक्रम महिला सहभागीको तर्फबाट बर्गर बालकृष्ण चौधरी पुरूष सहभागीको तर्फबाट दिनेश थारूले बोल्नु भएको थियो। कार्यक्रम सञ्चालन नेत्र प्रसाद जैसीले गर्नुभएको थियो। बखेरीमा पालिका भित्रका बर्गर भलवंशा र जनप्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा अष्टमीकी सम्बन्धी गाना पनि गीत पनि गाइएको थियो।

0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
3: ए भनदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
10: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।
12: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
13: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
12: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
13: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
14: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915605095, मोबाइल नम्बर 9844827359।
0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। नो भोट नो टिकट भन्ने नारासहित टिकापुरमा टिकापुर डान्स आइकोन शुरू भएको छ। द क्राउन डान्स एम एण्ड जुम्बा सेन्टरको आयोजनामा बाल बालिकाको नृत्य क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संचालक अर्जुन विश्वकर्माले बताउनुभयो।
15: हाम्रो कार्यक्रम सुरु भएको छ टिकापुर डान्स आइकन। यो हाम्रो आइकन एउटा टिकापुर डान्स आइकनको उद्देश्य चाहिँ हाम्रो यो हाम्रो बच्चाहरूमा भित्र लुकेको प्रतिभालाई देखाउनु र हरेक ठाउँमा भोटिङले गर्दा पनि धेरै स्टुडेन्टहरू, धेरै बच्चाहरू आफ्नो प्रतिभाहरू देखाउन पाइरहेका छैनन्। त्यही कारणले पनि हामीले केही नयाँ लुकेको प्रतिभा देखिन्छ कि पैसाले मात्र, भोटले मात्र अगाडि पुग्दैन कि भनेर हामीले चाहिँ यो टिकापुर डान्स आइकनको नो भोट नो टिकट्सको सुरुवात गरेका हौ।
0: प्रतियोगितामा प्रथम हुनेले 50,000, दोस्रो हुनेले 25,000, तेस्रो हुनेले 10,000 र चौथो हुनेले 5,000 ट्रफी, मेडल र अन्य विभिन्न अवसरहरू प्राप्त गर्नेछन्। प्रतियोगितामा टिकापुर नगरपालिकाभित्रका 15 विद्यालयका 120 बाल बालिकाको सहभागिता रहेको छ।
15: फर्स्टलाई चाहिँ 50,000 छ, सेकेन्डलाई चाहिँ 25,000, थर्डलाई चाहिँ 10,000, फोर्थलाई चाहिँ 5,000, प्लस हाम्रो गिफ्ट क्यामराहरू, मेडलहरू, प्लस हाम्रो ट्रफीहरू, एउटा अफिसियल म्युजिक भिडियोको पनि अवसर छ, अनि हाम्रो टिकापुरमा रहेको सबै डान्स क्लासमा 3 महिना, 2 महिना, 1 महिना चाहिँ फ्री छ हाम्रो फर्स्ट सेकेन्ड थर्डलाई चाहिँ।
0: भोटका कारण प्रभावित वा प्रभाव प्रतिभावान र क्षमतावान बालबालिकाको सही मूल्याङ्कन नभई प्रतियोगिताबाट बाहिर हुनुपर्ने भएकाले प्रतिभाको सही मूल्याङ्कन होस् भनी प्रतियोगिता सञ्चालन गरिएको सञ्चालक अर्जुन विश्वकर्माले जानकारी दिनुभयो।
15: सबैले उत्साह देखाइराख्नु भएको छ, सबैले राम्रो गरिराख्नु भएको छ। हामीले यो भोटिङ नभएको कारणले पनि, भोट र टिकट नभएको कारणले पनि धेरै स्टुडेन्टहरूको एउटा मनमा पनि एउटा ल गर्नुपर्छ है, यसमा ल लाग्नुपर्छ, गर्नुपर्छ भन्ने एउटा उत्साह जागेको छ।
0: कार्यक्रम वीरेन्द्र विद्यामन्दिर माविको प्राङ्गणमा रहेको कवर हलमा भइरहेको छ। खोज खबरमा अब पालो जनावासको, जानकी गाउँपालिकाको धर्मापुरमा थारू समुदाय र अष्टमकी लोकचित्रकला पखेरी कार्यक्रम भएको छ। आजको जनावासमा हामीले यो कार्यक्रम कस्तो लाग्यो भनी कार्यक्रमका केही सहभागीलाई सोधेका छौं।
16: म नाम राजकुमार चौधरी हो, वार्ड नम्बर 7 फडैला बडगर छरफर। बढ़िया लागल अष्टम की विज्ञा बारे में बट अली बढ़िया लागल, एकदम बढ़िया। अष्ट कुन थारू संस्कृति नहीं हेराई न कही के प्रचार प्रसार करती रह तो हमार मौलिक संस्कृति बस्ती बची कही के।
17: प्रेम बहादुर चौधरी जानकी 6 जगतपुर। एकदम बढ़िया लागल कागर की पहिलो चोटी हो, ये चीज तो पहला से हुई पर्ना रह कागर की। अब पहला पुरखंड पटा रही, अब इस जेनरेशन नहीं पटा रहा, कुछ भी पटा नहीं रहेगा। अब आकर हम बहुत चीज सीख ली कागर की, उमका चित्र के बारे में सीख ली ना, अस्तिम की काकर बनी था काकर हुई कसी सृष्टि हुई के कन बहुत बात सीखिल। अब आने दिन में फिर स्वस्थ कार्यक्रम धरना कोशिश करें। मोर जाके मोर कहे कावा कल से जानकी गांव पालिका ने एक ठो मोर अनुरोध बात मई एक ठो बार बढ़ दिया मन कार्यक्रम चला देखू हमार नाच कना उ नाच कार कल से पुरान पुरान संस्कृति अपन दिखना झलकना एक ठो कम्पिटिशन रहगा नाच ना उ बहुत मन मन परल उकर जस्त कार्यक्रम हमार जानकी गांव पालिका फिर एक ठो सलाह दिल से हमारा फिर पुरान पुरान अपन पुरखन के नाच देख पैटी अपन संस्कृति कला सब कुछ देख पैटी।
18: भागीराम भुर्सा और 7 मोर कहे कहो की अपन थारू संस्कृति नहीं भूलना, हर त्योहार में नाच गाना करना। वो मान लो की हर त्योहार हम लेटी जी ना अपन चीज जौन बा अपन पुरखन के आयु सब लेना बा अपन अपन जात के आराम संस्कृति खुद आगे बढ़ेना बा और हम लेने लेने नहीं हो।
0: यसै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। 2.5 महिनापछि टिकापुर नगर कार्यपालिका बैठक बस्यो, प्रचलित कानून बमोजिम काम गर्ने प्रमुख प्रशासकीय अधिकृत ममता बासोलाको भनाई। टिकापुर अस्पतालमा बिरामीको चाप बढ़दो मात्रामा, उपचार गराउन बिरामीहरू हप्ता दिन कुर्दै। जानकी गाउँपालिकाको धर्मापुरमा थारू समुदाय र अष्टमिकी लोक चित्रकला बखेरी कार्यक्रम, संस्कृति संरक्षणमा सबैजना लाग्नु पर्नेमा जोड। र बेपत्ता आफन्त खोज्न छटपटिँदै काठमाडौँतिर, टिकापुरमा टिकापुर डान्स आइकन शुरू। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
19: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
20: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
21: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
19: कता छ त तिम्रो?
21: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
19: फोन नम्बर कति हो भाइ?
21: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
22: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।
23: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
0: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: जय भोले बम बम भोले।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
5: के तपाईलाई थाहा छ,
24: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
5: हो र?
24: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
24: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
5: के छ त विकल्प?
24: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
5: विस्तारै गर्दा हुँदैन?
24: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
24: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 18 गते बिहिबार, तदनुसार सेप्टेम्बर 3 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि, मेष राशि हुनेहरूको लागि कामको प्राथमिकता आज आफै छुट्याउन सक्नुहुनेछ। नयाँ जिम्मेवारीले अनुभव थप्ने देखिन्छ। वृष राशि हुनेहरूको लागि घरायसी खर्चमा केही बचत निकाल्न सकिनेछ। व्यापारमा ग्राहकको चाहना बुझेर निर्णय गर्नुहोला। मिथुन राशि हुनेहरूको लागि आज बोलीचाली भन्दा कामको परिणामले प्रभाव पार्नेछ। कारोबारमा सानो फाइदा हात लाग्नेछ। कर्कट राशि हुनेहरूको लागि बिहानको समय व्यक्तिगत कामका लागि उपयोगी हुनेछ। खर्च गर्नु अघि आवश्यक कुरा छुट्याउनुहोला। सिंह राशि हुनेहरूको लागि व्यापारमा पुरानो तरिका छोडेर नयाँ उपाय खोज्न सकिनेछ। कार्यक्षेत्रमा तपाईँको निर्णय निर्णायक बन्नेछ। कन्या राशि हुनेहरूको लागि कागजपत्रको काममा स्पष्टता आउनेछ। नयाँ सिप भन्दा सिक्ने कुरा प्रयोग गर्ने मौका मिल्नेछ। तुला राशि हुनेहरूको लागि कुनै पनि वस्तु किन्नु अघि दुई ठाउँको मूल्य बुझ्नु राम्रो हुनेछ। पढ़ाईमा एक्लै बसेर तयारी गर्दा ध्यान राम्रो जानेछ। वृश्चिक राशि हुनेहरूको लागि पैसाको लेनदेनमा भरपर्दो माध्यम खोज्नुहोला। सामाजिक विषयमा तपाईँको विचार खोजिन सक्छ। धनुराशि हुनेहरूको लागि टाढाको ठाउँबाट आएको जानकारी काम लाग्नेछ। अध्ययनमा व्यावहारिक विषयको आकर्षित गर्नेछ। मकर राशि हुनेहरूको लागि खर्च घटाउ

पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 0915612555 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

अब सुनौ आज ककसको जन्मदिन परेको छ त। आज जानकी गाउँपालिका वडा नम्बर एक धर्मापुर बस्ने घ्यान्सी चौधरीको जन्मदिन परेकोले आमा गंगा चौधरी, बुवा नखन चौधरी, दाई गौरव चौधरी, दुर्गौली बस्ने दिदी जयन्ती, नीतिका, नाना नानी लगायत समस्त परिवारले उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको छ। आज जन्मदिन परेका घ्यान्सी चौधरी लगायत सम्पूर्णलाई सामुदायिक रेडियो टीकापुर एफएमको तर्फबाट पनि हार्दिक मंगलमय शुभकामना। जन्मदिनको शुभकामनापछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 3:30 बजे सुपरहिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
5: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
8: महिनाको महिनावारी गडबडीको समस्या,
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
8: पेट सम्बन्धी सम्पूर्ण समस्या,
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
8: ईसीजी सेवा,
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा।
7: फोन नम्बर 98484 27 359 र 98 48 42 73 59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपा देवी मन्दिर नजिकै।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकाको कार्यपालिका बैठक बसेको बारे जानकारी, टिकापुर नगरपालिकाको नगरस्तरीय विपद व्यवस्थापन समितिका बैठकका निर्णय बारे जानकारी, प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला र टिकापुरका पत्रकार बीच भएको छलफल बारे जानकारी, सर्पदंश रोकथाम सम्बन्धी सरकारवाला संघको बैठक र केही सन्देश प्रस्तुत गर्नेछौ। टिकापुर नगरपालिका कार्यपालिकाको बैठक बसेको छ। आम नगरवासीले प्रतीक्षा गरेको चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले बजेट खर्चको अख्तियारी दिने विषयमा समेत निर्णय भएको छ। कार्यवाहक नगर प्रमुखले अख्तियारी दिने र सो विषयमा भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी दिने निर्णय भएको छ। बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलितको जग्गा प्राप्तिका लागि तीन पुस्ते भिडानका लागि भूमि समस्या समाधान आयोग कैलालीमा पठाउने निर्णय गरेको छ। यस्तै घर निर्माण सम्पन्न भइसकेका तर प्रमाणपत्र लिन बाँकी रहेकाका लागि 2084 मसान्तसम्म म्याद थप गर्ने निर्णय गरिएको छ। कार्यपालिका बैठकले कार्यवाहक नगर उपप्रमुख चयन गर्न आगामी बैठकमा परामर्श गरी पेश गर्ने पनि निर्णय गरेको छ। अब विपद व्यवस्थापन समितिको बैठकले गरेका निर्णयबारे जानकारी। टिकापुर नगरपालिकाको नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक बसेको छ। बैठकले यसअघि विपदका क्षेत्रमा भएका कार्यक्रमको समीक्षा गरेको छ। यसका साथै पूर्वानुमानमा आधारित अग्रिम कार्यका लागि लाभ गराई स्वीकृत गरेको छ। बैठकले भोटे कोशी नदीको बाढ़ीमा सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारका लागि सहजीकरण गर्ने, बाढ़ीमा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि प्रतिनिधि पठाउने निर्णय गरेको छ। निर्णयबारे जानकारी दिँदै कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजी,
1: विपद व्यवस्थापन समितिको बैठक बसेको छ, त्यसमा यस प्रकारका निर्णय भएका छन्। प्रस्ताव नम्बर 1 माथि समीक्षा सम्बन्धमा, प्रस्ताव नम्बर 2 माथि पूर्वानुमान आधारित अग्रिम कार्यका लागि लाभ गराई स्वीकृत सम्बन्धमा, र प्रस्ताव नम्बर 3 माथि भोटे कोशी नदीको बाढ़ीमा सम्पर्कविहीन भएका व्यक्तिको नामावली तथा राहत सम्बन्धमा, प्रस्ताव नम्बर 4 मा भोटे कोशी नदीको बाढ़ीमा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार सम्बन्धमा, प्रस्ताव नम्बर 5 भोटे कोशी नदीको बाढ़ीमा सम्पर्कविहीन व्यक्तिको खोजीको लागि प्रतिनिधि पठाउने सम्बन्धमा हामीले यस किसिमले निर्णय गरेका छौं। र निर्णय नम्बर 1 प्रस्ताव नम्बर 1 माथि छलफल गर्दा हालसम्म विपद व्यवस्थापन क्षेत्रमा भए गरेका कार्य समीक्षा गरिएको छ। निर्णय नम्बर 2 प्रस्ताव नम्बर 2 माथि छलफल गर्दा टिकापुर नगरपालिकाको कर्णाली नदीलाई कार्य क्षेत्र बनाई चालू आवाद 2083-84 को लागि विश्व खाद्य कार्यक्रम सप्रोस नेपालको पूर्व अनुमान आधारित विपद पूर्व कार्य अन्तर्गत नगद सहायता कार्यक्रम सञ्चालन गरेको र सन्दर्भमा उक्त कार्यक्रमको लागि विपद संवेदनशील सामाजिक सुरक्षा मापदण्ड 2081 तथा पूर्व अनुमान आधारित पूर्व कार्य राष्ट्रिय कार्य ढाँचा 2083 बमोजिम लाभ गराएहरूको नाम विवरण वाडा स्तरीय विपद व्यवस्थापन समितिको स्वीकृति भई लाभग्राही कायमका लागि स्थानीय विपद व्यवस्थापन समितिको सिफारिश भई आएको र तपसिलको लाभग्राही विवरण स्वीकृति गर्ने र लाभग्राहीको नामावली विवरण हामीले वेबसाइट मार्फत सार्वजनिक गर्ने निर्णय गरेका छौं। जसमा 3280 परिवार छन्। वाडा नम्बर 2 मा 792, वाडा नम्बर 5 मा 849, वाडा नम्बर 6 मा 198, वाडा नम्बर 7 मा 528, वाडा नम्बर 8 मा 913, जम्मा 3280 घर परिवार रहेका छन्। र अर्को निर्णय नम्बर 3 प्रस्तावमाथि छलफल गर्दा मिति 2083/5/10 गते रसुवा जिल्लाको भोटे कोशी नदीमा आएको बाढ़ीको कारण टिकापुर नगरपालिकाका क्षेत्र सम्पर्कविहीन रहेका विवरण खोज तथा उद्धारको लागि सम्बन्धित निकायमा सिफारिश गरेर आगामी दिनमा समेत पहल कदमी गर्ने र साथै मिति 2083/5/13 गतेको जिल्ला प्रशासन कार्यालय कैलालीको सूचना बमोजिम पीड़ितहरूका लागि कुनै जिन्सी वस्तु प्रदान गर्नु इच्छुक सहयोगी व्यक्ति वा संस्थाले सम्बन्धित स्थानीय पालिका वा नेपाल रेस्कर सोसाइटी कैलाली जिल्ला शाखामा सम्पर्क गर्नु वा गराउनु हुन अनुरोध भई आएकोले उक्त सूचना बमोजिम राहत संकलन तथा वितरण सम्बन्धित वाडा तथा र नेपाल रेस्कर सोसाइटी पालिका समिति टिकापुर कैलालीसँग सम्बन्धय गरी संकलन तथा वितरणको जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ। निर्णय नम्बर चार प्रस्ताव नम्बर चार माथि छलफल गर्दा 2083/5/10 भोटेकोशी नदीमा आएको बाढ़ीले टिकापुर नगरपालिका क्षेत्रभित्र सम्पर्कविहीन रहेका 34 जना व्यक्तिको हालसम्म खोजी कार्य ढिलाइ भएको देखिएको हुँदा सम्पर्कविहीन मानिसहरूको तत्काल खोजी तथा उद्धार गर्न गृह मन्त्रालय लगायत सरकारवालालाई अनुरोध गर्ने निर्णय गरियो। निर्णय नम्बर पाँच प्रस्ताव नम्बर पाँच माथि छलफल गर्दा मिति 2083/5/10 भोटेकोशी नदीमा आएको बाढ़ीबाट यस टिकापुर नगरपालिका क्षेत्रभित्र सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी कार्यको लागि टिकापुर नगरपालिका नगर कार्यपालिकाको नेतृत्वमा खोजी कार्य सहजीकरणको लागि पठाउने निर्णय गरियो र साथै उक्त कार्यमा जान लाग्ने खर्च कार्य सञ्चालन निर्देशिका 2087/बमोजिम आवश्यक व्यवस्थाको लागि नगर कार्यपालिकालाई सिफारिस गर्ने निर्णय गरिएको छ।
0: टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तुलाले टिकापुरका पत्रकारसँग छलफल गर्नुभएको छ। नगरको विकासमा सकारात्मक सुझाव सल्लाहका लागि भर्खरै सरुवा भएर टिकापुर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत बास्तुलाले भेटघाट तथा सुझाव लिनुभएको हो। थप खबर आकाश चौधरीबाट।
2: पत्रकार संघको भेटघाटमा प्रमुख प्रशासकीय अधिकृत बास्तुलाले नागरिकको सरकारसँग अपेक्षा बढ्दै गएको आफूहरूले सकेको काम गर्ने बताउँदै पत्रकारहरूलाई सकारात्मक रूपमा सुझाव दिन अनुरोध गर्नुभयो।
3: गरिरहेका पहलहरू जुन नागरिक सशक्त गर्ने विषयहरू छन् त्यसमा चाहिँ यहाँहरूको भूमिका चाहिँ सबैभन्दा महत्वपूर्ण हुन्छ। सकिन्छ भने महिला कार्यकारी एक महिना कार्यकारी महत्वपूर्ण विषयहरूको चाहिँ नागरिकसँग पुर्याउने किसिमले गर्न सक्छौँ कि यो विषय पनि मैले यहाँहरूबाट चाहिँ सुझावको अपेक्षा गरेँ। किनभने पछिल्लो समय आम नागरिकहरूको जुन सरकारप्रतिको अपेक्षा छ त्यो चाहिँ थप बढ्दै गइरहेको अवस्था छ। त्यसमा चाहिँ अब स्थानीय सरकार कति अपेक्षा पूरा गर्न सक्छ सक्दैन त्यसको प्रचलित ऐन कानुनी व्यवस्थाहरूभित्र रहेर हामीले चाहिँ गरेका विषयहरूको चाहिँ हरेक महिना चाहिँ एउटा सामान्य धेरै गर्नु पनि परेन। हामी जति सकिन्छ हामी अब न्युज त हामी सेयर गर्न नि सक्छौँ त्यसमा गर्ने कि अब त्यो विषयमा पनि यहाँहरूसँग जोडिनलाई चाहिँ कसरी सहज हुन्छ भन्ने विषयमा पनि मैले चाहिँ यहाँहरूबाट चाहिँ एउटा सुझावको अपेक्षा गरेको छु। अन्य विषयमा अब म त नयाँ आएको छु, यहाँहरू चाहिँ विगतदेखि नै पालिकासँग जोडिरहनु भएको भएर मलाई चाहिँ अलिकति सकारात्मक रूपमा कतिपय विषयहरूमा चाहिँ अगाडि बढ्नलाई पनि यहाँहरूले चाहिँ मलाई चाहिँ सुझाव दिनुहोला।
2: वास्तवले आफू नियमित सर्वप्रथम क्रिया अन्तर्गत टिकापुर आएको बताउँदै टिकापुर बसुन्जेल प्रचलित कानून बमोजिम निस्वार्थ रूपले काम गर्ने बताउनुभयो।
3: मन्त्रालयले सर्वे गरिदिएको कारणले चाहिँ म यहाँ आएको र सरकारले खटाएको ठाउँमा गएर कर्मचारी काम गर्नुपर्ने हाम्रो बाध्यात्मक अवस्था पनि हो र यसलाई चाहिँ मैले चाहिँ मेरो परिस्थिति मलाई अनुकूल प्रतिकूल भन्दा पनि मैले चाहिँ यसलाई सहस्र स्वीकारेर यहाँहरूको बीच चाहिँ म आएको छु। अर्को चाहिँ यो हाम्रो पालिकाको यो ग्रुपलाई चाहिँ अलिकति एक्टिभ बनाएर हाम्रो समाचार सम्प्रेषण गर्ने विषयमा चाहिँ मलाई केही सुझावहरू पनि प्राप्त पनि भइसकेको छ। यसलाई चाहिँ अलिकति सूचना शाखालाई नै स्ट्रेन्थेन गर्ने र त्यसलाई अलिकति डेडिकेटेड मान्छेलाई नै राखेर गर्ने विषयमा पनि म चाहिँ तुरुन्तै अब अलिकति आन्तरिक काममा अलिकति धेरै नै व्यस्त थिएँ, अब चाहिँ म त्यो विषयमा पनि आजैदेखि चाहिँ अगाडि बढ्छु र यहाँहरूले छिटै नै यहाँका गतिविधिहरूको विषयमा चाहिँ अब अहिले चाहिँ फोन गरिरहनु पनि नपर्ने अवस्था चाहिँ क्रिएट हुन गर्ने विषयमा चाहिँ म प्रतिबद्ध छु। त्यो विषयमा चाहिँ म आजैदेखि अगाडि बढ्छु भन्ने पनि एउटा यहाँहरूलाई प्रतिबद्धता राख्न चाहे। अन्य विषयहरूमा पदीय जिम्मेवारीको हिसाबले म आज यहाँ छु, धेरै लामो करियर बाँकी छ, लगभग 14-15 वर्ष निजामती सेवामा पूरा गरे, तथापि अझ मेरो त्योभन्दा डबल चाहिँ मेरो अझै बाँकी छ, निजामती सेवामा बिताउनु छ। म यहाँ बसिन्जेल प्रचलित ऐन कानून र स्थानीय सरकारको चाहिँ विकास समृद्धि र सुशासनप्रति म पूर्ण प्रतिबद्ध हुन्छु र मेरा हरेक निर्णय चाहिँ प्रचलित ऐन कानून सम्बद्ध हुन्छन्। अन्य विषयमा आएका कुनै पनि विषयमा चाहिँ मैले निर्णय गर्न सक्दिनँ भन्ने मेरो स्पष्ट धारणा हुन्छ र त्यसमा मैले सहकार्य गर्न सकिन्जेल म सहकार्य गर्छु। यो विषय पनि मैले चाहिँ यहाँहरू मार्फत चाहिँ प्रतिबद्धता चाहिँ जनाए र यहाँहरूबाट काहीँ कतै यस कर्मचारीको म प्रशासकीय यहाँ प्रमुखको भूमिकामा रहँदा मेरा कर्मचारी साथीहरू हाम्रो करिब 250 भन्दा प्लस हामी कर्मचारी साथीहरू छौँ, उहाँहरूको विषयमा कुनै पनि विषयमा चाहिँ यहाँहरूलाई कुनै गुनासो भए मलाई नै फोन गरेर यहाँहरूले चाहिँ मलाई जानकारी गराइदिनु होला। उहाँहरूलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने विषयमा पनि म चाहिँ पूर्ण प्रतिबद्ध छु र यहाँहरूबाट त्यो पनि मैले एउटा मेरो अपेक्षा चाहिँ यहाँहरूसँग राख्न चाहे।
2: उहाँले वास्तविक मीडिया र मीडिया कर्मीको संरक्षणका लागि पालिकाको सहयोग रहने र लोक कल्याणकारी विज्ञापनलाई नियमन र व्यवस्थित गरिने बताउनुभयो।
3: यो लोक कल्याणकारी विज्ञापनको विषय छ, यो चाहिँ मैले पनि अलिकति जानकारी भएको कारणले पनि म आउने बित्तिकै म्याडमसँग कार्यविधिहरू मागेर हेरेको थिएँ। त्यहाँ चाहिँ मेरै संयोजकत्वको एउटा कमिटी रहेछ जसले चाहिँ यो विज्ञापनका कन्टेन्टहरूलाई चाहिँ गर्न सक्ने, चेन्ज गर्ने, समसामयिक बनाउने विषयहरू र अनुगमनको विषय पनि हाम्रो चाहिँ कार्यक्षेत्र रहेछ। मैले म्याडमलाई भनिसकेका छु हामी न्यूनतम महिनाको एकपटक यो मिटिङ बस्छौँ, आवश्यक पर्यो भने केही संचारकर्मी साथीहरूलाई पनि बोलाएर सुझाव लिन्छौँ र समसामयिक विषय जस्तो अहिलेको सन्दर्भमा हामीले समसामयिक विषयमा चाहिँ सूचना प्रवाह गर्नु पर्यो। अहिले विपदको विषयहरू छ होइन, अब हाम्रो आन्तरिक किसिमका विपदहरू पनि छन्, हात्तीको वनको कुराहरू हामीले चाहिँ म यहाँ आएपछि पहिलो र यो आर्थिक वर्षकै पहिलो चाहिँ विपद व्यवस्थापन समितिको बैठक पनि हामीले भर्खरै सम्पन्न गरेका छौँ। हाम्रो कार्यपालिकाको बैठक लगत्तै त्यो बैठक थियो र त्यसमा पनि हामीले विभिन्न निर्णयहरू गरेका छौँ र त्यो अहिले म यहाँहरूसँग छु। अब त्यो प्रमाणित हुने बित्तिकै हामी त्यो पनि यहाँ सबैलाई कम्युनिकेट गर्नेछौँ र हामीले चाहिँ त्यो लोक कल्याणकारी विज्ञापनको कन्टेन्टलाई पनि चेन्ज गरेर हरेक महिना चाहिँ सकेसम्म हामीले समसामयिक विषयहरू जस्तो चाडपर्वको विषयमा ध्यान दिनुपर्ने विषयहरू फरक हुन्छन्, अहिले विपदको विषयमा फरक छ, त्यसलाई चाहिँ समसामयिक बनाएर यहाँहरूमा प्रवाह गर्ने विषयमा पनि मैले चाहिँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यसको अलिकति दर रेटको पनि कुरा उठाउनु भएको छ, अब यो विषयमा चाहिँ म प्रचलित ऐन कानूनमा के छ, केले त्यसलाई व्यवस्थित गरेका छ भन्ने विषयमा पनि म चाहिँ मेरा सम्बन्धित शाखाका साथीहरू सहित म छलफल गर्छु र सकभर हाम्रा पालिकाका विषयवस्तुहरू चाहिँ लोक कल्याणकारी विज्ञापन मार्फतै जाउन् भन्ने विषय पनि अन्य छुट्टै छुट्टै भन्दा पनि त्यसैमा चाहिँ व्यवस्थित गरेर गुरु दर रेटलाई चाहिँ कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा चाहिँ पनि म चाहिँ छलफल चाहिँ अगाडि बढाउनेछु र सम्बन्धित शाखाका साथीहरूसँग प्रचलित हाम्रो ऐन कानूनमा के छ प्रोभिजन, हामीले कहाँबाट कुन लेभलबाट त्यो निर्णय गर्न सक्ने अवस्था छ, त्यो विषयहरू एकिङ गरेर त्यो विषयमा पनि म अगाडि बढ्नेछु। हामी संघमा पनि म यो विषय हेरेर बस्दा अहिले चाहिँ यो वास्तविक मीडियाकर्मी पत्रकार साथीहरू र अहिले यो पछिल्लो समय विशेष गरी यो सोसल मिडियामा चाहिँ एकदमै भाइरल हुने हुन्छ नि सामान्य कन्टेन्टहरू विभिन्न विवादित कन्टेन्टहरूलाई हालेर भाइरल हुने जुन प्रवृत्ति छ त्यसलाई पनि हामीले निरुत्साहित गर्दै यो वास्तविक पत्रकारितालाई चाहिँ मीडियाकर्मीहरूको चाहिँ संरक्षण गर्नुपर्ने पनि अर्को चाहिँ एकदम महत्वपूर्ण जिम्मेवारी छ। हाम्रो स्थानीय स्तरका मीडियाहरूको संरक्षण गर्ने हाम्रो दायित्व स्थानीय सरकारको रूपमा स्थानीय टिकापुर नगरपालिकाको दायित्व हो। जुन विषय चाहिँ पछिल्लो समय चाहिँ सानसाना कन्टेन्ट क्रिएटरहरू जस्ताहरूले चाहिँ यो विषयलाई चाहिँ एकदमै विश्वासै नलाग्ने अवस्था जस्तो पनि क्रिएट गरेका छन्। सामान्य विवादित विषयहरू हालिदिने भाइरल हुने त्यो भएपछि मिडिया प्रतिकै आम हुन्छ नि भरोसा पनि एकदम घट्दै गएको छ, त्यो विषयमा पनि हामी एकदमै सचेत हुनु आवश्यक छ। यसलाई चाहिँ कसरी थप विश्वसनीय बनाउँदै जान सकिन्छ र जसले चाहिँ यो पत्रकारिताको नाममा खेल्ने बीचमा काम गर्छौ उनीहरूलाई कसरी निरुत्साहित गर्ने भन्ने विषयमा पनि यहाँहरू सबैको चाहिँ एकदम सकारात्मक सहयोग होस् र मैले पनि यहाँसँग चिन्न खोज्नुको मुख्य कारण पनि त्यही हो। मसँग त यहाँ एभ्रिडे म पत्रकार हुँ भन्ने साथीहरू पनि यहाँ म आएदेखि नै आइरहनु भएको छ, अब अहिलेसम्म त मैले यहाँसँग फर्मली गर्न नि पाथिन। अब वास्तविक पत्रकार वास्तविक मीडियाकर्मी वास्तविक संचारकर्मी यही क्षेत्रमा हालसम्म काम गर्दै आउनु भएको व्यक्ति र अन्य पत्रकार जुन पत्रकार भन्दै अहिले पछिल्लो समय हरेक अहिले त हरेकको हातमा मोबाइल छ, हरेक मोबाइल भएपछि उसले चाहिँ अब जुनसुकै बेला जेसुकै पनि ऊ गर्न सक्ने अवस्था छ, त्यसलाई पनि अलिकति कसरी त्यो विकृति विसङ्गति हटाउँदै हामी चाहिँ सुस्थ पत्रकारिताको चाहिँ विकासमा चाहिँ नगरपालिका चाहिँ यहाँहरूसँग सहकार्य गर्नेछ, यो विषयमा पनि मैले यहाँहरूको चाहिँ सकारात्मक सहयोग रहोस् भन्ने विषय जानकारी गराउन चाहे।
0: अब सर्पदंश रोग रोकथाम सम्बन्धी जानकारी। टीकापुरमा सर्पदंश रोग रोकथाम सम्बन्धी सरकारवालासँग बैठक भएको छ, टीकापुर नगरपालिकामा छलफल भएको हो। थप खबर आकाश चौधरीबाट।
2: कार्यक्रममा टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले सर्प मार्दा पारिस्थितिक प्रणालीमा असर पर्ने भएकोले मार्न नहुने बताउनुभयो। उहाँले सन् 2030 सर्पको टोकाईबाट हुने मृत्यु 50% घटाउने लक्ष्य रहेको बताउँदै टीकापुरमा नगर प्रहरीले सर्प उद्धारमा राम्रो काम गरेको बताउनुभयो।
4: सर्प आयो सर्प मार्न हुँदैन, बरु आफ्नो नगर प्रहरीलाई फोन गर्ने, उहाँले चाहिँ मात्र व्यवस्था छ भन्दाखेरि धेरैको बुझाइ के छ मान्छेदेखि सर्प डराउँछ सर्पदेखि मान्छे डराउँछ त्यस्तो छ कि हामी कहाँ त्यसले गर्दा सर्प टोक्ने भनेर टोक्ने आउने होइन कि उसले त उसले कहीँ अब कहिले खुट्टामा लाग्यो भने के भयो भने ठ्याक्कै चाहिँ त्यो टोकिदिन्छ होइन मान्छे पनि यसले मलाई टोकिहाल्छ कि भनेर मान्छेले पनि त्यसलाई मान्ने गरेका छ सर्पदंशको विषय गरेर यो सन् 2030 चाहिँ सरकारले के भनेको छ भने सर्पदंशलाई यसलाई चाहिँ यसको यसबाट हुने जुन मृत्युदरलाई छ नि त्यो अपाङ्गतालाई 50% घटाउने भन्ने सरकारले यसको नीति दिएको छ सन् 2030 भनेको दिगो विकास लक्ष्य जो हाम्रो छ त्यो अनुसारमा चाहिँ अब सन् 2030 चाहिँ यसबाट हुने मृत्यु दर छ जुन अपाङ्गतालाई छ यसले चाहिँ 50% घटाउने भन्ने छ त्यसको लागि अब यसमा अब नेपाल सरकारले पनि काम गरिरहेको छ त्यहाँपट्टि हामी अस्ति बडेपुरमा पनि गयौँ कि भट्टपुरमा पनि हेऱ्यौँ हामीले होइन त्यो अस्ति अवलोकन गर्नु गएको थियौँ सभापतिजीले मगाएको थियौँ सरकारी टिमहरू अब यसको नेपाल सरकारले यो सबै स्वास्थ्यले पनि यसको बारेमा तालिम दिनुपर्छ भन्ने छ होइन सुरुवात भएको थियो काठमाडौँ भन्नु न अब कुनै जिल्लामा सिलगढी जिल्लामा सुरुवात भएको छ होला अब यो हामीले गर्नुपर्छ भनेर यो यसमा रेड क्रसिङमा यसले सहयोग गर्ने भन्ने कुरो भएको छ खास गरेर अब धेरैको बुझाइ के छ सर्को उपचार हुन भन्ने बुझाइ पनि छ त सर्को उपचार हुन्छ भने हामीले पनि त्यो कुरा बुझ्नुपर्छ विशेष गरेर अब अस्पताल अस्पताल छ यता हाम्रो बडैपुर छ यता सेती छ यता हाम्रो भेरी छ उपचार हुन्छ तर समयमा लिनुपर्छ कुन ठाउँमा टोकिया छ त्यो ठाउँको आधारमा कुन खालको सर्प हो होइन विषालु हो कि अब विषयित सर्प हो त्यो आधारमा चाहिँ अब उहाँको ज्यान जोगाउने कुराहरू हुन्छ यो पनि नेपालमा हेर्ने भने अब 89 प्रजातिका सर्पहरू छन् त्यसमा पनि करिब 17 प्रजातिका सर्पहरू विषालु भएको तथ्याङ्कले देखाएको छ खेतबारीमा विशेष हामी काम गर्ने बेलामा होइन ग्रामीण इलाकामा बसोबास गरेरलाई धेरैलाई टोकेको पाएको छ र औषधि अभावले गर्दा समयमा चाहिँ हामीले उपचार नपाएर अज्ञान दबा झारबुकतिर लाग्ने होइन हाम्रो परम्परागत जुन हामी उपचार क्रममा जान्छौँ त्यसले गर्दा धेरैको ज्यान गएको छ र टिगरमा अहिले चाहिँ त्यसरी ज्यान चाहिँ धेरै गएको छ किनकि अहिले हाम्रो नगर प्रहरीहरूले राम्रो काम गर्नुभएको छ
2: रावलले सर्पले टोकिहालेमा बिरामीलाई शान्त राख्ने टोकेको अङ्ग स्थिर राख्ने गहना वा कसिला सामान हटाउने र तत्काल अस्पताल लैजानुपर्ने बताउनुभयो
4: विशेष गरी हामी जनचेतनाको कमी झारबुक परम्परागत उपचार गरेर मान्छे चाहिँ ढिलो जान्छ अस्पतालमा त्यसले गर्दा मृत्यु धेरै छ कि हामी अझै पनि अज्ञान छ होइन अस्पतालमा उपचार हुनु अपचार पहिला पहिला के भन्थ्यो भने हामी पनि स्वास्थ्यकर्मी हो अस्पताल लिनुहुन्न भने किन लिनु त्यहाँ सराइन मात्रै चलाउँछन् भन्छन् कि सर्पको बिरामी सराइन मात्रै चलाउँछन् सब मान्छे मर्छ भन्थ्यो पहिला पहिला हामी स्वास्थ्य चौकीमा काम गर्ने बेलामा त त्यो होइन अब के छ भने अब हामीले कम्तीमा उसलाई 24 घन्टा 24 घन्टासम्म हेर्नुपर्छ कुन खालको मतलब के छ त उसलाई 20 लाग्यो भने 20 चढै जान्छ होइन कति बेला भन्नु विशाल सर्प छैन भनेपछि केही पनि हुन्न उसलाई त्यही पनि डरले पनि मान्छे के हो नि डराउँछ कि मान्छे कति विशाल सर्प हो कि होइन त्यही हिसाबले पनि अब यो अब यो 20 कति छ त उसको 20 शरीरमा 20 कति छ त्यो कति फैलिया छ त्यो अस्पताल पुग्दासम्म चाहिँ कति टाइम लाग्यो त्यसमा भर पर्छ विशेष गरेर अब खुट्टा टोके मान्छेलाई त विस्तार गर्ने भयो नि त माथिल्लो भागमा टोकिया छ भने अलिक चाँडो चढ्ने भयो त्यसले गर्दा उसको 20 भनौँ न अब दिमागसम्म जाने त्यही कारणले चाहिँ यो समस्याहरू हुन्छ धेरै उपचारमा आएको छ भने ज्यान जोगाउन गाह्रो हुन्छ भनेर डाक्टरको भनाइ छ यो अब यो अर्को पनि छ अब अहिले त हामी अटो रिक्सा भन्छ एम्बुलेन्स मोटरसाइकल छ होइन अब जति सबै चाँडो लिनुपर्छ भन्ने छ होइन अब मोटरसाइकल पनि यता व्यवस्था हुन्छ अहिले त घर घरमा मोटरसाइकल हुन्छ गाउँ गाउँमा तुरन्त उसलाई अस्पतालमा ल्यायो भने ज्यान जोगाउन सकिन्छ भनेर यो मोटरसाइकलमा पनि छुट हुन्छ हामी कहाँ त अहिले अटो रिक्सा पनि छन् गाउँमा अटो रिक्सालाई पनि एम्बुलेन्सको चाहिँ काम गरेर छन् एम्बुलेन्स पनि छन् होइन त्यही पनि जति सबै चाँडो हामीले अस्पताल लियो भने त्यो उपचार हुन सक्छ भनेर यो चाहिँ भनेको छ होइन अब यो अब सबलाई किन मान्नु भन्ने कुरो मैले भने यसले चाहिँ इको सिस्टममा चाहिँ असर गराएको छ अब हाम्रो भनौँ न इको सिस्टममा यसले असर गराएको छ नकारात्मक असर पार्ने भएकोले यसलाई चाहिँ मार्नु हुन्न होइन यसको चाहिँ अब संख्या भोलि घट्छ यसले चाहिँ सन्तुलनमा यसले समस्या पार्छ भनेर कुराहरू मैले अघि भनिसकेको छु होइन तै पनि सरकारको के छ 2030 चाहिँ हामीले सबै स्थानीय तहहरूमा स्वास्थ्य पूर्वाधारको विकास हिसाबले चाहिँ एन्टी स्नेक भेनमको उपलब्ध गराउने भनेको छ हामी कहाँ यहाँ अस्पतालमा एन्टी स्नेक भेनम चाहिँ छ होइन यहाँ तपाईँ अस्पतालमा एउटा बेडै राखिदिएको छ एसडियुमा एसडियु वार्डमा एउटा बेड छ त्यो बेडको लागि छ भने सर्को टोकाईको लागि छ त्यो बेडमा अरूले राख्दैनन् डक्टरले किनकि सर्को टोकाई जति किन सक्छ नि त एउटा बेड चाहिँ छुट्टै सर्को टोकाईलाई एसडियुमा छ एउटा वार्ड छ बिरामी आयो भने उहाँले राख्नुहुन्छ अरू बिरामीलाई चाहिँ भर्ना गर्नु हुँदैन त्यो बेड चाहिँ स्पेसल चाहिँ स्नेक बाटको लागि त्यहाँ एउटा केस हामी कहाँ यहाँ एउटा बेड छ हामी अस्पतालमा त्यही कुरो अब यो यदि अब कसैलाई सर्वे प्राथमिक उपचार कुरामा त फर्स्ट एड चेक गर्ने त हामीले होइन बिरामीले शान्त राख्नुपर्छ हामी त आत्तिहाल्छौँ कि सर्पले टोक्यो कि तपाईँ अरूलाई टोक्यो भने के छ भने मान्छे आत्तिहाल्छ अब म सुरुमा हामीले जागिर खाँदाखेरि 2052 एउटा घटना भन्छौँ है दैलेखमा हामी हस्पिटलमा जागिर खान्थ्यौँ एकजना महिला एकजना आमालाई चाहिँ घाँस काट्ने बेला टोपी टोपी हेर्नु मलाई सर्पले देखेको छैन सर्पले यो हजुर भनेर चाहिँ एकदम जिद्दी गर्न आयो मान्दैन मान्दैन स्विच आयो स्विच आउनु पर्यो होला पछि हामीले देखेर हामीले हस्पिटल लाग्यो साइन दिनु ट्रिटमेन्ट गर्नु पर्यो तिमीलाई चाहिँ स्विच लगाउनु पर्यो के लगाउनु पर्यो त्यसपछि हामीले के गर्यो पानी डिस्ट्रिक्ट वाटो भएन डिस्ट्रिक्ट वाटो किन भनेर लगाइदियो ल आमा तपाईँले सुई लागिहाल्छ अब केही पनि हुँदैन एकछिनपछि चाहिँ मलाई निको भइहाल्यो त्यो भने साइकिनले ट्रिटमेन्ट हो कि मलाई त होइन त्यस्तो पनि कहिले गर्नुपर्ने हुन्छ त त्यस्तो अहिले चाहिँ गरिदिनु होइन त्यो भनेको उल्टो उपचार भयो त्यतिखेर गर्ने त्यो गर्नु हुँदैन त्यो नगर्नुपर्ने हो त्यो चाहिँ अब यसमा चाहिँ बिरामीलाई शान्त राख्नुपर्छ होइन डर र आतिर बेस शरीरमा चाहिँ छिटो फैलिन्छ त्यसपछि बिरामी सकेसम्म कम चलाउनु धेरै उसलाई धेरै हलचल गर्नु हुँदैन कि त्यो हलचल गरायो भने के हुन्छ धेरै त्यो शरीरमा चाहिँ विष अलिक चाँडो चाहिँ ब्लड सर्कुलेसन बढ्छ अनि विष फेरि समानु बढिन्छ अर्को यो टोकेको अङमा स्थिर बाँध्नुपर्छ अब पहिला पहिला त हामी के गर्थ्यौँ भने जहाँनिर टोकेको छ त्यसभन्दा तपाईँको माथि कसरी बाँध्थ्यो होइन त्यो चल्न अहिले छैन अहिले त स्थिर पार्ने भने चाहिँ अहिले हामी चाहिँ क्र्याप ब्यान्डेजले बाँध्छौँ होइन तपाईँको यहाँ टोकेको छ त्योभन्दा माथि बिस्तारै बिस्तारै बिस्तारै बाँध्छ त्यसले विष चाहिँ बिस्तारै सर्ट बनेर हो अहिले त नयाँ खालको आइसिया छ होइन उहाँले पनि हाम्रो धेरै फर्स्ट तालिम पनि लिनुभएको छ र पहिला पहिला हामी काङमा यहाँ टोकेको छ त्यसकोभन्दा माथि कसेर त्यति जोरले बाँध्थ्यौँ कि जो ब्लड सर्कुलेसन नभएर त्यो चाहिँ सुन्निन्थ्यो जस्तै सुन्नेहरू पनि ज्ञान लिनु हुन्थ्यो त्यो ज्ञान लिनु काट्नुपर्ने अवस्था हुन्थ्यो पहिला पहिला अनि त्यो छैन अहिले मान्छे धेरै सचेत भइदिएका छन् टोकेको डान्स स्थिर गर्नुपर्छ भन्छ होइन अर्को चाहिँ हात र खुट्टा टोकेको भएपछि चाहिँ स्प्रिन्ट लगाउने भन्यो काठको सहायताले पनि हामी त्यो बनाउन सक्छौँ हामीले आफ्नो स्थानीय साधन स्रोतको प्रयोग गरेर पनि हामीले घरमै पनि बनाएर काप्रो बनाएर त्यो हामी डलो वाँचि लगाएर गर्न सक्छौँ अझ अङ्गलाई चाहिँ मुटुको स्तर वा अलि अचल राख्नुपर्छ उसलाई मुटुको भाग हुन्छ तर हामी किनभने लागि त्यति मात्र भाग्यो भने त्यति चाहिँ सजिलो हुन्छ उसलाई गहना वा कच्चा सामान चाहिँ हटाउनु पर्यो उसलाई गहना लगाउनु भएको छ भने त्यसले सुनिन्छ भने टोकेको ठाउँमा अब भन्नुहुन्छ चुडा लगाउनु भएको छ अङ्गुठी लगाउनु भएको छ भने त्यहाँ टोकेको छ भने त्यो भागलाई चाहिँ हामीले हटाउनुपर्छ होइन औँठी त्यही भनेर चाहिँ औँठी चुडा घडी जुत्ताहरू सुनिन सक्ने भएकोले हटाउनुपर्छ र तत्काल चाहिँ हामीले उसलाई चाहिँ अस्पताल लिएर जाने अस्पताल लिएर चाहिँ उसलाई एन्टिस्टिङ भेनम चाहिँ लिनुपर्छ भनेर चाहिँ अब त्यसमा पनि लक्षण के हुन्छ त लक्षण तुरन्त हामीले अस्पताल जानु लक्षणहरू यदि उसको आँखा आँखाको ढक्ने जाने टुक्रेमा उसलाई लाग विष लाग्छ क्या मान्छेलाई उसले विष लाग्यो भने ऊ झुङमा हुन्छ होइन हामीले अस्पतालमा पनि सर्पुट टोकेको हामी जुनसुकै चाहिँ लिएर जान्छौँ कति विषालु थाहा नहुन्छ हुनु पनि पर्छ यदि विषालु नभए पनि हामी अस्पतालमा लिएर किनकि उसलाई केयरमा राख्नुपर्छ कम्तीमा चुबै जानेसम्म त्यो मान्छे चाहिँ सुत्न दिनु हुँदैन उसलाई सुत्यो भने के त विष लाग्यो सुत्याएको हो कि निन्द्रामा सुत्याएको त्यसले गर्दा थाहा नहोला भनेर उसलाई सकेसम्म हामी चाहिँ उसलाई केयरमा राख्छौँ उसले आँखाको ढक्ने उसको झुकेमा पनि उसलाई विष लाग्यो भन्ने बुझ्नु पर्यो अर्को बोल्न वा निन्द्र गाह्रो भएमा सास फेर्ने समस्या भएमा धेरै सुनिने वा दुख्ने भएमा होइन रक्षा भएमा कि यस्तो भयो भने तुरन्त हामीले उसलाई लक्षण छ भने सर्पको टोकाई विषालु खालको भन्ने बुझेर उहाँले तुरन्त हामीले उपचारमा ल्याउनुपर्छ होइन अब यो मुख्य सन्देशहरू छन् अब यो सर्पदंशको रोकथामको मुख्य सन्देश दसवटा सन्देश छन् के छन् त सर्पदंश भएमा नातिनुहोस् बिरामीलाई शान्त राख्नुहोस् होइन टोकेको अङ्गलाई सकेसम्म नचल्ने गरी स्थिर राख्नुहोस् औँठी चुडा घडी जुत्ता जस्ता कसैलाई वस्तु हटाउनुहोस् होइन बिरामीलाई सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु भन्छ होइन घाउ काट्ने चिर्ने वा विष चुट्ने काम नगर्नु पहिला पहिला के गर्थ्यो कस खाएर खाँदैन यहाँलाई अहिले पनि गर्छौँ होला होइन अब मलाई त्यो सुनेको मैले हाम्रो डम्बर सहजहरू लगाउँथ्यो अहिले पनि लगाउँथ्यो गाउँतिर होला न अब हामीले यहाँ बजारमा छैन त्यो कम्ती भएको छ त्यसले गर्दा सकिया छैन हो सक्नलाई चाहिँ तपाईँ हामी सबैको भूमिका त्यहाँ महत्त्वपूर्ण हुन्छ होइन त्यो विष चुट्ने काम नगर्नु भनेर चाहिँ होइन टोकेको ठाउँमा बजार माटो तेल जडीबुटी वा अन्य तरल पदार्थ लगाउनु भन्छ होइन धेरै कसिलो डोरी वा अटर्निकेट नबान्नु मैले भन्छ कि अघि बाँध्नु भएन होइन राति हिँड्दाखेरि टर्च प्रयोग गर्नुहोस् र जुत्ता लगाउनुहोस् त्यो पनि थाहा छ यहाँलाई घर वरिपरि झाडी फोहोर र मुसा बस्ने ठाउँ सफा राख्नुहोस् होइन झारपात खेतबारी वा टाउको दाउरा चलाउँदा हात खुट्टामा सुरक्षित राख्ने सामग्री प्रयोग गर्नुहोस् जस्तै बुट भयो बाक्लो पन्जा प्रयोग गर्नु यो मुख्य थाहा छ यहाँलाई मोटामोटी यति नै हो
2: तथ्याङ्क अनुसार कैलालीमा सन् 2023-2025 217 सर्पदंशको घटना भएका छन् टिकापुर नगरपालिकाका नगर प्रहरी इन्चार्ज पहल शाहले कतिपय सर्प लोप हुँदै गएका बताउँदै सर्प उद्धार तालिमपछि प्रहरीले 93 अविषालु 48 विषालु सर्प उद्धार गरेका जानकारी दिनुभयो।
0: 93
5: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
6: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
5: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
6: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
5: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
6: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छैन हेरेर मात्र खरिद गरौं।
6: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छैन हेरौं।
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
6: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
6: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
5: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
6: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
6: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
6: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका। टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
7: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
6: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर। के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
6: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
6: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
6: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
6: विस्तारै गर्दा हुँदैन?
8: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी आकाश चौधरी, प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म प्रस्तोता दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
6: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
6: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: दन्तरोग सेवा,
6: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा
7: हरेक महिनाको प्रत्येक शनिबार,
5: र सिटी स्क्यान सेवा,
6: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
6: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
5: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
6: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
6: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
6: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
8: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
9: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
8: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
9: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
8: अब त म ढुक्क।
10: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
9: मोबाइल नम्बर 98-48-51-43-26। जमरापारी, टिकापुर, कैलाली।
2: के तपाईलाई थाहा छ,
11: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
11: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
11: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
11: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
11: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
11: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुट्ला झर्ना, कपारके तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठिक नै हुइल, घाउ, खटिरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा।
1: सम्पर्क मनीष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नम्बर 9860071024 ओ 9046477417।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपरमार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811 67।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका 30/2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
2: मै नै जाइम, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छु।
1: उहे मारे तो तुहिन वहाँ पठाई दू। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
2: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाइम।
3: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा।
4: सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नम्बर 9860071024 ओ 9046477417।
5: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
6: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
6: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
6: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
6: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
6: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
6: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-3583 जानकारी गराउन हुन अनुरोध छ।
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
7: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
5: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
7: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
5: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
7: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
2: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
7: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
2: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
7: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
2: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
7: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
7: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पताल में उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू
1: हाड़ जोड़ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा जोड़नी को दूरबीन बाट शल्यक्रिया
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा लैप्रोस्कोपी दूरबीन को माध्यम बाट पाठीघर को शल्यक्रिया सेवा
1: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जन द्वारा विभिन्न किसिम का शल्यक्रिया सेवा लैप्रोस्कोपी दूरबीन को माध्यम बाट पेट को शल्यक्रिया सेवा
0: जनरल फिजिशियन विशेषज्ञ सेवा
1: रेडियोलॉजिस्ट विशेषज्ञ सेवा
0: दंत रोग सेवा
1: मृगौला का बिरामी का लागि डायलिसिस सेवा
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महीना को प्रत्येक शनिवार
0: र सिटी स्कैन सेवा
1: गंभीर बिरामी का लागि भेन्टिलेटर सहित को आईसीयू एसडीयू सीईओएनसी र बाल बालिका का लागि एसएनसीयू सेवा
0: रोग पहचान का लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलॉजी हिस्टोपैथोलॉजी माइक्रोबायोलॉजी पारासिटोलॉजी सेरोलॉजी इंडोस्कोपी क्लोनोस्कोपी डिजिटल वीडियो एक्सरे अल्ट्रासाउंड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पताल का अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घंटा
0: 24 घंटा इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
0: सब परीक्षण सेवा सर्पदंशको उपचार
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
0: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरी को फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पताल को क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला
3: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ होइन यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला
4: साँच्चै हो र भोक लागेको मलाई पनि चिकन चाउमिन खान मन लागेको छ त्यसो भए जाउँ न लक्ष्मी कटेजन खाजा घरमा त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ
3: ए हो र त्यसो भए जाउँ न जाउँ सँगै जाउँ तन्नै खाएर आउँला
4: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस् लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया नास्ता चाउमिन चिकन राइस चिकन चाउमिन छोला समोसा दुध दही घिउ चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन् एकचोटि सेवा गर्ने मौका दिनुहोला
3: लक्ष्मी कटेज एन्ड खाजा घर सामुदायिक एफएम नजिकै प्रोप्राइटर लोकराज खनाल सम्पर्क नम्बर 98-48-51-69-64
5: प्रियाको होटल खोलौला यसै टीकापुर
1: मिशन तिमी त फ्युचरको टेन्सनै लिदैनौ
3: लौ हेर नलिने होइन नि मैले त इन्सुरेन्स लिएको छु
1: ओहो त्यसैले यति चिल
3: हो नि प्रोब्लम आएपछि पेनिक होइन प्लान हुन्छ
1: लौ त्यस्तो रहेछ भने त म पनि स्मार्ट बन्नु पर्यो
3: रिलायबल लाइफ इन्सुरेन्स टेन्सन होइन सोलुसन हो स्मार्ट मान्छे स्मार्ट चोइस
6: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ रिलायबल लाइफ सधैँभरिलाई
4: मिशन टुटो भविष्य के चिन्तै नै लेट हो
3: लेउ चिन्ता नै लेल थोरी ना हो मै तो बीमा करेले बाटु जे
4: ओहो तबे मारे बरे बिन्दास
3: हो त समस्या आइटिगिल चिन्ता लेना डराइना थोरी ना हो योजना पो बनाई परल
4: ओहो ऐसिन हो कलेसे मै फिन का कम मै फिन स्मार्ट बने परल
3: रिलायबल लाइफ इन्सुरेन्स टेन्सन नै सोलुसन हो स्मार्ट मनै स्मार्ट ड्राइव

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: Reliable Agro Nepal Public Limited का प्रीमियम उत्पादनहरू।

0: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात सुरु भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
0: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सर्फरोस नेपाल, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: छी फे चर्पी भरगिल का करना हो का
4: चर्पी भरलो से फिर का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी
3: फोन नंबर कटा हो
4: ली डायल करी 97 620 20 300
3: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो महीन राजापुर बाजार में टैंकी सफाई करना बा
4: पन्थे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लम्की मन सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हाना समझावे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 620 20 300 98 656 92 026

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: जन्म मृत्यु विवाह बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
3: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: संचालक आरती चौधरी, सम्पर्क नम्बर 9864704383।

0: ए सन्तेकी आमा, पर कान्छा शालाको बिहाको न्यू त आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864412008, 9846239261।
3: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
5: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
6: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
5: भनेदेखि सबै कुरा पाउने रहेछ।
9: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
9: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
2: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
12: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
13: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
2: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
14: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
8: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
9: ए, त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
10: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँचा सबै पाइन्छ नि।
11: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
8: भनेदेखि सबै कुरा पाउने रहेछ।
12: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
13: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
14: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
12: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6473 र 98-1468-0204।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भुवाको मङ्गलसूत्र बन माथि गयो।
1: यतिका लागि त सामुएल ज्वेलर्स बनेको बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864412088, 9846939261।
4: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल,
4: टीकापुर, कैलाली।
7: सम्पर्क मोबाइल नम्बर 9870107672।
8: स्वास्थ्यका लागि पानी।
9: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा, बालुवा, माटो, ग्राभेल, मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय, लायकपुर।

0: टीकापुर नगरपालिका वडा नम्बर पाँच का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टीकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: मैले कतिपटक भनिसके तेरो टोकेटीसँग बिहे हुँदैन र भनेर पण्डितले के भनेका छन्? टोकेटीसँग जोन्से बिहा गर्छ त्यसको घर बिग्रन्छ।
1: जसले जे भने पनि मैले चाहिँ बिहे गर्छु।
0: त्यसो भए

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टीकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, प्याण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसाइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799924625232। अछाम मंगलसाइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924678825।
5: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 9848531695।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2061।
3: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटकी तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुनचाँदीका गरगहना दिन र बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
4: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार, सम्पर्क नम्बर 9844-40-19।
5: महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अरेला सुनचाँदी पसलमा छटकी तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: आरएनला सुनचाँदी पसल बलभद्र चौक, टिकापुर, एलएन मेडिकल अगाडि। संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810-62-35-47।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
0: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ होइन? यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848-5169-64।
2: चियाको होटल खोलौला यसै टिकापुर।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864-70483।
4: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन UV र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक दुर्बा सुनार।
2: ल यति छिटो आमा बन्न लागेको त
3: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
2: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
6: माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
9: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली। संचालक देव बहादुर सुनार। सम्पर्क नम्बर 9868 40।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेडी, मोगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हेर्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
6: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
9: मैं नहीं जाइं, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
8: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था। तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
9: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी ही जाए।
6: याद करबी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 98600-71024 ओ 98046-77417।
10: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
11: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
12: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
11: के गर्छ र सन मेडिकेयरले?
12: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
11: यति गरेपछि धेरै राहत हुने रहेछ त।
12: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
13: चिया पनि खाइयो कुरो पनि बुझियो है केटा हो।
14: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
15: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
16: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
17: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रैक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
16: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
17: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
18: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
16: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
19: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
20: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
17: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
21: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
22: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
23: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
22: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
23: बेसरी टाउको दुख्ने,
22: उच्च ज्वरो आउने, बेहोश हुने,
23: घाँटी अरोरो कडा हुने,
22: कम्पन हुने,
23: पक्षघात हुने
22: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
23: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
22: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
23: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
22: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
23: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
22: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
23: सधैँ झुल टाँगेर सुत्ने गरौं।
22: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
24: स्वास्थ्य कार्यालय कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भड़ौ 20 गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भडौ 20 गते शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ।
4: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क फोन नम्बर 9868 80 00 08 र 9825 73 77 72।
5: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
8: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
9: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
7: कता छ त त्यो?
9: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
7: फोन नम्बर कति हो भाइ?
9: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो। अर्को पनि छ 9865692026।
10: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762020300 र 9866692026।
11: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
12: यो ओसीएमसी भनेको के आयो फेरि?
13: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
12: ओसीएमसीले के सहयोग गर्छ त?
13: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।
2: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।

0: सामुदायिक रेडियो टीकापुरी एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट साढ़े दुई महीनापछि टीकापुर नगर कार्यपालिका बैठक बस्यो। प्रचलित कानून बमोजिम काम गर्ने प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाको भनाई। बारीमा बेपत्ताका आफन्तलाई डीएनए परीक्षण गराउन आह्वान। रसुवा नुवाकोट र धादिङमा वर्षाको सम्भावना र बेपत्ता आफन्त खोज्न छटपटिँदै काठमाडौँतिर। अब मध्याह्न खबर विस्तारमा रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण बेपत्ता भएका नागरिकहरूको खोजी र फेला परेका व्यवहारिसे शव तथा मानव अंगहरूको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढ़ाएको छ। गत भदौ 10 गतेको भीषण बाढ़ीपछि नदी किनार तथा तटीय क्षेत्रमा फेला परेका शव एवं शरीरका भागहरू पहिचान गर्न नेपाल प्रहरीले सूचना जारी गर्दै मृतकका रगतको नाता पर्ने आफन्तलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। सूचना अनुसार स्वदेश तथा विदेशमा रहेका बेपत्ता नागरिकको पहिलो पुस्ताका नातेदारले डीएनए परीक्षणका लागि प्रक्रिया पूरा गर्नुपर्नेछ। बेपत्ता नेपाली तथा विदेशी नागरिकका सबैभन्दा नजिकको रगतको नाता आमाबुवा बाबुआमा छोरा वा छोरी मध्ये कुनै एकजनाले दुई प्रति पासपोर्ट साइजको फोटो सहित उपस्थित हुनुपर्ने नेपाल प्रहरीको सूचनामा उल्लेख छ। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमूना दिनुपर्ने र यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजको प्याथोलोजी ल्याब काठमाडौँ वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रहरीले जनाएको छ। विदेशमा रहेका विदेशी वा गैर आवासीय नेपालीका हकमा पनि बाबुआमा छोरा वा छोरी मध्ये कुनै एकजनाले सम्बन्धित त्यसकै आधिकारिक प्रयोगशालाबाट अटोसमल एसटीआर डीएनए प्रोफाइलिङ गराउनु पर्नेछ। उक्त प्रोफाइलको सफ्ट कपी डिजिटल प्रति नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन पनि प्रहरीले आग्रह गरेको छ। इमेल पठाउँदा सम्बन्धित व्यक्तिको नाम, व्यक्तिको पूरा नाम र राष्ट्रियता, राहदानी, पासपोर्ट वा आधिकारिक परिचय पत्रको विवरण, व्यक्ति हराएको मिति र सम्भावित स्थान, मान्यता प्राप्त प्रयोगशालाको डीएनए प्रोफाइलिङ रिपोर्ट समावेश गर्नुपर्ने प्रहरीले उल्लेख गरेको छ। इमेलमा डीएनए दिने व्यक्ति र हराइरहेको व्यक्तिबीचको पारिवारिक नाता पनि खुलाउनु पर्नेछ। डीएनए परीक्षण तथा समन्वयका लागि नेपाल प्रहरीले दुईजना सम्पर्क अधिकारी समेत तोकेको छ। बाढ़ीले ठूलो संख्यामा नागरिक बगाएको र कतिपय शव छेद विच्छेद अवस्थामा फेला परिरहेकाले वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई बुझाउन यो प्रक्रिया अनिवार्य गरिएको प्रहरीले जनाएको छ। टीकापुर नगरपालिका कार्यपालिकाको बैठक बसेको छ। आम नगरवासीले प्रतीक्षा गरेको चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि नगर प्रमुखले बजेट खर्चको अख्तियारी दिने विषयमा समेत निर्णय भएको छ। कार्यवाहक नगर प्रमुखले अख्तियारी दिने र सो विषयमा भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी दिने निर्णय गरेको छ। बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलितको जग्गा प्राप्तिका लागि तीन पुस्ते विधानका लागि भूमि समस्या समाधान आयोग कैलालीमा पठाउने निर्णय गरेको छ। यस्तै घर निर्माण सम्पन्न भइसकेका तर प्रमाण पत्र लिन बाँकी रहेकाले 2084 मसान्तसम्म म्याद थप गर्ने निर्णय गरिएको छ। कार्यपालिका बैठकले कार्यवाहक नगर प्रमुख चयन गर्न आगामी बैठकमा परामर्श गरी पेश गर्नुपर्ने निर्णय गरेको छ। टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले टीकापुरका पत्रकारसँग छलफल गर्नुभएको छ। नगरको विकासमा सकारात्मक सुझाव सल्लाहका लागि भर्खरै सरूवा भएर टीकापुर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले भेटघाट तथा सुझाव लिनुभएको हो। पत्रकारसँगको भेटघाटमा प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले नागरिकको सरकारसँग अपेक्षा बढ़दै गएको, आफूहरूले सकेको काम गर्ने बताउँदै पत्रकारहरूलाई सकारात्मक रूपमा सुझाव दिन अनुरोध गर्नुभयो। बास्तोलाले आफू नियमित प्रक्रिया अन्तर्गत टीकापुर आएको बताउँदै टीकापुर बसुन्जेल प्रचलित कानून बमोजिम निस्वार्थ रूपले काम गर्नुपर्ने बताउनुभयो। उहाँले वास्तविक मीडिया र मीडिया कर्मीको संरक्षणका लागि पालिकाको सहयोग ग्रहणे र लोक कल्याणकारी विज्ञापनलाई नियमन र व्यवस्थित गरिने बताउनुभयो। मध्याह्न खबरमा बेपत्ता भएका आफन्त खोज्न छटपटिँदै काठमाडौँतिर लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्त रोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको प्रत्येक शनिबार
1: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। भोटेकोसीमा आएको बाढ़ीमा आफन्त बेपत्ता भएको हप्ता दिनसम्म कुनै खबर नपाएका यहाँका मानिसहरू खोज्न भन्दै काठमाडौँ निस्कन थालेका छन्। जानकी गाउँपालिकाबाट हराएका चारजनाको खोजीमा हरेक परिवारबाट दुईजना र एकजना बर्घर गाउँका अगुवा गरी 9 जनाको टोली काठमाडौँ हिँडेको छ। आफन्त बेखरको पीड़ाले छटपटिएका परिवारका सदस्यहरूले खोज्न निस्कन्छु भनेपछि एक हप्ताको खाना र यातायातको व्यवस्था गरेर पठाएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्तले बताउनुभयो। मंगलबार यहाँबाट हिँडेको टोली बुधबार बेलुका काठमाडौँ पुगेको बर्घर रामकृष्ण चौधरीले बताउनुभयो। टिकापुर नगरपालिका एक समितिपुरबाट आफन्त खोज्न जानुभएका बर्घर अखिल थारू 5 दिनदेखि नुवाकोटको बटारमा बसिरहनु भएको छ। दाजु मानबहादुर रसुवामा हराएपछि अखिल र छिमेकी विक्राम चौधरी त्यता जानुभएको हो। टिकापुर नगरपालिका एक एकतापुरबाट तेजुलाल चौधरी, पूर्णबहादुर खड्का, सन्तोष चौलागाई, धना चौधरी काठमाडौँ पुगेर नुवाकोटतिर गएका र रसुवामा सम्पर्कविहीन हुनुभएका आशिष चौधरीकी श्रीमती दिलकुमारी चौधरीले बताउनुभयो। टिकापुर नगरपालिकाको विपद व्यवस्थापन समितिको बुधबार बसेको बैठकले आफन्तको खोजीमा जान चाहनेलाई यातायात खर्च बेहोर्नेको निर्णय गरेको छ। नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने भन्दै आफन्त सम्पर्कविहीन भएकाहरूले मंगलबार टिकापुर नगरपालिका पुगेरै अनुरोध गरेका थिए। टिकापुर नगरपालिकाको समितिपुर, एकतापुर, भूपुकमैया बस्ती, मणिकापुर, ज्योतिनगर लगायतका क्षेत्रबाट 34 जना बढी भन्दा बढी कामदार कर्मचारी सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित सहयोगका लागि मंगल सरकारले आह्वान गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ। यहाँका 12 टोल विकास संस्थाले मिलेर 1,32,525 रूपियाँ, ओमकृष्ण अस्पतालले 2,11,111 रूपियाँ, टिकापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले 1,51,111 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। यस्तै विभिन्न संघ संस्था समूहहरूले पनि राहत संकलन गरी कोषमा जम्मा गरिरहेका छन्। भोटेकोशी बाढ़ी प्रभावित रसुवा नुवाकोत्र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने कम रहेको जानकारी दिनुभयो। आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना न्यून छ। यद्यपि रातिको समयमा एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। उहाँका अनुसार मनसून मध्यमदेखि पश्चिमतर्फ बढ़ी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना छैन। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको तथा मनसूनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिन अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। विभागले वर्षाका कारण नदी तथा खोला नालामा जल सतह बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
6: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
7: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। कैलालीको टिकापुरमा सर्पदंश रोकथाम सम्बन्धित सरकारवालासँग बैठक भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले सर्प मार्दा पारिस्थितिक प्रणालीमा असर पर्ने भएकोले मार्न नहुने बताउनुभयो। उहाँले सन् 2030 सर्पको टोकाईबाट हुने मृत्यु दर 50% घट्ने लक्ष्य रहेको बताउँदै टिकापुरमा नगर प्रहरीले सर्प उद्धारमा राम्रो काम गरेका बताउनुभयो। राहुलले सर्पले टोकी हालेमा बिरामीलाई शान्त राख्ने, टोकेको अंग स्थिर राख्ने, गहना वा कसिला सामान हटाउने र तत्काल अस्पताल लैजानुपर्ने बताउनुभयो। तथ्याङ्क अनुसार कैलालीमा सन् 2023 2025 217 सर्पदंशका घटना भएका छन्। टिकापुर नगरपालिकाका नगर प्रहरी इन्चार्ज पहल शाहले कतिपय सर्प लोप हुँदै गएका बताउँदै सर्प उद्धार तालिमपछि प्रहरीले 93 अभिसालु 48 विषालु सर्प उद्धार गरेका जानकारी दिनुभयो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। साढे दुई महिनापछि टीकापुर नगर कार्यपालिका बैठक बस्यो। प्रचलित कानून बमोजिम काम गर्ने प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाको भनाई। बाढ़ीमा बेपत्ताका आफन्तलाई डीएनए परीक्षण गराउन आह्वान। रसुवा नुवाकोट र धादिङमा वर्षाको सम्भावना। र बेपत्ता आफन्त खोज्न छटपटिँदै काठमाडौँतिर। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला।

0: पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: महापार्वती मेडिकल जोशीपुरमा यही भदौ 20 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागु औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
2: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुक ढुक हुने,
3: हात खुट्टा काप्ने या चिसो हुने,
2: टाउको दुख्ने,
3: धेरै पसिना आउने,
2: मनमा छटपटाहट हुने,
3: बढी रिसाउने,
2: झिझो मान्ने, झर्कने,
3: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
2: छारे रोग, बाख्रे रोग वा मिर्गी,
3: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
2: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
3: एउटै कार्य बारम्बार दोहोर्याउने,
2: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
3: धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
2: निराशापन, उटी बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने
3: र रक्सी तथा लागु पदार्थ छोड्न चाहने।
4: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार, समय दिउँसो 1 बजेदेखि।
2: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ECG, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
3: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर, कैलाली। मोबाइल नम्बर 98216 14306 र 98486 39785।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38।

0: कालेबुङ नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली,
7: सम्पर्क मोबाइल नम्बर 98 0 17 10 6 72।
8: स्वास्थ्यका लागि पानी

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
2: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना उनेना पट्टा नि पैना त
3: अनि गहना बनाइना त हो दुकान खस्ती खस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
2: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बनाएका अन्सेकले कत्रा सुघर बनाएको अन्ल बाटी
3: ए ले ठिक बा चल हाली भाटवट खाइयो जाइका हौ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चोक चिकापुर प्रोप्राइटर फेहरी सिंह सुनार
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864141208 ओ 9846939261।
4: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
6: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
6: बेसरी टाउको दुख्ने
5: उच्च ज्वरो आउने बेहोस हुने
6: घाँटी अररो कडा हुने
5: कम्पन हुने
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
6: जापानिज इन्सेफलाइटिसबाट बस्ने उपायहरू
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
6: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
5: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ
6: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
6: सधैँ झुल टाँगेर सुत्ने गरौं
5: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
7: स्वास्थ्य कार्यालय कैलाली
8: फिर चर्पी भरगिल का करना हो का
9: चर्पी भरले से फिर का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आप बा का सर सफाई कही दी
8: फोन नंबर कटा हो तो
9: ली डायल करी 9796202300
8: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा
9: अपनौ कन्ठे टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई गर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहन सम्झबे सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 9762203000 ओ 9656920026।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848404।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: आई हो बड्डो घर कहिया सिर्जैब पाछसे सुरु करल मने घर सिजार सेक्ल
2: अरे का करूरी बुढिया कठुआ खोजत खोजत परे सान हो गिल बाटू मिलबो मिलबो नि करत का कैन हो का
1: मिस्तरान बर्जन हो कना घर हेरो ना पट्टा सुगुर बनैला बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो ना ओट्रफे पटानी हुई कि गोंगुआ बुढो हो ना कबू कहूँ घुम जाए त था पाए
3: यूपीभीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
2: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848543426।
4: ओहो मेयर साहब नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू के छ त तपाईको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
5: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
4: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
6: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
7: विश्व खाद्य कार्यक्रम सर्फरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
9: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
8: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
9: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
8: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।

हजुर, व्यापारिक विश्रामके पासे पुनः स्वागत भयो कार्यक्रममा। कार्यक्रममा वाचनमा मिसनको साथ बाबु रत्नपुरमा गरौ यो रेडियो टिकापुर एफएम 101 MHz। यी लम्मा व्यापारिक विश्रामके पासे आफ्नो कथ्याक व्यापारिक विश्राम मतलब मिसनजी सुनाइटे कहीँ सोचल हो तर मै ढेउ नै बटुवाके फेन्स एक ठाउँ अपने हुनको लागि इन्जोय गरेम रमाइलो गीत चाहिँ गीत यहाँ समय नै बाटो डायल गर्दै गरी 2091 5 61 255 कोही भी ट्यालेन्ट कोही भी प्रतिभा सुनाएको लग तत्समय लागि इन्जोय गरी रमाइलो गरी यी गीत सुनके गीत के पास नहीं आने बताऊँ।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
2: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484019।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिँ जो माइलो त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ हो तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर झक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
9: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
9: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484648673 र 98148602004

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 9868147979, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 9824678825।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569764।
2: चियाको होटल खोलौला टिकापुर।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
5: न्यू अछाम जालपडी विथ ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली, सञ्चालक दुर्बा सुनार।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844 27 359 र 9848 42 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रडगैया झोला उद्योग, मुनुवा रोड टीकापुर कैलाली, संचालक राम प्रसाद चौधरी।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी सुट कुर्ती पलाजा कथानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली संचालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811638387।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामूहिक ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चाप्ती, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स बलबद्ध चोक टिकापुर कैलाली संचालक सामुएल सुनार।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
3: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98484-55195।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
8: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
9: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहरला छ।
8: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
9: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
8: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
9: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98 24 67 28 25।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली टिलरी, छटके टिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
4: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोस हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पूरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैं झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल,
2: टिकापुर, कैलाली।
5: सम्पर्क मोबाइल नम्बर 98017 10672।
6: स्वास्थ्यका लागि पानी।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकाको कार्यपालिका बैठक बसेको बारे जानकारी, टिकापुर नगरपालिकाको नगर स्तरीय विपद व्यवस्थापन समितिका बैठकका निर्णय बारे जानकारी, प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला र टिकापुरका पत्रकार बीच भएको छलफल बारे जानकारी, सर्पदंश रोकथाम सम्बन्धी सरकारवाला संघको बैठक र केही सन्देश प्रस्तुत गर्नेछौं। टिकापुर नगरपालिका कार्यपालिकाको बैठक बसेको छ। आम नगरवासीले प्रतीक्षा गरेको चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले बजेट खर्चको अख्तियारी दिने विषयमा समेत निर्णय भएको छ। कार्यवाहक नगर प्रमुखले अख्तियारी दिने र सो विषयमा भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी दिने निर्णय भएको छ। बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलितको जग्गा प्राप्तिका लागि तीन पुस्ते भिडानका लागि भूमि समस्या समाधान आयोग कैलालीमा पठाउने निर्णय गरेको छ। यस्तै घर निर्माण सम्पन्न भइसकेका तर प्रमाणपत्र लिन बाँकी रहेकाका लागि 2084 मसान्तसम्म म्याद थप गर्ने निर्णय गरिएको छ। कार्यपालिका बैठकले कार्यवाहक नगर उप प्रमुख चयन गर्न आगामी बैठकमा परामर्श गरी पेश गर्ने पनि निर्णय गरेको छ। अब विपद व्यवस्थापन समितिको बैठकले गरेका निर्णयबारे जानकारी। टिकापुर नगरपालिकाको नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक बसेको छ। बैठकले यसअघि विपदका क्षेत्रमा भएका कार्यक्रमको समीक्षा गरेको छ। यसका साथै पूर्वानुमानमा आधारित अग्रिम कार्यका लागि लाभ गराई स्वीकृत गरेको छ। बैठकले भोटे कोशी नदीको बाढ़ीमा सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारका लागि सहजीकरण गर्ने, बाढ़ीमा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि प्रतिनिधि पठाउने निर्णय गरेको छ। निर्णयबारे जानकारी दिँदै कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजी,
1: विपद व्यवस्थापन समितिको बैठक बसेको छ, त्यसमा यस प्रकारका निर्णय भएका छन्। प्रस्ताव नम्बर 1 माथि समीक्षा सम्बन्धमा, प्रस्ताव नम्बर 2 माथि पूर्वानुमान आधारित अग्रिम कार्यका लागि लाभ गराई स्वीकृत सम्बन्धमा, र प्रस्ताव नम्बर 3 माथि भोटे कोशी नदीको बाढ़ीमा सम्पर्कविहीन भएका व्यक्तिको नामावली तथा राहत सम्बन्धमा, प्रस्ताव नम्बर 4 मा भोटे कोशी नदीको बाढ़ीमा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार सम्बन्धमा, प्रस्ताव नम्बर 5 भोटे कोशी नदीको बाढ़ीमा सम्पर्कविहीन व्यक्तिको खोजीको लागि प्रतिनिधि पठाउने सम्बन्धमा हामीले यस किसिमले निर्णय गरेका छौं। र निर्णय नम्बर 1 प्रस्ताव नम्बर 1 माथि छलफल गर्दा हालसम्म विपद व्यवस्थापन क्षेत्रमा गरेका कार्य समीक्षा गरिएको छ। निर्णय नम्बर 2 प्रस्ताव नम्बर 2 माथि छलफल गर्दा टिकापुर नगरपालिकाको कर्णाली नदीलाई कार्य क्षेत्र बनाई चालू आवा 2083-84 लागि विश्व खाद्य कार्यक्रम सप्रोस नेपालको पूर्व अनुमान आधारित विपद पूर्व कार्य अन्तर्गत नगद सहायता कार्यक्रम सञ्चालन गरेको र सन्दर्भमा उक्त कार्यक्रमको लागि विपद संवेदनशील सामाजिक सुरक्षा मापदण्ड 2081 तथा पूर्व अनुमान आधारित पूर्व कार्य राष्ट्रिय कार्य ढाँचा 2083 बमोजिम लाभ गराएहरूको नाम विवरण वाडा स्तरीय विपद व्यवस्थापन समितिको स्वीकृति भई लाभग्राही कायमका लागि स्थानीय विपद व्यवस्थापन समितिको सिफारिश भई आएको र तपसिलको लाभग्राही विवरण स्वीकृति गर्ने र लाभग्राहीको नामावली विवरण हामीले वेबसाइट मार्फत सार्वजनिक गर्ने निर्णय गरेका छौं। जसमा 3280 परिवार छन्। वाडा नम्बर 2 मा 792, वाडा नम्बर 5 मा 849, वाडा नम्बर 6 मा 198, वाडा नम्बर 7 मा 528, वाडा नम्बर 8 मा 913, जम्मा 3280 घर परिवार रहेका छन्। र अर्को निर्णय नम्बर 3 प्रस्ताव माथि छलफल गर्दा मिति 2083/5/10 गते रसुवा जिल्लाको भोटे कोशी नदीमा आएको बाढ़ीको कारण टिकापुर नगरपालिकाका क्षेत्र सम्पर्कविहीन रहेका विवरण खोज तथा उद्धारको लागि सम्बन्धित निकायमा सिफारिश गरेर आगामी दिनमा समेत पहल कदमी गर्ने र साथै मिति 2083/5/13 गतेको जिल्ला प्रशासन कार्यालय कैलालीको सूचना बम पछि पीड़ितहरूका लागि कुनै जिन्सी वस्तु प्रदान गर्नु इच्छुक सहयोगी व्यक्ति वा संस्थाले सम्बन्धित स्थानीय पालिका वा नेपाल रेस्कर सोसाइटी कैलाली जिल्ला शाखामा सम्पर्क गर्नु वा गराउनु हुन अनुरोध भई आएकोले उक्त सूचना बमोजिम राहत संकलन तथा वितरण सम्बन्धित वाडा तथा र नेपाल रेस्कर सोसाइटी पालिका समिति टीकापुर कैलालीसँग समन्वय गरी संकलन तथा वितरणको जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ। निर्णय नम्बर चार प्रस्ताव नम्बर चार माथि छलफल गर्दा 2083/5/10 भोटेकोशी नदीमा आएको बाढ़ीले टीकापुर नगरपालिका क्षेत्रभित्र सम्पर्क विहीन रहेका 34 जना व्यक्तिको हालसम्म खोजी कार्य ढिलाइ भएको देखिएको हुँदा सम्पर्क विहीन मानिसहरूको तत्काल खोजी तथा उद्धार गर्न गृह मन्त्रालय लगायत सरकारवालालाई अनुरोध गर्ने निर्णय गरियो। निर्णय नम्बर पाँच प्रस्ताव नम्बर पाँच माथि छलफल गर्दा मिति 2083/5/10 भोटेकोशी नदीमा आएको बाढ़ीबाट यस टीकापुर नगरपालिका क्षेत्रभित्र सम्पर्क विहीन भएका व्यक्तिहरूको खोजी कार्यको लागि टीकापुर नगरपालिका नगर कार्यपालिकाको नेतृत्वमा खोजी कार्य सहजीकरणको लागि पठाउने निर्णय गरियो र साथै उक्त कार्यमा जान लाग्ने खर्च कार्य सञ्चालन निर्देशिका 2087/बमोजिम आवश्यक व्यवस्थाको लागि नगर कार्यपालिकालाई सिफारिश गर्ने निर्णय गरिएको छ।
0: टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता वास्तुलाले टीकापुरका पत्रकारसँग छलफल गर्नुभएको छ। नगरको विकासमा सकारात्मक सुझाव सल्लाहका लागि भर्खरै सरुवा भएर टीकापुर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत वास्तुलाले भेटघाट तथा सुझाव लिनुभएको हो। थप खबर आकाश चौधरीबाट।
2: पत्रकारसँगको भेटघाटमा प्रमुख प्रशासकीय अधिकृत वास्तुलाले नागरिकको सरकारसँग अपेक्षा बढ्दै गएको आफूहरूले सकेको काम गर्ने बताउँदै पत्रकारहरूलाई सकारात्मक रूपमा सुझाव दिन अनुरोध गर्नुभयो।
3: गरिरहेका पहलहरू जुन नागरिक सुन्नु पर्ने विषयहरू छन् त्यसमा चाहिँ यहाँको भूमिका चाहिँ सबैभन्दा महत्वपूर्ण हुन्छ। सकिन्छ महिला पालिका र एक महिना महत्वपूर्ण विषयहरूको चाहिँ नागरिकसम्म पुर्याउने किसिमले गर्न सक्छौँ कि यो विषय पनि मैले यहाँहरूबाट चाहिँ सुझावको अपेक्षा गरेँ। किनभने पछिल्लो समय आम नागरिकहरूको जुन सरकारप्रतिको अपेक्षा छ त्यो चाहिँ थप बढ्दै गइरहेको अवस्था छ। त्यसमा चाहिँ अब स्थानीय सरकार कति अपेक्षा पूरा गर्न सक्छ सक्दैन त्यसको प्रचलित ऐन कानुनी व्यवस्थाहरूभित्र रहेर हामीले चाहिँ गरेका विषयहरूको चाहिँ हरेक महिना चाहिँ एउटा सामान्य धेरै उ गर्नु पनि परेन। हामी जति सकिन्छ हामी अब न्युज त हामी सेयर गर्न नि सक्छौँ त्यसमा गर्ने कि अब त्यो विषयमा पनि यहाँहरूसँग जोडिनलाई चाहिँ कसरी सहज हुन्छ भन्ने विषयमा पनि मैले चाहिँ यहाँहरूबाट चाहिँ एउटा सुझावको अपेक्षा गरेको छु। अन्य विषयमा अब म त नयाँ आएको छु, यहाँहरू चाहिँ विगतदेखि नै पालिकासँग जोडिरहनु भएको भएर मलाई चाहिँ अलिकति सकारात्मक रूपमा कतिपय विषयहरूमा चाहिँ अगाडि बढ्नलाई पनि यहाँहरूले चाहिँ मलाई चाहिँ सुझाव दिनुहोला।
2: वास्तवले आफू नियमित सर्व प्रक्रिया अन्तर्गत टीकापुर आएको बताउँदै टीकापुर बसुन्जेल प्रचलित कानून मोदी निस्वार्थ रूपले काम गर्ने बताउनुभयो।
3: किसान मन्त्रालयले सरुवा गरिदिएको कारणले चाहिँ म यहाँ आएको र सरकारले खटाएको ठाउँमा गएर कर्मचारी काम गर्नुपर्ने हाम्रो बाध्यात्मक अवस्था पनि हो र यसलाई चाहिँ मैले चाहिँ मेरो परिस्थिति मलाई अनुकूल प्रतिकूल भन्दा पनि मैले चाहिँ यसलाई सहज र स्वीकारेर यहाँहरूको बीच चाहिँ म आएको छु। अर्को चाहिँ यो हाम्रो पालिकाको यो ग्रुपलाई चाहिँ अलिकति एक्टिभ बनाएर हाम्रो समाचार सम्प्रेषण गर्ने विषयमा चाहिँ मलाई केही सुझावहरू पनि प्राप्त पनि भइसकेका छ। यसलाई चाहिँ अलिकति सूचना शाखालाई नै स्ट्रेन्थेन गर्ने र त्यसलाई अलिकति डेडिकेटेड मान्छेलाई नै राखेर गर्ने विषयमा पनि म चाहिँ तुरुन्तै अब अलिकति आन्तरिक काममा अलिकति धेरै नै व्यस्त थिएँ। अब चाहिँ म त्यो विषयमा पनि आजैदेखि चाहिँ अगाडि बढ्छु र यहाँहरूले छिटै नै यहाँका गतिविधिहरूको विषयमा चाहिँ अब अहिले चाहिँ फोन गरिरहनु पनि नपर्ने अवस्था चाहिँ क्रिएट हुन गर्ने विषयमा चाहिँ म प्रतिबद्ध छु। त्यो विषयमा चाहिँ म आजदेखि अगाडि बढ्छु भन्ने पनि एउटा यहाँलाई प्रतिबद्धता राख्न चाहे। अन्य विषयहरूमा पदीय जिम्मेवारीको हिसाबले म आज यहाँ छु। धेरै लामो करियर बाँकी छ, लगभग 14-15 वर्ष निजामती सेवामा पुरा गरे, तथापि अझ मेरो त्योभन्दा डबल चाहिँ मेरो अझै बाँकी छ, निजामती सेवामा बिताउनु छ। म यहाँ बसिन्जेल प्रचलित ऐन कानून र स्थानीय सरकारको चाहिँ विकास समृद्धि र सुशासन प्रति म पूर्ण प्रतिबद्ध हुन्छु र मेरा हरेक निर्णय चाहिँ प्रचलित ऐन कानून सम्बद्ध हुन्छन्। अन्य विषयमा आएका कुनै पनि विषयमा चाहिँ मैले निर्णय गर्न सक्दिन भन्ने मेरो स्पष्ट धारणा हुन्छ र त्यसमा मैले सहकार्य गर्न सकिन्जेल म सहकार्य गर्छु। यो विषय पनि मैले चाहिँ यहाँहरू मार्फत चाहिँ प्रतिबद्धता चाहिँ जनाए र यहाँहरूबाट काहीँ कतै यस कर्मचारीको म प्रशासकीय प्रमुखको भूमिकामा रहँदा मेरा कर्मचारी साथीहरू हाम्रो करिब 250 भन्दा प्लस हामी कर्मचारी साथीहरू छौँ उहाँहरूको विषयमा कुनै पनि विषयमा चाहिँ यहाँहरूलाई कुनै गुनासो भए मलाई नै फोन गरेर यहाँहरूले चाहिँ मलाई जानकारी गराइदिनु होला। उहाँहरूलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने विषयमा पनि म चाहिँ पूर्ण प्रतिबद्ध छु र यहाँहरूबाट त्यो पनि मैले एउटा मेरो अपेक्षा चाहिँ यहाँहरू मेरोसँग राख्न चाहे।
2: उहाँले वास्तविक मीडिया र मीडिया कर्मीको संरक्षणका लागि पालिकाको सहयोग रहने र लोक कल्याणकारी विज्ञापनलाई नियमन र व्यवस्थित गरिने बताउनुभयो।
3: यो लोक कल्याणकारी विज्ञापनको विषय छ, यो चाहिँ मैले पनि अलिकति जानकारी भएको कारणले पनि म आउने बित्तिकै म्याडमसँग कार्यविधिहरू मागेर हेरेका थिएँ। त्यहाँ चाहिँ मेरै संयोजकत्वको एउटा कमिटी रहेछ जसले चाहिँ यो विज्ञापनका कन्टेन्टहरूलाई चाहिँ गर्न सक्ने, चेन्ज गर्ने, समसामयिक बनाउने विषयहरू र अनुगमनको विषय पनि हाम्रो चाहिँ कार्यक्षेत्र रहेछ। मैले म्याडमलाई भनिसकेका छु हामी न्यूनतम महिनाको एकपटक यो मिटिङ बस्छौँ, आवश्यक पर्यो भने केही संचारकर्मी साथीहरूलाई पनि बोलाएर सुझाव लिन्छौँ र समसामयिक विषय जस्तो अहिलेको सन्दर्भमा हामीले समसामयिक विषयमा चाहिँ सूचना प्रवाह गर्नु पर्यो। अहिले विपदको विषयहरू छ होइन, अब हाम्रो आन्तरिक किसिमका विपदहरू पनि छन्, अब हात्तीको वनको कुराहरू हामीले चाहिँ म यहाँ आएपछि पहिलो र यो आर्थिक वर्षकै पहिलो चाहिँ विपद व्यवस्थापन समितिको बैठक पनि हामीले भर्खरै सम्पन्न गरेका छौँ। हाम्रो कार्यपालिकाको बैठक लगत्तै त्यो बैठक थियो र त्यसमा पनि हामीले विभिन्न निर्णयहरू गरेका छौँ र त्यो अहिले म यहाँहरूसँग छु। अब त्यो प्रमाणित हुने बित्तिकै हामी त्यो पनि यहाँहरू सबैलाई कम्युनिकेट गर्नेछौँ र हामीले चाहिँ त्यो लोक कल्याणकारी विज्ञापनको कन्टेन्टलाई पनि चेन्ज गरेर हरेक महिना चाहिँ सकेसम्म हामीले समसामयिक विषयहरू जस्तो चाडपर्वको विषयमा ध्यान दिनुपर्ने विषयहरू फरक हुन्छन्, अहिले विपदको विषयमा फरक छ, त्यसलाई चाहिँ समसामयिक बनाएर यहाँहरूमा प्रवाह गर्ने विषयमा पनि मैले चाहिँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यसको अलिकति दर रेटको पनि कुरा उठाउनु भएको छ, अब यो विषयमा चाहिँ म प्रचलित ऐन कानूनमा के छ, केले त्यसलाई व्यवस्थित गरेका छ भन्ने विषयमा पनि म चाहिँ मेरा सम्बन्धित शाखाका साथीहरू सहित म छलफल गर्छु र सकभर हाम्रा पालिकाका विषयवस्तुहरू चाहिँ लोक कल्याणकारी विज्ञापन मार्फतै जाउन् भन्ने विषय पनि अन्य छुट्टै छुट्टै भन्दा पनि त्यसैमा चाहिँ व्यवस्थित गरेर बरु दर रेटलाई चाहिँ कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा चाहिँ पनि म चाहिँ छलफल चाहिँ अगाडि बढाउनेछु र सम्बन्धित शाखाका साथीहरूसँग प्रचलित हाम्रो ऐन कानूनमा के छ प्रोभिजन, हामीले कहाँबाट कुन लेभलबाट त्यो निर्णय गर्न सक्ने अवस्था छ, त्यो विषयहरू एकिङ गरेर त्यो विषयमा पनि म अगाडि बढ्नेछु। हामी संघमा पनि म यो विषय हेरेर बस्दा अहिले चाहिँ यो वास्तविक मिडियाकर्मी पत्रकार साथीहरू र अहिले यो पछिल्लो समय विशेष गरी यो सोसल मिडियामा चाहिँ एकदमै भाइरल हुने हुन्छ नि सामान्य कन्टेन्टहरू विभिन्न विवादित कन्टेन्टहरूलाई हालेर भाइरल हुने जुन प्रवृत्ति छ त्यसलाई पनि हामीले निरुत्साहित गर्दै यो वास्तविक पत्रकारितालाई चाहिँ मिडियाकर्मीहरूको चाहिँ संरक्षण गर्नुपर्ने पनि अर्को चाहिँ एकदम महत्वपूर्ण जिम्मेवारी छ। हाम्रो स्थानीय स्तरका मिडियाहरूको संरक्षण गर्ने हाम्रो दायित्व स्थानीय सरकारको रूपमा स्थानीय टिकापुर नगरपालिकाको दायित्व जुन विषय चाहिँ पछिल्लो समय चाहिँ सानसाना कन्टेन्ट क्रिएटरहरू जस्ताहरूले चाहिँ यो विषयलाई चाहिँ एकदमै विश्वासै नलाग्ने अवस्था जस्तो पनि क्रिएट गरेका छन्। सामान्य विवादित विषयहरू हालिदिने भाइरल हुने त्यो भएपछि मिडियाप्रतिकै आम हुन्छ नि भरोसा पनि एकदम घट्दै गएको छ, त्यो विषयमा पनि हामी एकदमै सचेत हुनु आवश्यक छ। यसलाई चाहिँ कसरी थप विश्वसनीय बनाउँदै जान सकिन्छ र जसले चाहिँ यो पत्रकारिताको नाममा खेल्ने बीचमा काम गर्छौं उनीहरूलाई कसरी निरुत्साहित गर्ने भन्ने विषयमा पनि यहाँहरू सबैको चाहिँ एकदम सकारात्मक सहयोग होस् र मैले पनि यहाँसँग चिन्न खोज्नुको मुख्य कारण पनि त्यही हो। मसँग त यहाँ एभ्रीडे म पत्रकार हुँ भन्ने साथीहरू पनि यहाँ म आएदेखि नै आइरहनु भएको छ, अब अहिलेसम्म त मैले यहाँसँग फर्मली गर्न नि पाएको थिइनँ। अब वास्तविक पत्रकार, वास्तविक मिडियाकर्मी, वास्तविक संचारकर्मी यही क्षेत्रमा हालसम्म काम गर्दै आउनु भएको व्यक्ति र अन्य पत्रकार जुन पत्रकार भन्दै अहिले पछिल्लो समय हरेक अहिले त हरेकको हातमा मोबाइल छ, हरेक मोबाइल भएपछि उसले चाहिँ अब जुनसुकै बेला जेसुकै पनि ऊ गर्न सक्ने अवस्था छ, त्यसलाई पनि अलिकति कसरी त्यो विकृति विसङ्गति हटाउँदै हामी चाहिँ सुस्थ पत्रकारिताको चाहिँ विकासमा चाहिँ नगरपालिका चाहिँ यहाँहरूसँग सहकार्य गर्नेछ, यो विषयमा पनि मैले यहाँहरूको चाहिँ सकारात्मक सहयोग रहोस् भन्ने विषय जानकारी गराउन चाहे।
0: अब सर्पदंश रोग रोकथाम सम्बन्धी जानकारी। टिकापुरमा सर्पदंश रोग रोकथाम सम्बन्धी सरकारवालासँग बैठक भएको छ, टिकापुर नगरपालिकामा छलफल भएको हो। थप खबर आकाश चौधरीबाट।
2: कार्यक्रममा टिकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले सर्प मार्दा पारिस्थितिक प्रणालीमा असर पर्ने भएकोले मार्न नहुने बताउनुभयो। उहाँले सन् 2030 सर्पको टोकाईबाट हुने मृत्यु 50% घटाउने लक्ष्य रहेको बताउँदै टिकापुरमा नगर प्रहरीले सर्प उद्धारमा राम्रो काम गरेको बताउनुभयो।
4: समात्ने व्यवस्था छ भन्दाखेरि धेरैको बुझाइ के छ, मान्छेदेखि सर्पटा आउँछ, सर्पदेखि मान्छे डराउँछ, त्यस्तो छ कि हामीका।

0: सबै सत्कर्मीले पनि यसको तालिम दिनुपर्छ भन्ने छ, होइन? सुरुवात भएको थियो काठमाडौँ भन्नु न, अब कुनै जिल्लामा सिलगढी जिल्लामा सुरुवात भएको छ होला, अब यो हामीले गर्नुपर्छ भनेर यो एकदम रेड क्रसिङमा यसले सहयोग गर्ने भन्ने कुरो भएको छ। खास गरेर अब धेरैको बुझाइ के छ, सर्को उपचार हुन भन्ने बुझाइ पनि छ, त सर्को उपचार हुन्छ भने हामीले पनि त्यो कुरा बुझ्नुपर्छ। विशेष गरेर वासीगढ अस्पताल छ, यता हाम्रो बडैपुर छ, यता सेती छ, यता हाम्रो भेरी छ, उपचार हुन्छ तर समयमा लिनुपर्छ। कुन ठाउँमा टोकिया छ त्यो ठाउँको आधारमा कुन खालको सर्प हो, होइन, विषालु हो कि अब विषयित सर्प हो, त्यो आधारमा चाहिँ अब उहाँको ज्यान जोगाउने कुराहरू हुन्छ। यो पनि अब नेपालमा हेर्ने भने अब 89 प्रजातिका सर्पहरू छन् भेट्दै छ, त्यसमा पनि करिब 17 प्रजातिका सर्पहरू विषालु भएको तथ्याङ्कले देखाएको छ। खेतबारीमा हामी काम गर्ने बेलामा, होइन, ग्रामीण इलाकामा बसोबास गर्नेलाई धेरैलाई टोकेको पाएको छ र औषधि अभावले गर्दा समयमा चाहिँ हामीले उपचार नपाएर अज्ञान दबा झारबुकतिर लाग्ने, होइन, हाम्रो परम्परागत जुन हामी उपचार क्रममा जान्छौँ त्यसले गर्दा धेरैको ज्यान गएको छ। टिगरमा अहिले चाहिँ त्यसरी ज्यान चाहिँ धेरै गएको छ, किनकि अहिले हाम्रो नगर प्रहरीहरूले राम्रो काम गर्नुभएको छ।
1: रावलले सर्पले टोकिहालेमा बिरामीलाई शान्त राख्ने, टोकेको अङ्ग स्थिर राख्ने, गहना वा कसिला सामान हटाउने र तत्काल अस्पताल लैजानु पर्ने बताउनुभयो।
0: हामी जनचेतनाको कमी, झाडबुक परम्परागत उपचार गरेर मान्छे ढिलो जान्छ अस्पतालमा, त्यसले गर्दा मृत्यु धेरै छ कि हामी अझै पनि अज्ञानता छ, होइन, अस्पताल उपचार हुनु, उपचार पहिला पहिला के भन्थ्यो भने हामी पनि स्वास्थ्यकर्मी हो, अस्पताल लिनुहुन्न भने किन लिनु, त्यहाँ सराइन मात्रै चलाउँछन् भन्छन् कि सर्पको बिरामी सराइन मात्रै चलाउँछन् सब मान्छे मर्छ भन्थ्यो पहिला पहिला हामी स्वास्थ्य सुविधामा काम गर्ने बेलामा, तर त्यो होइन। अब के छ भने अब हामीले कम्पनीमा उसलाई 24 घन्टा हेर्नुपर्छ कुन खालको मतलब के छ त, उसलाई 20 लाग्यो भने 20 चढै जान्छ, होइन, कतिपय भन्नु विशाल सर्प छैन भनेपछि केही पनि हुन्न उसलाई, तै पनि डरले पनि मान्छे के हो नि, डराउँछ कि मान्छे उसले विशाल सर्प हो कि, होइन, त्यही हिसाबले पनि अब यो अब यो 20 कति छ त उसको 20 शरीरमा 20 कति छ, त्यो कति फैलिया छ, त्यो अस्पताल पुग्दासम्म चाहिँ कति टाइम लाग्यो त्योमा भर पर्छ। विशेष गरेर अब खुट्टा टोके मान्छेलाई त विस्तार गर्ने भयो नि त, माथिल्लो भागमा टोकिया छ भने अलिक चाँडो चढ्ने भयो, त्यसले गर्दा उसको 20 भनौँ न अब दिमागसम्म जाने, त्यही कारणले चाहिँ यो समस्याहरू हुन्छ। ढिलागरी उपचारमा आएको छ भने ज्यान जोगाउन गाह्रो हुन्छ भनेर डाक्टरको भनाइ छ। यो यो अर्को पनि छ, अब अहिले त हामीले अटो रिक्सा भन्छ, एम्बुलेन्स, मोटरसाइकल छ, होइन, अब जति सक्दो चाँडो लिनुपर्छ भन्ने छ, होइन, अब मोटरसाइकल पनि यता व्यवस्था हुन्छ, अहिले त घर घरमा मोटरसाइकल हुन्छ, काम गर्नमा तुरन्त उसलाई अस्पतालमा ल्यायो भने ज्यान जोगाउन सकिन्छ भनेर यो मोटरसाइकलमा पनि एक छुट हुन्छ। हामी कहाँ त अहिले अटो रिक्सा पनि छन् गाउँमा, अटो रिक्सालाई पनि एम्बुलेन्सको चाहिँ काम गरेर छन्, एम्बुलेन्स पनि छन्, होइन, त्यही पनि जति सक्दो चाँडो हामीले अस्पताल लियो भने त्यो उपचार हुन सक्छ भनेर यो चाहिँ भनेको छ, होइन। अब यो सबलाई किन मार्नु भन्ने कुरो मैले भने यसले चाहिँ इको सिस्टममा चाहिँ असर गरेर छ, अब हाम्रो भनौँ न इको सिस्टममा यसले असर गरेर छ, नकारात्मक असर पार्ने भएकोले यसलाई चाहिँ मार्नु हुन्न, होइन, यसको चाहिँ अब संख्या भोलि घट्छ, यसले चाहिँ सन्तुलनमा यसले समस्या पार्छ भनेर कुराहरू मैले अघि भनिसकेको छ, होइन। तै पनि सरकारको के छ, 2030 चाहिँ हामीले सबै स्थानीय तहहरूमा स्वास्थ्य कुराहरूको विकास हिसाबले चाहिँ एन्टी स्नेक भेनमको उपलब्ध गराउनु भनेको छ। हामी कहाँ यहाँ अस्पतालमा एन्टी स्नेक भेनम चाहिँ छ, होइन, यहाँ तपाईँ अस्पतालमा एउटा बेडै राखिदिएको छ, एसयुमा एसयु वार्डमा एउटा बेड छ, त्यो बेडको लागि छ भने सर्पको टोकाइको लागि छ, त्यो बेडमा अरूले राख्दैन डक्टरले, किनकि सर्पको टोकाइ जति गर्नु सक्छ नि त, एउटा बेड चाहिँ छुट्टै सर्पको टोकाइ लागि एसयुमा छ, एउटा वार्ड छ, बिरामी आयो भने उहाँले राख्नुहुन्छ, अरू बिरामीलाई चाहिँ भर्ना गर्नु हुँदैन, त्यो बेड चाहिँ स्पेसल चाहिँ स्नेक बाटको लागि त्यहाँ एउटा केस हामी कहाँ यहाँ बेड छ हामी अस्पतालमा। त्यही कुरो अब यो यदि अब कसैलाई सर्पले प्राथमिक कुरामा त फर्स्ट एड चेक गर्ने त हामी, होइन, बिरामीले शान्त राख्नुपर्छ, हामी त आत्तिहाल्छौँ कि सर्पले टोक्यो कि अरूलाई टोक्यो भने के छ भने मान्छे आत्तिहाल्छ। अब म सुरुमा हामीले जागिर खाँदाखेरि 2052 सालको एउटा घटना भन्छौँ है, दैलेखमा हामी हस्पिटलमा जागिर खान्थ्यौँ, एकजना महिला एकजना आमालाई चाहिँ घाँस काट्ने बेला टोकिहाल्छ, सर्पले यो हजुर भनेर एकदम जिद्दी गर्न हामी मान्दैन मान्दैन सुविधा स्विच गर्नु पर्यो भन्दा पछि मैले देखेर हामीले अस्पताल लाग्यो साइन दिन ट्रिटमेन्ट गर्नु पर्यो तिमीलाई चाहिँ स्विच लगाउनु पर्यो के लगाउनु पर्यो त्यसपछि हामीले के गर्यो पानी डिस्ट्री लाटो भएन डिस्ट्री लटेर पिना गरेर लगाइदियो ल आमा सबैले चुइ लागिहाल्छ अब केही पनि हुँदैन एकछिनपछि त उहाँले निको भइहाल्छ त्यो भने साइकल ट्रिटमेन्ट हो कि मन त होइन त्यस्तो पनि कहिले गर्नुपर्ने हुन्छ त त्यस अहिले चाहिँ गरिन्न होइन त्यो भनेको उल्टो उपचार भयो त्यति गरे त्यो गर्नु हुँदैन त्यस नगर्नुपर्ने हो त्यो चाहिँ अब यसमा त्यो बिरामीलाई शान्त राख्नुपर्छ होइन डर र आतिर बेस शरीरमा चाहिँ छिटो फैलिन्छ त्यसपछि बिरामीले सकेसम्म कम चलाउनु धेरै उसलाई धेरै हलचल गर्नु हुँदैन कि त्यो हलचल गराएर के हुन्छ धेरै त्यो शरीरमा चाहिँ बेस अलिक चाँडो चाहिँ बढ्छ अनि बिस फलिसमा बढिन्छ अर्को यो टोकेको अङ्ग स्थिर बाँध्नुपर्छ पहिला पहिला त हामी के गर्थ्यौँ भने ज्यानले टोकिया छ त्यसभन्दा तपाईँको माथि कसरी बाँध्थ्यो होइन त्यो चलन अहिले छैन अहिले त स्थिर पार्ने भने चाहिँ अहिले हामी चाहिँ क्र्याप ब्यान्डेजले बाँध्छौँ होइन तपाईँको यहाँ टोकिया छ त्योभन्दा माथि बिस्तारै बाँध्थ्यो त्यसले बिस चाहिँ बिस्तारै सर्ट बनेर हो अहिले त नयाँ खालको आइसकेको छ होइन उहाँले पनि हाम्रो धेरैले फर्स्ट एड तालिम पनि लिनुभएको छ त पहिला पहिला हामी काङ्ग्रेस यहाँ टोकिया छ त्योभन्दा माथि कसेर त्यति जोरले बाँध्थ्यौँ कि यो ब्लड सर्कुलेसन नभएर त्यो सुन्निन्थ्यो जस्तै सुन्नेहरू पनि ज्ञान दिनुहुन्थ्यो ज्ञान दिनु काट्नुपर्ने अवस्था हुन्थ्यो पहिला पहिला अहिले त्यो छैन अहिले मान्छे धेरै सचेत भइदिएका छन् टोकेको भाग स्थिर गर्नुपर्छ भन्छ होइन अर्को चाहिँ हात वा खुट्टा टोकेको भएपछि चाहिँ स्प्लिन्ट लगाउने भन्यो काठको सायदले पनि हामी त्यो बनाउन सक्छौँ हामीले आफ्नो स्थानीय साधन स्रोतको प्रयोग गरेर पनि हामीले घरमै पनि बनाएर काँक्रो बनाएर त्यो हामी

0: तल वहाँ चाहिँ लगाएर लग जाउँछ। अन्त अङ्गलाई चाहिँ मुटुको स्तर वा अलि तल राख्नुपर्छ, उसलाई मुटुको भाग हुन्छ तल राख्नु, किनभने लागि त्यति मात्र राख्यो भने त्यति चाहिँ सजिलो हुन्छ। उसलाई गहना वा कच्चा सामान चाहिँ हटाउनु पर्यो, उसलाई गहना लगाउनु भएको छ भने त्यसले सुनिन्छ भने टोकेको ठाउँमा, अब भन्नु चुडा लगाउनु भएको छ, अङ्गुठी लगाउनु भएको छ भने त्यहाँ टोकेको छ भने त्यो भागलाई चाहिँ हामीले हटाउनुपर्छ होइन। औँठी त्यही भनेर औँठी चुडा घडी जुत्ताहरू सुनिन सक्ने भए पनि हटाउनुपर्छ। र तत्काल चाहिँ हामीले उसलाई चाहिँ अस्पताल लिएर नै चाहिँ उसलाई एन्टिस्टिङ भेनम चाहिँ दिनुपर्छ भनेर चाहिँ। अब यसमा पनि लक्षण के हुन्छ त लक्षण तुरन्त हामीले अस्पताल जानु लक्षणहरू, यदि उसको आँखाको ढक्ने जाने ढोकेमा उसलाई लाग विष लाग्छ कि मान्छेलाई, उसले विष लाग्यो भने उ झुम्म हुन्छ होइन। हामी अस्पतालमा पनि सर्पको ढोकेको हामी जुनसुकै चाहिँ लिएर आउँछौँ, पछि विषालु थाहा नहुन्छ हुनु पनि सक्छ, विषालु नभए पनि हामी अस्पतालमा लिएर आउँछौँ, किनकि उसलाई केयरमा राख्नुपर्छ। कम्ती चुडै जानेसम्म त्यो मान्छे चाहिँ सुत्न दिनु हुँदैन, उसलाई सुत्यो भने के थाहा विष लागेर सुत्याएको हो कि निन्द्रामा सुत्याएको, त्यसले गर्दा थाहा नहोला भनेर उसलाई सकेसम्म हामी चाहिँ उसलाई केयरमा राख्छौँ। उसले आँखाको ढक्ने उसको झुकेमा पनि उसलाई विष लाग्यो भन्ने बुझ्नु पर्यो। अर्को बोल्न वा निल्न गाह्रो भएमा, सास पनि समस्या भएमा, धेरै सुनिने वा दुख्ने भएमा होइन, रक्षा भएमा, यी यस्तो भयो भने तुरन्त हामीले उसलाई लक्षण छ भने सर्पको टोकाई विषालु खालको भन्ने बुझेर उहाँलाई तुरन्त हामीले उपचारमा ल्याउनुपर्छ होइन। अब यो मुख्य सन्देशहरू छन्, अब यो सर्पदंशको रोकथामको मुख्य सन्देश छन्, दसवटा सन्देश छन्। के छन् त, सर्पदंश भएमा नातिनुहोस्, बिरामीलाई शान्त राख्नुहोस् होइन, टोकेको अङ्गलाई सकेसम्म नचल्ने गरी स्थिर राख्नुहोस्, औँठी चुडा घडी जुत्ता जस्ता कसैलाई वस्तु हटाउनुहोस् होइन, बिरामीलाई सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु भन्छ होइन, घाउ काट्ने चिर्ने वा विष चुस्ने काम नगर्नु। पहिला के गर्थ्यो, कस खाएर खाँदैन यहाँलाई, अहिले पनि गर्छु होइन, मलाई त्यो सुनेको मैले हाम्रो डम्बर सजिलो लगाउनु, अहिले पनि लगाउँछ गाउँतिर होला न, हामीले यहाँ बजारमा छैन, त्यो कम्ती भएको छ त्यसले गर्दा सकिया छैन, हजुर सक्नलाई चाहिँ तपाईँ हामी सबैको भूमिका त्यहाँ महत्वपूर्ण हुन्छ होइन। त्यो विष चुस्ने काम नगर्नु भनेर चाहिँ होइन, टोकेको ठाउँमा बजार माटो तेल जडीबुटी अन्त कदा नलगाउनु भन्छ होइन, धेरै कसिलो डोरी वा टर्निकेट नबान्छ मैले भनिसकेँ अघि, बान्नु भएन होइन, राति हिँड्दाखेरि टर्च प्रयोग गर्नुहोस् र जुत्ता लगाउनुहोस्, त्यो पनि थाहा छ यहाँलाई। घर वरिपरि झाडी खोर र मुसा बस्ने ठाउँ सफा राख्नुहोस् होइन, झातपात खेतबारी वा टाउको दाउरा चलाउँदा हात खुट्टामा सुरक्षित राख्ने सामग्री प्रयोग गर्नुहोस्, जस्तै बुट भयो बाक्लो पन्जा प्रयोग गर्नु, यो मुख्य थाहा छ यहाँलाई, मोटामोटी यति नै हो।
1: तथ्याङ्क अनुसार कैलालीमा सन् 2023 देखि 2025 सम्म 217 सर्पडंशको घटना भएका छन्। टिकापुर नगरपालिकाका नगर प्रहरी इन्चार्ज पहल शाहले कतिपय सर्प लोप हुँदै गएका बताउँदै सर्प उद्धार तालिमपछि प्रहरीले 93 अविषालु 48 विषालु सर्प उद्धार गरेका जानकारी दिनुभयो।
2: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू।
3: टिकापुर नगरपालिकाको सूचना, नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
4: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
3: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
4: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध,
5: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
3: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
3: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
3: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
3: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
3: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका। टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर। के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
4: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
4: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
4: विस्तारै गर्दा हुँदैन?
7: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी आकाश चौधरी, प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म प्रस्तोता दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो
3: के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरोला रोड टिकापुर कैलाली

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटकी तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 9854404019।
5: ८० % रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल,
5: टिकापुर, कैलाली।
8: सम्पर्क मोबाइल नम्बर 9807106072।
9: स्वास्थ्यका लागि पानी।
10: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
11: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाऊ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
10: ए हो र, त्यसो भए जाऊ न, जाऊ सँगै जाऊ, तन्नै खाएर आउला।
11: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
10: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848519764।

0: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: महापार्वती मेडिकल जोशीपुरमा यही भदौ 20 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागु औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
0: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुकढुक हुने,
1: हातखुट्टा काप्ने या चिसो हुने,
0: टाउको दुख्ने,
1: धेरै पसिना आउने,
0: मनमा छटपटाहट हुने,
1: बढी रिसाउने,
0: झिझो मान्ने, झर्कने,
1: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
0: छारे रोग, बाख्रे रोग वा मिर्गी,
1: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
0: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
1: एउटै कार्य बारम्बार दोहोर्याउने,
0: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
1: धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
0: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
0: निराशापन, उटी बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने
1: र रक्सी तथा लागु पदार्थ छोड्न चाहने।
2: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार समय दिउँसो 1 बजेदेखि।
0: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ECG, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
1: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली, मोबाइल नम्बर 9826614306 र 9846349785।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दी एक भुवा जागिली न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
1: अजि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आतु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटास तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आन्छे कि कत्रा सुघर बनाएकन ल बाटी
1: ए ले ले ठिक बा चल हाली भात वात खाई हो जाएका हौ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864241208 ओ 9846239161
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ
3: यो ओसीएमसी भनेको के आयो फेरि
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
3: ओसीएमसीले के सहयोग गर्छ त
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9854899213 इमेल ocmcticapur@gmail.com
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेन्डल बाला औंठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
7: हार्दिक सुन चाँदी पसल सरकारी अस्पतालको भित्री रोड सञ्चालक शंकर साहू सम्पर्क नम्बर 9848242

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन पेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेला सुन चाँदी पसल बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: लो यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जान्नु पर्ने जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ
4: सञ्चालक आरती चौधरी सम्पर्क नम्बर 98624 70483

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनसानीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली। सञ्चालक देव बहादुर सुनार। सम्पर्क नम्बर 98 68 40 16।

0: र नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि, टिकापुर, कैलाली। सञ्चालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
2: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
1: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
2: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
1: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
2: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
1: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
2: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
1: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
2: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: महिलाहरूको महान पर्व हरितालिका तीर्थ 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को साँझ छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। रसुवा बाढ़ीपछि बेपत्ता टीकापुरका 33 जना नागरिक अझै सम्पर्कमा आएनन्। बेपत्ता परिवारका आफन्तद्वारा चाँडो खोजी हुनुपर्ने माग। कैलालीमा जापानीज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता। स्थानीय तहहरू स्वास्थ्य शिक्षादेखि सरसफाई गर्दै। र जमराकुलो शाखा जल उपभोक्ता संस्था टीकापुरको अध्यक्षमा मानबहादुर चौधरी निर्वाचित। अब खोज खबर विस्तारमा। रसुवा बाढ़ीपछि सम्पर्कविहीन भएका परिवारले सम्पर्कविहीन आफन्तको चाँडो खोजी हुनुपर्ने माग गरेका छन्। आज इलाका प्रशासन कार्यालय टीकापुरको ध्यान आकर्षण गराउँदै उनीहरूले आफ्ना सम्पर्कविहीन भएका आफन्तको चाँडो खोजी हुनुपर्ने माग गरेका हुन्। ध्यान आकर्षण कार्यक्रममा बोल्दै टीकापुर नगरपालिका वड़ा नम्बर 1 शक्ति नगरकी यशोदा चौधरीले आफ्नो श्रीमान बेपत्ता हुनुभएको एक हप्ता बितिसक्दा पनि खोजी कार्य नहुनु दुखद भएको भन्दै बेपत्ताको चाँडो खोजी हुनुपर्ने बताउनुभयो।
1: यति दिन भएको अहिलेसम्म केही खोजी पनि गर्दिन। एक के वाडामा जिठी, एक के उहाँ नगरपालिकामा जाने, एक के थानामा प्रशासनमा जाने, कौचा गरेर खोजी गर्ने खोइ कोही फेनाइ सुने थो। उहाँ हुइटा हुइटा गिलका थाइ कुछु फेनाइ हुइति नै हो। कोन से कतरा कुरा गरी हामीले कुछु फे कोही फेनाइ गरे खोइ। यहाँ से बर्मा नै काहे नै गरे खोइ। हमार तो बुझ देऊ न, हमरे यहाँ नागरिक नै हुई हमने कि हमरे यहाँ कुछ पुछ नै कम छी। हमरे यहाँ बैठे तो हमार के मने यहाँ हमने रखे तो हमार के यहाँ मने तो सुन देऊ दे। कोई फेनाइ सुन दे थे, काहे नै सुन दे खोइ। अत्र वहाँ अत्र दुख में आती हमरे परम सब बुझाने। हमार बाल बच्चा आते हैं, हमार एक एक कमुई आते हैं। चल दी तो हमार के वो कर दी, हमार के हेर दी, वो तो सोच दे।
0: तापुर शिविरकी शान्ति थारूले आफ्नो श्रीमान पनि रसुवा बाढ़ीपछि सम्पर्कविहीन भएकाले चाँडो खोजी हुनुपर्ने र अहिलेसम्म खोजी नहुनु यहाँका सरकारवालाको कमजोरी रहेको बताउनुभयो।
2: 16 नम्बर पेमेन्टमा काम गर्नुहुन्थ्यो, अझसम्म सुनाइ भएको छ। जबसम्म यहाँ सुनाइ हुँदैन तबसम्म त्यहाँ वस्तै गर्न लाग्दैन, भेटै गर्न जानु भएको छैन। हुन्छ हुन्छ मात्रै भन्न लाग्नु छ। अझसम्म केही भएको छैन त्यहाँबाट, यहाँबाट गएको मान्छेसँग पनि त्यहाँ सम्पर्क भएको छैन। यहाँको मान्छे केही गर्न लाग्छ छैन, त्यही भएर हुन लाग छैन। यहीँको टीकापुरको कमजोरी हो यो।
0: ध्यान आकर्षण कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरूले यो दुखद घटना भएकाले सम्पर्कविहीनको खोजीका लागि प्रशासनको तर्फबाट पनि पहल भइरहेको बताउनुभयो। उहाँले आफूले जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालयसम्म यहाँको खबर पुगाइरहेको र बेपत्ताको खोजीका लागि प्रशासनको तर्फबाट पहल भइरहेको बताउनुभयो।
3: 33 जना परिवारका सदस्यहरू अहिलेसम्म पनि जुन अज्ञात अवस्थामा छन् त्यहाँहरूको जुन माग छ, कि लास चाहियो कि साथ चाहियो भन्ने चाहिँ माग छ, र उद्धारको लागि जुन यहाँहरूले माग राख्नु भएको छ, यहाँहरूको चाहिँ दुःख जुन यसमा म पनि दुःख व्यक्त गर्न चाहन्छु। यो एकदमै अकल्पनीय अप्रत्याशित घटनाका कारण जुन चाहिँ यहाँ सिर्जना अवस्था भएको छ, यहाँहरूको मागमा म चाहिँ प्रतिबद्ध व्यक्त गर्दछु। र हामीले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, एनडीआरआई र एमएलआई पनि तपाईँहरूको यो आएको माग, तपाईँहरूको चाहिँ कुरालाई हामी माथिल्लो निकायमा पठाउँछौ। हाम्रो सिडिओ साहबसँग पनि कुरा भएको छ, यहाँहरूको मागलाई सम्बोधन गर्ने हामी प्रतिबद्ध व्यक्त गर्दछौ।
0: उनीहरूले कि लास चाहियो कि साथ चाहियो भन्दै टीकापुर बजारमा र्याली समेत निकालेर इलाका प्रशासन कार्यालय र टीकापुर नगरपालिकाको ध्यान आकर्षण गराएका हुन्। रसुवा बाढ़ीमा परि टीकापुरका 33 जना नागरिक अझै पनि सम्पर्कविहीन भएका छन्। जमरा शाखा सिंचाई प्रणाली जल उपभोक्ता संस्था टीकापुरको अध्यक्षमा मानबहादुर चौधरी निर्वाचित हुनुभएको छ। आज भएको निर्वाचनमा प्रतिद्वन्दी अम्बरबहादुर चौधरीलाई पराजित गर्दै मानबहादुर चौधरी निर्वाचित हुनुभएको हो। यस्तै उपाध्यक्षमा तुलबहादुर शाह निर्वाचित हुनुभएको छ। प्रतिद्वन्दी वीरबहादुर घरती मगरलाई पराजित गर्दै तुलबहादुर शाह उपाध्यक्षमा निर्वाचित हुनुभएको हो। सचिवमा हिरादेवी चौधरीलाई पराजित गर्दै भूपेन्द्र पुन मगर विजय हुनुभएको छ। सहसचिवमा एम नारायण शर्मालाई पराजित गर्दै तेज बहादुर चौधरी विजय हुनुभएको निर्वाचन समितिका सदस्य दामोदर खड्काले जानकारी दिनुभयो।
4: अध्यक्षमा मान बहादुर आउनुभयो, उहाँको 67, अमर महोत्सवको 41, अनि उपाध्यक्षमा तुलबहादुर शाह आउनुभयो, उहाँको 60, वीरबहादुर मगरको 45, सचिवमा भूपेन्द्र मगर आउनुभयो 76, अनि हिरा चौधरीको 28, सहसचिवमा तेजबहादुर चौधरीको 61, एम नारायण शर्माको 47, तेजबहादुर चौधरी आउनुभयो, अनि बाँकी चाहिँ पहिले निर्विरोध निर्वाचित भइसक्नु भएको थियो, उहाँहरूको चाहिँ 4 जनाको चाहिँ भोटिङ भएर जित्नु भएको हो।
0: आज भएको मतदानमा 115 मत खसेको र खसेको मतमध्ये 4 मत बदर भएका थिए। यसबाहेक कोषाध्यक्ष 1, वर्ग र सदस्य 1, 7 सदस्य महिला र 8 सदस्य पुरूष यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए। कोषाध्यक्षमा सीता चौधरी, वर्ग सदस्यमा रामकृष्ण देवी चौधरी, महिला सदस्यमा धनादेवी बुढा, शारदा सुवेदी, शशिकला चौधरी, बीनादेवी कठायत, विनिता कुमारी चौधरी, पार्वती देवी चौधरी र सुन्दरी देवी चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। यस्तै पुरूष सदस्यमा धनबहादुर साउद, मोहनलाल महतो, भीमबहादुर साउद, प्रदीप कुमार शाह, धीरेन्द्र बहादुर विष्ट, फतेजंग चौधरी, जोखनलाल डंगोरा थारू, पहल सिंह लुहार पनि यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको निर्वाचन समिति सदस्य खड्काले जानकारी दिनुभयो। सरकारले रसुवाको भोडेकोसी नदीमा गएको बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ 22 शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले बाढ़ीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशी स्थित नेपाली दूतावास र न्यूयोर्कमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय भएको प्रवक्ता एवं मन्त्री पोखरेलले जानकारी दिनुभयो। त्यस्तै सरकारले भदौ 23 जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको उहाँले बताउनुभयो। सरकारले भोडेकोसी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने, बाढ़ी प्रभावित व्यक्ति उद्योग व्यापार व्यवसायलाई तत्काल संचालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजना अन्तर्गत राहत कर तथा महसूल छूट लगायतका सहुलियत र सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। सरकारले साले ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 1% भन्सार महसूलमा 25,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ। त्यसै गरी मन्त्री परिषद बैठकले भोडिकसी बाढ़ीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने र उद्धारका क्रममा घाइते भएकामा निशुल्क उपचार तथा मृत्यु भएका मृतकका परिवारलाई प्रति मृतक रू 10,00,000 राहत उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता एवं मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले नेपाल प्रशासन सेवा अन्तर्गत राजपत्राङ्कित विशेष श्रेणीको सचिव पदमा नारायण प्रसाद भट्टलाई बढ़ुवा गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता एवं मन्त्री पोखरेलले जानकारी दिनुभयो। खोज खबरमा कैलालीमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा 1 पेटी ₹560 उपहार सहित 1 कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
6: मैले त 1 पेटी चाउचाउ ₹600 किने।
5: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टिकापुर, कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
7: लो, यति छिटो आमा बन्न लागेको त
8: भएर भएको छ भन्छ थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकिन सके सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, त जानमा परे जस्तै लाग्छ।
9: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
11: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशको नवगठित सरकारले बजेट शून्यताको अवस्थालाई अन्त्य गर्न आफूहरूको पहिलो प्राथमिकता रहेको बताए पनि बजेट पुनर्लेखनको सुरसार भने अझै पनि भएको छैन। बजेट असफलताको जगमा गठन भएको सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटबाट राम्रा कार्यक्रम संशोधन समावेश गर्दै पुनर्लेखन गरेर नयाँ बजेट ल्याउने बताउँदै आएको छ। यद्यपि बजेट पुनर्लेखनको काम भने अझै शुरू नभएको आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी उपसचिव सत्यराज जोशीले जानकारी दिनुभयो। नेपाली कंग्रेस नेतृत्वको अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पास नभएपछि प्रदेश बजेट विहीन छ। बजेट विहीनताको अवस्था अन्त्यका लागि पुनर्लेखन गरेर फास्ट ट्र्याकबाट बजेट ल्याउने सरकारको उद्घोष रहेको छ। बजेट नहुँदा विकासका गतिविधि पनि डेढ़ महिनादेखि ठप्प भएका छन्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा टिकापुर स्थित राधाकृष्ण मन्दिर टिकापुर 1 ब्लक नम्बर 9 मा भोलि जन्माष्टमी विशेष तथा शान्ति दीप प्रज्वलन कार्यक्रम गरिने भएको छ। जन्माष्टमीको अवसरमा भोलि बिहान 7 बजे कार्यक्रम हुने भएको छ। जन्माष्टमीको अवसरमा भजन कीर्तन, प्रवचन, सत्संग लगायतका कार्यक्रम हुने भएका छन्। मन्दिरमा साँझ 5 बजे शान्ति दीप प्रज्वलन समेत गरिने भएको छ। कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसभेमा तीव्रता दिएको छ। 8 जनामा संक्रमण पुष्टि भएको र पुष्टि भएका मध्ये 2 जनाको मृत्यु समेत भएको छ। संक्रमणपछि मानिसहरूको मृत्यु समेत भएपछि सरसभालाई झन प्राथमिकतामा राखेर काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ। कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्किचुवा नगरपालिकामा 2 जना र घोडाघोडी नगरपालिका र धनगढ़ी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएपछि कैलाली जिल्लामा सरसफाईलाई तीव्रता दिएको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मीन बहादुर हामी।
12: हालसम्म कैलाली जिल्लामा 8 वटा जापानिज इन्सेफ्लाइटिसका केसहरू देखिएका छन्, जसमा 3 वटा केस चाहिँ धनगढी र 2 वटा लम्किचुवा र 3 वटा घोडाघोडीमा। घोडाघोडीको 3 वटा केस मध्ये 2 केस चाहिँ डेथ भएको छन्। यो केसहरू देखिएका कारणले यो आर्थिक वर्षमा कैलाली जिल्लामा जापानिज इन्सेफ्लाइटिसको लागि खोप अभियान पनि सञ्चालन हुनेछ र योबाट हामीले बच्नुपर्छ र यसको लागि स्वास्थ्य कार्यालय कैलालीबाट पनि हामीले कैलाली जिल्लामा 13 स्थानीय तह केस देखा परेका स्थानमा त विशेष गर्नु नै परिहाल्यो, सँगसँगै अरूमा पनि सतर्क रहन, सजग रहन पनि अनुरोध गर्न चाहन्छौ।
0: जापानिज इन्सेफ्लाइटिसबाट घोडाघोडी नगरपालिकामा 2 जनाको मृत्यु समेत भएको छ। नगरपालिकाको वडा नम्बर 4 र 9 मा 3 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका 2 जनाको मृत्यु भएपछि त्यहाँ पनि सरसफाईमा जोड़ दिएको बताउनुहुन्छ घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार हावत।
13: घोडाघोडी नगरपालिका 4 नम्बर र 9 नम्बरमा जापानिज इन्सेफ्लाइटिस केस देखिएको थियो। देखिएपछि तुरन्तै हामीले नगरपालिका स्तरबाट आरआरडी टिमको बैठक बस्यो। हामीले इमर्जेन्सी रूपमा बैठक बसिसकेपछि सम्पूर्ण पालिका स्तरको स्वास्थ्य कर्मीहरूसँग बसेर र पालिका स्तरमा त्यसको लागि रोकथाम नियन्त्रणको लागि हामीले सबै एकदेखि बाह्र नम्बरसम्मका सबै वडामा स्वास्थ्य कर्मी परिचालन गर्यौँ अनि महिला स्वास्थ्य स्वयंसेवकहरूले परिचालन गर्यौँ र सबै स्वास्थ्य कर्मीहरूले 84 जना स्वयंसेवकहरूलाई समुदाय स्तरमा प्रचार प्रसारको लागि सरसफाईको लागि लामखुट्टे नियन्त्रण गर्नको लागि सरसफाई पनि सञ्चालन भइरहेको छ।
0: लम्किचुवा नगरपालिकाको वडा नम्बर 1 र 4 2 जनामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ। 2 जनामा संक्रमण पुष्टि भएपछि लम्किचुवा नगरपालिकाले पनि पालिका भरिनै सरसफाई अभियानका साथै स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। लम्किचुवा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारी,
14: हाम्रो लम्किचुवा नगरपालिकाको वडा नम्बर 4 र 1 देखिएको 2 केस हो। त्यसमा चाहिँ हामीले सम्बन्धित वडामा आमा समूह हुँदै महिला स्वयंसेवा मार्फत स्वास्थ्य शिक्षा कार्यक्रमहरू पनि गरेका छौँ। त्यसपछि हामी स्वास्थ्य कर्मी सम्बन्धमा पनि स्वास्थ्य शिक्षा दिने विद्यालय स्वास्थ्य शिक्षा लगायतका कामहरू, त्यसपछि वातावरण सरसफाई, किटजन्य रोग रोकथाम र नियन्त्रणका लागि गर्नुपर्ने जुन हाम्रो प्रयासहरू छ त्यो चाहिँ हामीले गरिरहेको छौँ। लामखुट्टेबाटै सर्ने रोग भएको हुनाले लामखुट्टे न्यूनीकरणका लागि वातावरण सरसफाई, अब त्यो पानी तपाईँको खाल्डाखुल्डीहरू पुर्ने लगायतका सरसफाईका कामहरू समुदाय स्तरबाट भइरहेको छ भने अब हाम्रो स्तरबाट स्वास्थ्य शिक्षा दिने लगायतका जनचेतनाका अभिधेयका अभियानहरू चाहिँ चलाइरहेको छ। हामीले
0: जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले जानकी गाउँपालिकाले समुदायमा लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ भने विद्यालय स्तरमा विद्यालय नर्सले जापानिज इन्सेफलाइटिसबाट बस्ने उपायका बारेमा जानकारी गराइरहनु भएको छ। जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी,
15: लामखुट्टेको लार्भा खोजेर नष्ट गरे कार्यक्रम स्वास्थ्य संस्था र स्वयंसेविकाहरू मिलेर आफ्नो वरिपरि सबै खाल्टा खुल्टीहरू पुर्ने पानी जम्न नदिने त्यस्ता किसिमको जनचेतनामूलक कार्यक्रम गर्दै हुनुहुन्छ भने विद्यालयमा विद्यालय नर्सहरू जापानिज इन्सेफलाइटिस लाग्छ भनेर उहाँहरूलाई स्कूलमा कक्षा पनि लिँदै हुनुहुन्छ।
0: टिकापुर नगरपालिकाले पनि जिल्लामा 8 जनामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईलाई प्राथमिकता दिएको छ। महिला स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारीलाई परिचालन गरेर सरसफाई भइरहेको बताउनुहुन्छ टिकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावल।
16: नगरपालिका अन्तर्गत हामीले लामखुट्टे नियन्त्रणको लागि प्रयास महिला स्वयंसेवा मार्फत हामीले सरसफाई गर्ने सँगसँगै उनलाई अब समुदायका मान्छेलाई विशेष गरेर त्यो झुलको प्रयोग गर्ने, लामबाला लुगाहरू लगाउने, आफ्नो घर आँगन सरसफाई गर्ने त्यो कुरामा उहाँले हामीले स्वास्थ्य शिक्षा प्रदान गर्ने जिम्मा दिएको छ। सँगसँगै अब हामीले टिकापुर नगरपालिकाभित्र रहेका टोल विकास संस्था मार्फत पनि टोल विकासका चाहिँ हामीले पदाधिकारीलाई तालिम दिएर अभिमुखीकरण गरेर त्यो प्रयास गरिरहेका छौँ।
0: जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले हामी सबै नागरिकले लामखुट्टेको टोकाईबाट बस्न आवश्यक देखिन्छ। रसडुवाको भोटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित नुवाकोट स्थित त्रिशुली थिरीय जलविद्युत आयोजनाको केवल डक्ट टनेलमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। बाढ़ीका कारण आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू पुरिएपछि सुरुङभित्र मानिस फँसेको हुन सक्ने आशंकामा नेपाली सेनाको नेतृत्वमा खोजी तथा उद्धार भइरहेको हो। उद्धारमा चिनिया टोलीसहित 93 जना प्राविधिक तथा सुरक्षाकर्मी परिचालन भएका छन्। टोलीले 5 एक्जाभेटर, कम्प्रेसर र ब्रेकर लगायतका उपकरण प्रयोग गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुरुङको मुखमा करिब 40 मिटर लामो र 20 मिटर अग्लो भत्किएका फलामी संरचना तथा ठूला ढुंगा सहितको डेब्रिस थुनिएको थियो। रात दिन निरन्तर प्रयासपछि डेब्रिस हटाएर माथिबाट करिब 3 फिट सुरुङको मुख खोलिएको छ। सुरुङको मुख केही खुलेसँगै उद्धार टोली करिब 15-20 मिटर भित्र प्रवेश गरिसकेको छ, तर एक्जाभेटर

0: माइली तिलहरी, छटकी तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोड़ी चूरा, बबी औठी, बेरुआ औठी, पेंडल, एकदेखि चार आनासम्म का नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदी का गरगहना बिना रसायन का बनाइनु का साथै खरीद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
2: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
5: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
4: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
5: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
6: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915-60-095, मोबाइल नम्बर 98484-27359।
1: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले अन्तर्राष्ट्रिय मञ्चमा रसुवाको भोडेकोशी त्रिशुली क्षेत्रमा गएको विनाशकारी बाढ़ीलाई मुख्य एजेण्डा बनाउनु भएको छ। उहाँले टिमोरको लेस्टेको राजधानी दिल्लीमा आयोजित अल्पविकसित देशहरूको मन्त्री स्तरीय बैठकमा आज सो विषय उठाउनु भएको मन्त्रालयले जनाएको छ। यसै गरी बैठकको साइड लाइनमा मन्त्री चौधरीले विभिन्न उच्च स्तरीय द्विपक्षीय तथा बहुपक्षीय वार्ता गर्दै नेपालको विपद व्यवस्थापन, पर्वतीय मुद्दा र जलवायु वित्तका लागि अन्तर्राष्ट्रिय मुद्दा समुदायसँग सशक्त लबिङ शुरू गर्नुभएको बताएको छ। खोज खबरमा अब पालो जनआवाजको। जानकी गाउँपालिकाको धर्मापुरमा थारू समुदाय र अष्टमिकी लोकचित्रकला बखेरी कार्यक्रम भएको छ। आजको जनआज हामीले यो कार्यक्रम कस्तो लाग्यो भने कार्यक्रमका केही सहभागीलाई सोधेका छौ।
7: जगत बहादुर डङ्गौरा, जानकी दुई खरगौली। महिटो भर्खर भर्खर नयाँ वर्ग रुकेको महिटो ठिकै लागल अस्ति होइन चाहिँ। प्रत्येक कार्यक्रममा योजना बनाके बनाइन फेर चाहिँ कि सक्कु बर्खर जुट्न फेर चाहिँ। अब सिके कबु पटाइने र त छलफलके विषय का हो कहाँ हो पटाइने रह ठोसिन त हाम्रो
8: बोल्नु राजकुमारी चौधरी। ठेगाना जानकी छ, जगतपुर मन्दिर टोल शिविर बढे लागल महिन्ता भए। अब यस्तिमकी बारेमा अब का हो कैसिन हो, यी कले का हो, यी चित्र कले कैसिन हो, कहिले पता नै रहेन। अब बताइने त पता चल यी कले के हो, यी कले के हो, यी चित्र का काम केला बनाइ छ, यी चित्र का काम करटकन यही बुझली।
9: मोर नाम मीना चौधरी हो, मै तोरयापुर से आयल रह साहिक बर्गर मसे। जौन चित्र रहत नि अस्टिमकी टिक ठ ओमा महिना नै मन परत का। मोर घर वहाँ कञ्चनपुर जिल्ला हिलकर से यहाँ आइनु जब से तत्कागत ओ चित्रमा अस्टिमकी टिकट देख्छु मही नै मन परत। मार वहाँ छलफल हुल रह कि मै कहु या भिटमा बनाई या कहुँ रेथी बनाई तर चित्रम नै करी त सकुजन यहाँ उचा करैल चित्र मन अस्टिमकी टिक ना कैकन कलट का कर कि मिहिन न आपन छपाइल चित्र नै मन परल। आपन लिखल चित्र चाहिँ हाम्रो व्रत बैठकन जबसम्म हाम्रो चित्र निकारसम्म हाम्रो पानी फेनी पिठी खाना फेनी खैठी व्रत रठी व्रत जब चित्र कोर्क सिक्ठी तब कोही खाना खाले ठ त कोही दिनभर व्रत रह उहो मन परल। का खेर कि यहाँ आइनु तब से मै उमा देख्नु तब से महिना नै मन परत ओतरा। और नै जानल छी कुन प्रकृति तेले हमरा चलल हुई थी और गीत बास हमार सबकु चीज उमा से आइट कना महिना न मजा लागल।
10: भाग्यराम ठाकुर बरहरिया। अब ई प्राण से हो हेरी शिष्य नै।

0: अस्थिम की मजा ही लागल जगह लागल
1: पबीना ठारू हरेक चीज के जस्ते अस्थिम की हुई हमारे छोड़ दिला रहे अस्थिम की बारे में एकदम बात कर एकदम मजा लागल का करके हमारे पहचान हमारे संस्कृति नहीं पता पता हमारे नहीं जन्मी कैसे हमारा कैसे जन्मी था हमारे अब रविकर बीटा हमारा काल जन्मी डोटा मार नहीं पूजन थे आसपास लड़का हमें नहीं जनता हमारा लड़का कहाँ जन्मी हरेक चीज मन ना करना अथी था आयल कर मजा लागल
2: हजार नमस्कार मरना सुगंधी चौधरी ठीक लागल अपन डॉक्टर चित्रकला जस्ते की हमरा फिर शुरुआत करते बाटी हमरा फिर छोट मोट कार्यक्रम धरला थी बहुत आके सीखना मौका पैली अब जस्ते की अपन मनमानी करबो तो अपने ही नहीं जन जाए अब सीखना मौका मिलल ये चित्र मौलिक सांस्कृतिक कहबे तो आप सबको जहन सीमोट के करना चीज हो अपने अपन मनमानी करना चीज नहीं हो जस्ते की हमरा पहला से नहीं छोड़ल हुई टी कह पड़ल पुरुष नहीं लाग दिल से फिर हमरा अपने चित्र बना के अस्थिम की टिक थी आश्रम तक भूख लगे की टिक ला
0: कृष्ण थारू जानकी गाँव पालिका दुई प्रगति नगर बरघर र दुई के बरघर से खास करी अब होना तो एकदम बढ़िया विषय हो जस्ते अब अष्टमी कना कना हमारे एक थारू उपरण के पुरखा पुरखा देखी चली आये पर्व हुई कारण से फिर का गठे एक व्रत के रूप में कही ना आत्मा संतुष्टि मन से विश्वास करके ये पर्व है पहले से नहीं मान के आये हुई कारण से फिर अब ये पर्व है हमारे विशेष करके थारू जाति हुए मन ले वर्ष एकदम भगवान से जुड़ल पर्व कही नहीं हुई वर्ष पर्व सबको भव्य और सभ्य से मनाईगन अनुरोध
3: अब खेल समाचार एसएससी पुरूष प्रीमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत निकालेको छ। मलेसियामा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 6-0 पराजित गर्दै प्रतियोगितामा दोस्रो जीत हासिल गरेको हो। यसअघि भएको पहिलो खेलमा नेपालले बहरैनलाई पराजित गरेको थियो। मलेसियाले नेपाललाई जीतका लागि 104 रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपाल 21.4 ओभरमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। नेपालका लागि अर्जुन कुमारले सर्वाधिक 45 रनको योगदान दिए। उनले 38 बलमा 4 चौकाको प्रहार गर्दै अभिजित 45 रनको योगदान दिएका हुन्। त्यसै गरी ईशान पाण्डेले 20, दिपेन्द्र सिंह अहिरले 12 तथा रोहित कुमार पौडेलले 10 रन बनाउनुभयो। मलेसियालाई 103 रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै 4 विकेट लिए। त्यस्तै ललित नारायण राज वंशीले 2 विकेट तथा हेमन्त धामी, दिपेन्द्र सिंह अहिरी र सन्दीप लामिछानेले समान 1-1 विकेट लिए। नेपालले अब आफ्नो तेस्रो खेल यही भदौ 21 गते साउदी अरेबियासँग खेल्नेछ। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। दसुवा बाढ़ीपछि बेपत्ता टीकापुरका 33 नागरिक अझै सम्पर्कमा आएनन्। बेपत्ता परिवारका आफन्तद्वारा चाँडो खोजी हुनुपर्ने माग। कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता। स्थानीय तहहरू स्वास्थ्य शिक्षादेखि सरसफाई गर्दै। जमरा शाखा जलोपभोक्ता संस्था टीकापुरको अध्यक्षमा मानबहादुर चौधरी निर्वाचित। र मलेसियालाई 6-0 हराउँदै नेपालको एसीसी प्रिमियर कपमा लगातार दोस्रो जीत। हवस् त अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिक ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल चित्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टीकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
6: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
5: लक्की ट्रेडर्स सामुदायिक रेडियो टीकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा संचालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 9868551000
7: टीकापुर नगरपालिकाको सूचना
8: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ
7: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन
8: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो
7: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ
8: समयमै कर तिरौं जरिवानाबाट बचौं
7: कर सम्बन्धी विस्तृत जानकारीका लागि टीकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091560883 सम्पर्क गर्न हुन अनुरोध छ
8: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्म कनौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019। लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
2: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ।
0: त्यसो भए जाउ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
1: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
0: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98-48-51-69-64।
3: चियाको होटल खोलौला।
0: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
4: महापार्वती मेडिकल जोशीपुरमा यही भदौ 20 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
0: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुकढुक हुने,
4: हात खुट्टा काप्ने या चिसो हुने,
0: टाउको दुख्ने,
4: धेरै पसिना आउने,
0: मनमा छटपटाहट हुने,
4: बढी रिसाउने,
0: झिझो मान्ने, झर्कने,
4: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
0: छारे रोग, बाख्रे रोग वा मिर्गी,
4: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
0: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
4: एउटै कार्य बारम्बार दोहोर्याउने,
0: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
4: धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
0: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
4: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
0: निराशापन, उटी बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने
4: र रक्सी तथा लागू पदार्थ छोड्न चाहने।
5: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार, समय दिउँसो 1 बजेदेखि।
0: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ECG, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
4: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर, कैला। मोबाइल नम्बर 98216-14306 र 98486-39785।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली। संचालक देव बहादुर सुनार। सम्पर्क नम्बर 9868 40

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेल्ला सुनचाँदी पसल बलभद्र चौक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहू, सम्पर्क नम्बर 9848।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज। भदौ 22 राष्ट्रिय शोक, 23 गते जेन्जी शहीद दिवसमा सार्वजनिक विदा। चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने।
1: हाम्रो सोशल मीडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो। त्यो होइन, उहाँहरू पहिले त्यही केरुङकै एरियामा हुनुहुन्थ्यो।
0: आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला। लाङटाङ जलविद्युत सुरुङमा 2 शव भेटिए, खोजी कार्य जारी। सुरुङमा फँसेकाको उद्धारमा ढिलाइ नगर्न सांसदहरूको माग।
2: वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकारले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकारको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
0: नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू। द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रू। मस्याङदी नदीमा सतर्कता तह पार। तल्लो तटीय क्षेत्रमा उच्च जोखिम। र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 विकेटले हराउँदै नेपाललाई लगातार दोस्रो जीत।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढ़ीबाट विस्थापित महिला, किशोरी र बालबालिकाको सुरक्षा राज्यको पहिलो प्राथमिकता बन्नुपर्छ। होल्डिङ सेन्टरमा गोपनीयता र सुरक्षित बसोबासको अभावले विपदमा परेकामाथि थप जोखिम निम्त्याउनु हुँदैन। सरकारले तत्काल छुट्टै सुरक्षित आवास, पर्याप्त प्रकाश, सुरक्षा र आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सेवा सुनिश्चित गर्नुपर्छ। विपदको पीड़ामा रहेका महिला र बालबालिकालाई थप भय होइन, राज्यको भरोसा र सुरक्षित वातावरण दिनु आजको मुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट।
4: सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। त्यस्तै सरकारले भदौ 23 गते जेनजीत शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनस्थापना सम्बन्धी विभिन्न निर्णय समेत गरेको छ। पछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्र सेवा कर्मचारीलाई सरकारले जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। उद्धार तथा खोजीका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्र सेवा कर्मचारीको मृत्यु भएमा उहाँको परिवारलाई 10 लाख रूपियाँ राहत उपलब्ध गराइने गृह मन्त्रालयको प्रस्तावमा सरकारले निर्णय गरेको सरकारका प्रवक्ता स्मित पोखरेलले जानकारी दिनुभयो।
5: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने। अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा प्रतिस्थापन गर्ने।
4: बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने 50 लाख अमेरिकी डलर अनुदान बाढ़ी प्रभावितको उद्धार तथा राहतमा प्रयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढ़ी प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई राहत, कर तथा महसुल छूट लगायत सहुलियत उपलब्ध गराउने निर्णय पनि भएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसुलमा आयात गर्न पनि स्वीकृति दिएको छ। बैठकले नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिवमा बढ़ुवा गरी कोशी प्रदेशको मुख्य सचिवमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ। रसुवामा आएको बाढ़ीपछि 501 जना यातायात श्रमिक अझै सम्पर्कविहीन रहेको नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले जनाएको छ। संगठनले बेपत्ता श्रमिकको तत्काल खोजी गरी यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनका अनुसार बाढ़ीबाट प्रारम्भिक रूपमा 563 जना श्रमिक प्रभावित भएका छन् भने 544 मालवाहक तथा सार्वजनिक सवारी साधन क्षतिग्रस्त भएका छन्। हालसम्म 1 जनाको मृत्यु भएको र 17 जना श्रमिक सम्पर्कमा आएका छन्। तर अझै पनि सार्वजनिक सवारी साधन चालकको उद्धार प्राथमिकता नपरेको गुनासो परिवारको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ीका परेका टाटा सुमो चालक दिदी तेजी माया बलमा कि मगरले भन्नुभयो,
6: तल आयो भने चाहिँ भगवान जाने बोर्ड छेउमा आयो भने तर प्रायः जस्तो 8 वर्ष भइसक्यो त्यहाँ चलाएको मेरो भाइले
7: अहिलेसम्म केही सम्पर्क भएको
6: छैन।
7: उसको
6: ग्रुपमै छ सम्पर्क छैन।
7: सुमोमा कतिजना हुनुहुन्छ?
6: उनीहरूको जस्तो चालकहरू साथीहरू 21 छ, 21 सम्पर्क बिन्छ। त्यस्तो मान्छे लिएर आउने हो नि त, त्यस्तो आफूलाई ज्यानको दाबी गरेर ल्याउने हो नि त उनीहरू गाडी चलाउँदा मान्छे लाने ल्याउने दुनियाँ गर्ने त उनीहरूको केहीलाई नाम लिँदैन भनेर भने जस्तो लाग्छ क्या।
4: संगठनले मृतकका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार तथा विस्थापित श्रमिकको पुनस्थापना र रोजगारी सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। यसैबीच खोजी उद्धार र राहतका लागि संगठनले 101 सदस्यीय विपद व्यवस्थापन तथा उद्धार समिति गठन गरेको छ। साथै प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपड़ा र अस्थायी आवास उपलब्ध गराउन राहत अभियान सञ्चालन गर्ने जनाइएको छ। विपदका कारण संगठनको 12 राष्ट्रिय महाधिवेशनको मिति पनि सारिएको छ। अब महाधिवेशन मंगसिर 19 र 20 गते काठमाडौँमा हुने जनाइएको छ। रसुवा स्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र 2 शव भेटिएको छ। नेपाली सेनाको उद्धार टोलीले आज सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा शव फेला पारेको हो। शवको पहिचान भने खुन्न बाँकी रहेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभयो। सुरुङभित्र सेनाको खोजी तथा उद्धार कार्य जारी रहेकाले थप विवरण बेलुकासम्म आउन सक्ने जनाएको छ। आयोजना प्रशासनका अनुसार कुल 60 कर्मचारी तथा कामदार मध्ये 19 जना सम्पर्कमा आएका छन् भने 39 जना अझै बेपत्ता रहेका छन्। यसैबीच प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले सुरुङभित्रबाट आवाज नआउँदैमा त्यहाँ मानिस जीवित छैनन् भन्ने निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। त्रिशुली 3A आयोजनाको उद्धारमा सहयोग रहनुभएका डिक्सले भूमिगत संरचनाभित्र मानिस अपेक्षा भन्दा लामो समयसम्म जीवित रहन सक्ने बताउनु भएको हो। डिक्सका अनुसार सुरुङमा बाहिर ठूलो विनाश भए पनि तापक्रम तुलनात्मक रूपमा स्थिर रहने, मौसमको प्रभाव कम हुने र कतिपय अवस्थामा सास फेर्न मिल्ने हावा वा सुरक्षित ठाउँ जोगिन सक्ने सम्भावना हुन्छ। उहाँले चिली, थाइल्याण्ड, भारत लगायतका विपदका उदाहरण दिँदै नेपालमा पनि आशा नमार्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्रालयले रसुवा बाढ़ीपछि जारी खोज उद्धार तथा राहतका प्रयासबारे काठमाडौँ स्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ। मन्त्रालयका अनुसार चीनको केरूङ क्षेत्रमा करिब 1400 नेपाली रहेका छन्। तीमध्ये करिब 114 जना तातोपानी नाका हुँदै नेपाल फर्किने क्रम छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले केरूङमा रहेका नेपाली हराएको नभई बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि त्यहाँ रोकिएको स्पष्ट पार्नुभयो।
1: हाम्रो सोसियल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरूङकै एरियामा हुनुहुन्थ्यो र यो बाटो यतापट्टिको बाटो बिग्रिएको हुनाले चाहिँ उहाँहरूलाई अर्को वैकल्पिक बाटोबाट ल्याउनलाई हामीले समन्वय गरिराखेको अवस्थामा उहाँहरू तातोपानी तर्फबाट आउँदै हुनुहुन्छ र बाँकी आउन चाहनेहरूलाई पनि जसको खास गरी आउनै पर्ने अवस्था छ यतापट्टि घर परिवार आफन्तहरू बाढीमा हराएको परेको कारणले गर्दा कोही छिटो आउन चाहनेहरूलाई पनि हामीले छिटै ल्याउनको लागि चिनिया पक्षसँग हामीले समन्वय गरिराखेका छौँ।
4: रसुवा बाढ़ीपछि सुरुङमा फँसेका नागरिकको उद्धार राहत वितरण र क्षतिग्रस्त संरचनाको पुननिर्माणलाई प्रभावकारी बनाउन सांसदहरूले उच्च स्तरीय विशेष समिति गठन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुरुङमा फँसेकाहरूको उद्धारमा ढिलाइ नगरी स्वदेशी तथा विदेशी विज्ञ र आधुनिक प्रविधि तत्काल परिचालन गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। एमाले प्रमुख सचेतक ऐन महरले सुरुङमा फँसेका नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद वर्षमान पुनले पनि उद्धारमा प्राविधिक स्रोत र जनशक्ति बढ़ाउन तथा बालबालिका वृद्ध र सुत्केरीलाई राहतमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद प्रमिला कुमारी गोलचालले राहत उद्धार तथा पुननिर्माणका लागि उच्च स्तरीय संसदीय समिति बनाउन माग गर्दै अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई आग्रह गर्नुभयो।
2: राष्ट्रिय हिमाली विपद द्रुत प्रतिकार्य र वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकार्यले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकार्यको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
8: अहिले पनि धेरै नागरिकहरू उद्धारको गुहार गरिरहनु भएको छ, निर्माणाधीन जलविद्युत आयोजनाहरूका टनेलहरूमा फँसिरहनु भएको छ र उद्धारको माग गरिरहनु भएको छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, छिटो भन्दा छिटो उद्धार गरियोस्, यसलाई पहिलो प्राथमिकता दियोस् र सँगसँगै यो सम्पूर्ण कामलाई चाहिँ कामको व्यवस्थापनलाई ध्यान दियोस् भनेर म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
4: रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि अवरूद्ध भएको नुवाकोटको विद्युत सेवा करिब 90% क्षेत्रमा पुनः सुचारू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार चपली देवीघाट दायाँ सर्किट चार्ज भएपछि विदुर तारकेश्वर र बेलकोट गढ़ीका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति सञ्चालनमा आएको हो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह 12 बजे जारी गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाइएको छ। प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि 5135 जना घाइते भएका छन्। सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित उद्योग व्यापार तथा व्यवसायलाई पुनः संचालनमा ल्याउन विशेष राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषद बैठकले प्रभावित व्यवसायीसँग कर तथा महसुल छूट कर्जा पुनर्संरचना ब्याज सहुलियत र बीमा दावीमा शीघ्र भुक्तानी लगायतका विशेष सुविधा दिने निर्णय गरेको हो। बाढ़ीले पूर्ण रूपमा क्षति भएका व्यावसायिक सवारी मेसिनरी तथा उपकरण पुनः आयात गर्दा भन्सार महसुल छूट दिइनेछ। प्रभावित करदाताले भदौ र असोजको कर विवरण तथा कर कार्तिक 25 गतेसम्म बुझाउन सक्नेछन्। साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बाँकीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट, 45 ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद अजिज, आरिफ उल्लाह, बिरनदीप सिंह र प्रशान्त कुँवरले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदै सबै विकेट गुमायो।
9: सन्तोषी रावल
0: बाढ़ीपछि अभिभावक विहीन बालबालिकाको सुरक्षा चुनौती।
10: यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई फकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौं।
0: राहतसँगै स्वास्थ्य र सुरक्षा सतर्कता आवश्यक। जानकारी सहितको विशेष सामग्री, रसुवा बाढ़ीपछि पुननिर्माणमा सांसदको भूमिका, संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ सागसब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
12: साझा खबरमा अब मिलीजुली नेपाली। रसुवा बाढीपछि कतिपय बालबालिकाको अभिभावक सम्पर्कमा आएका छैनन्। कतिपय बालबालिका चाहिँ अभिभावकसँगै अस्थायी आश्रय स्थलमै बसिरहेका छन्। विपदका बेलामा बालबालिकाहरू थप जोखिममा पर्ने सम्भावना पनि हुन सक्छ। एकैछिन जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीको कुरा सुनौ।
10: हाम्रो नुवाकोट जिल्लामा 21 अस्थायी आश्रय स्थलमा चाहिँ 311 बालबालिकाहरू हुनुहुन्छ। यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई पकाई पार्न सक्ने प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौँ र विशेष गरी होल्डिङ जो हाम्रो यो अस्थायी आश्रय स्थल छ त्यसको सुरक्षाको लागि 24 घण्टा तैनात गर्ने गरी हामीले प्रहरी कर्मचारी खटाएका छौँ। त्यसको म्यानेजमेन्टको पाटोमा स्थानीय पालिका प्रमुख वडा अध्यक्षहरू जनप्रतिनिधिहरूलाई हामीले त्यसमा समन्वय गरेर हामीले यो काम अहिले अगाडि बढाएका छौँ। बालबालिकाहरूको संरक्षणको लागि हामीले विशेष टोली पनि परिचालन गरेका छौँ। विशेष गरी यो पोस्ट ट्रोमाटिक टिस्ट अर्डर हुन सक्ने अवस्थालाई मध्यनजर गरेर विभिन्न मानसिक चाहिँ परामर्शको काम पनि हामीले शुरू गरेका छौँ। त्यसै गरी विभिन्न नाकाहरूमा अहिले नाका विशेष गरी यो बाहिर जाने बाटो भनेको नुवाकोट जिल्लाबाट गुर्जे भन्ज्याङको बाटो मात्रै छ। टोखा सहरी सड़क खण्ड मात्रै अहिले छ सञ्चालनमा। टोखा सहरी सड़क खण्डमा विशेष गरी हामीले माथि छरे र टोखामा चाहिँ सवारी साधनहरू जाने बालबालिकाहरू हामीले शङ्का लागेमा अथवा त्यो अवस्थामा हामीले सोधपुछ गरेर चाहिँ पठाउने गरेका छौँ।
12: रसुवाको उत्तर गया गाउँपालिकाले बाढ़ी प्रभावित घर परिवारलाई राहत वितरण गरिरहेको छ। घर नभएका र परिवारका सदस्य गुमाएकाको परिवारलाई पहिलो प्राथमिकता दिएर पालिकाले राहत सामग्री वितरण गरिरहेको छ। यो राहत प्याकेजमा महिलाहरूका लागि अति आवश्यक सामग्री समेत रहेको उपाध्यक्ष चमेली गुरुङको भनाइ छ।
16: उत्तर गया 5 बोगटीटार केन्द्र बनाएर सबै आउने साथीहरू संस्थाहरूबाट मेन स्टोर दाखिला गर्ने अनि यहाँबाट चाहिँ हाम्रो पालिकाले प्याकेज प्याकेज बनाएर चाहिँ सम्बन्धित समुदायमा होलिङ सेन्टरमा पुर्याउने कामहरू भइरहेछ। कसैले कस्तो सहयोग गर्नु भएको छ, कसैले कस्तो सहयोग गर्नु भएको छ होइन, त्यो सबैले हाम्रो प्याकेजिङ गरेछ नि, स्टोर दाखिला गरेपछि त्यहाँबाट अहिले पुगिरहेछ। महिलाहरूको चाहिँ अन्डरवेयरदेखिको लिएर सेन्टर प्याडदेखि लिएर नङ्कटहरूदेखि लिएर होइन साबुन मन्दन ब्रस त्यस्तै त्यस्तै के हुन्छ नि त घरविहीन र परिवारहरू मिसिङ भएर ठुलो क्षति भएको छ नि उहाँहरूलाई चाहिँ त्यो प्याकेज हो। अरू नर्मल घर भएको र खानेकुरा खाद्यान्न सङ्कट परेकोलाई चाहिँ खाद्यान्न मात्रै, यता त दुईटा वडामा सडक सञ्जाल छ, पारि तिनवटा वडामा धेरै थोरै हेलीबाट पनि लगिरहेको छ, अनि अर्को एउटा हिजोबाट एउटा वैकल्पिक खाती हिँड्दै जाने एउटा बाटो भेटेछ, त्यहाँबाट चाहिँ दुईटा संस्थाको साथीहरूले थोरै थोरै राहतहरू पनि पुर्याउनु भएको छ खाद्यान्नमा।
12: बाढी प्रभावित रसुवा नुवाकोट लगायतका जिल्लामा मरेका पशुपन्छी सुरक्षित विसर्जन र जैविक सुरक्षाका लागि औषधि उपचार सहितको प्राविधिक टोलीले काम गरिरहेको छ। यो टोलीले घाइते पशुपन्छीहरूको उद्धार आकस्मिक उपचार समेत गर्दै आएको छ। पशु सेवा विभागले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ। तपाईहरूको ओरपर पनि मरेका पशुपन्छी घाइते र आकस्मिक उपचार गर्नुपर्ने छ भने आफ्नो पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ी प्रभावित क्षेत्रहरूमा झाडापखालाको समस्या हुन सक्ने सम्भावना रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। झाडापखाला लाग्न नदिन पानी शुद्ध गरेर पिउन स्वास्थ्य कर्मीहरूले सुझाव दिइरहेका छन्। उमालेर क्लोरिन चक्की वा थोपा प्रयोग गरेर पनि शुद्ध बनाउन सकिन्छ। यदि झाडापखाला लागिहाले सबै उमेरका मानिसहरूले जीवनजल पर्याप्त खानुपर्छ। यस्तो बेलामा जाउलो दाल शर्बत जस्ता झोलिलो चीज खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
0: मर्स्याङदी नदीमा पानीको सतह सतर्कता तह पार गर्दै लगातार बढ़िरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका अनुसार भकुण्डे बेसी स्थित जल मापन केन्द्रमा नदीको जल सतह सतर्कता तह भन्दा माथि पुगेको हो। पानीको सतह अझै बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको सीआईएमसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले बताउनुभयो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछिको पुननिर्माण र व्यवस्थापनमा सहजीकरण गर्दै सांसदहरू,
17: हाम्रो पुननिर्माणको गति रोकिँदैन, मैले सदन र सरकारको ध्यान जाजरकोटप्रति आकृष्ट गरेको छु।
0: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई रसुवा बाढ़ीमा प्रयोग गर्न सकिने संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
19: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिजी।
20: धन्यवाद लीलजी।
19: तपाईंसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाई रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोतारी रहनु भएको थियो। खास के हो जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनु भएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
20: भोटेकोशी बाढ़ीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको थिएँ।
19: रसुवामै पुग्नु भयो?
20: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन।
19: जाजरकोटका बासिन्दाहरू पनि थियो।
20: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यहाँ नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटनलाई गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
19: र धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
20: होइन, हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइराखेको छ।
19: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो भने के छ पछि
20: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली अपर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार तीनजना चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगाया गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो चाहिँ गोसाईकुण्ड गाउँपालिकाबाट हिलीबाट रेस्क्यू गरेर जाजुकोट पठाइसकेका
19: उद्धारमा पनि आउनुभयो त्यहाँ
20: होइन उद्धार
19: कतिजनाको उद्धार भयो जाजुकोट बासिन्दा
20: 9 जना चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ।
19: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था
20: होइन जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं त्यहाँ जो चाहिँ समिति छ प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिँडेमाट मार्फत हामीले रेस्क्यू गर्यौं। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ हिजो पनि हामीले हाम्रो दलको नेता मान्य विश्वनाथ आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद
19: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
20: होइन सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन।
19: जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
20: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो आज करिब 3 वर्ष बित्नै लाग्यो त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजरकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो आज 100 नागरिकहरू 100 परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानपर्छ भनेर हामी लागिराख्यौं त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन। अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजरकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेसन भइसकेका घरहरू मध्येबाट एउटा घर यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला त्यो
19: तपाईँले उद्घाटन गर्नुभयो बनाउनु पर्ने कति
20: हजारौं घर छ हजुर त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो किनभने विभिन्न नेपालकै प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाफ चाहिँ सिद्धिनु भन्छ नि
19: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
20: एकदम धेरै ढिला नि हजुर यो छिटो भन्ने त कुरै भएन नि हामी धेरै ढिला भयौं विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं अब त्यसले स्पीड लिन्छ त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आसाङका जाजरकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजरकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ भनौँ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भटेपछिको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
3: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला।
0: भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज घोषणा। भदौ 22 राष्ट्रिय शोक, 23 गते जयन्ती शहीद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ। चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने भएको छ। आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला परेको छ। लाङटाङ जलविद्युत सुरुङमा 2 शव भेटिएको छ। खोजी कार्य अझै जारी छ। सुरुङमा फँसेको व्यक्तिहरूको उद्धारमा ढिलाइ नगर्न सांसदहरूको माग रहेको छ। नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ। द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रू भएको छ। मर्स्याङ्गदी नदीमा जल सतह सतर्कता तह पार गरेको छ। तल्लो तटीय क्षेत्रमा उच्च जोखिम रहेको मौसमविदहरूले बताएका छन्। र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 हराउँदै नेपाललाई लगातार दोस्रो जीत हासिल भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 19 गते बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।
21: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्यूटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
22: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका दिवस 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नु है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

0: एउटा दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848404222।

0: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: महापार्वती मेडिकल जोशीपुरमा यही भदौ 20 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
0: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुकढुक हुने,
1: हात खुट्टा काप्ने या चिसो हुने,
0: टाउको दुख्ने,
1: धेरै पसिना आउने,
0: मनमा छटपटाहट हुने,
1: बढी रिसाउने,
0: झिझो मान्ने, झर्कने,
1: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
0: छारे रोग, बाख्रे रोग वा मिर्गी,
1: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
0: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
1: एउटै कार्य बारम्बार दोहोर्याउने,
0: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
1: धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
0: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
0: निराशापन, उटी बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने
1: र रक्सी तथा लागू पदार्थ छोड्न चाहने।
2: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार, समय दिउँसो 1 बजेदेखि।
0: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ईसीजी, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
1: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली, मोबाइल नम्बर 98216 14306 र 98486 39785।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
4: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
3: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौं। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी सुट कुर्ती पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली संचालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811638887।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: झरी र बाढ़ीको मौसममा उभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
2: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
5: घर पसलका धनीहरू आफैलाई सान्त्वना दिँदै
6: सामानको त कुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा, हामीलाई कति मान्छे बगायो, कति लास भेट्यो होइन,
7: धेरै सामानहरू पुरिएको छन्, रहेछ पनि झिकौला, नरहे भने त्यो पनि अब चित्तै बुझाउनु पर्ने अवस्था छ।
5: र चिन्तर्फ फसेका 114 नेपाली तातो पानी नाका हुँदै नेपाल प्रवेश। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
8: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय WMO की प्रमुखले अत्यधिक शक्तिशाली एल निनियो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्ति नै पूर्वानुमान छ। WMO की प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मीसँग भने,
9: अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
8: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नागेको छ भने 5000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेसियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुटै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 जना भन्दा बढी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 जनालाई एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 वटा शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
5: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5,000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1,250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12,000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केहीले रहिदिएको जानकारी अनुसार करिब 600 जना विदेशी सहित झण्डै 5,100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज उद्धार राहत तथा उपचारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्
10: बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको 1,259 शव फेला परेको छ। केही शवहरू सग्ला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझिसक्नु भएको छ। त्यसै गरी 5,083 व्यक्ति सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 जना विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी जनप्रतिनिधि कर्मचारी शिक्षक स्थानीय बासिन्दा विभिन्न पेशामा आबद्ध नागरिक एवं बालबालिका लगायतका हुनुहुन्छ।
5: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
11: टनेलको अपरेसनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौं। अझै पनि केही होप केही आशा छ। हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौ।
5: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जलविद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A को सुरुङमा फँसेका भनिएकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गंगा बरालले उद्धार टोलीको नेतृत्व गरिरहेका छन्। हाम्रा साथी फणेन्द्र दाहालले आज उनीसँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
12: जुन दिन चाहिँ बाढी गयो त्यसको भोलिपल्ट स्पेसल फोर्सले आएर यहाँ रेकी गर्यो। रेकी गरिसकेपछि स्पेसल फोर्सले त्यो दिन ही बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट पोलिस स्पेसल सर्च एन्ड रेस्क्यू टिम लगायत कम्ब्याट इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न शुरू गर्यो। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हामी हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्नै बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो। एस्काभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भर्टिकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र छिर्ने अप्सनमा काम गरेका थियौँ। तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ। त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामी चाहिँ टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा स्क्याभेटर छिराइसक्ने प्लान गरेको छौँ र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरे गर्दा गर्दै त्यो राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ छोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा। तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका स्क्याभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आइपुग्दा हामीले 7 हेभी र लाइट स्क्याभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका छौँ।
13: अब आज 9 दिन हो, अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
12: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने भने के कारणले हो पुल्छौँ भने जुन बेला हामीले टनल ब्रेक गर्यौँ, टनल ब्रेक गर्दाखेरि भित्रबाट सङ्गलो पानी बगिरहेको छ, जसले गर्दाखेरि भित्र थुनिएका मान्छेहरूले यदि त्यो सङ्गलो पानी पिइरहेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छेले धेरै लामै टाइम बाँच्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल नै।
5: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गंगा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पूरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने,
14: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो, हाम्रो क्याम्प त्यो एरिया हो, यो कम्प्लिटली पुरेको छ, अहिले पुरेको यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ, होइन, एउटा सानो बबक्याट भन्छौँ, मिनी एक्सकाभेटर छ, अरू दुईटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज चौथो दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास नै गरिरहेछौँ। हाम्रो स्टाफहरू त्यहीँ ट्राप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको।
15: चौवालिस
14: हाम्रो स्टाफ, अनि उहाँ चेसको एमडी उहाँ हो, प्रोजेक्टको ओनर हामी भयो, उहाँ कन्सल्ट्यान्टको एमडी उहाँ हो, कन्सल्ट्यान्टको 12 जना, हाम्रो 21 जना, होइन, त्यसपछि 3 जना केयुको स्टुडेन्टहरू र 1 जना सेक्युरिटी गार्ड गरेर कुल 44 जना चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ, सबै नेपाली। त्यो चाहिँ हाम्रो स्टाफ भयो। यस यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 जना अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ। दुईटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 जना सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, 4 जना चाइनिज र 2 जना नेपाली, उसको पनि उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। टनलमा मिसिङ हुनुहुन्न, टनलबाट निक्लिनु भयो। हामी चाहिँ लगभग आधी टनल अस्ति वक थ्रु गरेका थियौँ, त्यहाँ केही पनि छैन, माथिल्लो भाग टनल चाहिँ हामी जान सकेका छैनौँ, होइन। टनलमा चाहिँ नि मान्छे नै त्यहाँ खसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
5: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणिन्द्र धालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्री संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनीमध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्यान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु।
16: 3 दिनपछि हेर्न आएको, अब के अब हेरि नसाधे सोच्नै नसक्ने केही पनि थिएन।
17: तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखेको थियो, के सामानहरू निकाल्नु भयो?
16: मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो, त्यो चाहिँ निकाले, अरू भने त्यस्तै। अब
17: अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नुभयो?
16: कागज चाहिँ भेट्यो, पसलमा कागजहरू पनि थियो टन्नै, त्यो पनि सबै गयो, मोबाइलहरू। अब सामानको त कुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटेको छैन काकाको मान्छेको।
5: गणेश शाहीको घर अझै पनि हिलोमा पुरिएको छ।
7: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ हामीले भेटाएको छौँ। हामीले नागरिकताहरू चाहिँ प्रायः मेरो गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको एसएलसीको देखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन, पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिरहेको छन्, हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो 2-4 दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, पछि कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरहे भने त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
5: भागेर बाढ़ीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढ़ीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसाय सुशील श्रेष्ठको घरको भुइँतला अझै पनि माटो मुनि छ।
18: अब एउटा केही जोगेको छैन, रेस्टुरेन्ट लेभलबाट तल 2 तला पुरै पुरेको छ। अब माथि भनेको रुमको सिरक डक्सनाहरू त अब त्यो सकुशल छ, तपाईँले देख्नुभयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि 2 तला सबै क्षेत्रतिर सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसारी भन्ने चाहिँ लागु सुन र ऊ मात्रै पाकै, अरू त खासै केही छैन।
5: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढ़ी प्रभावितहरूको सन्ताप र पिरलो। तपाई बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। बाढ़ीका कारण चीनतिर रोकिएका 114 जना नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातो पानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसंग, विनाशकारी बाढ़ीपछि कृष्ण भीरमा सड़क भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल किराती,
15: लत्ता कपडा मात्रै नहोला, बजारमा ग्यास बिक्रेता पसल अनि बढी गयौँ, त्यसरी खाद्यान्नमा चिनीमा अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
5: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धिले कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमी सेनाको आरोप छ।
19: बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिलको दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएको हुनाले दण्डको दायरामा ल्याउनु पर्यो। एउटै अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिमाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
5: उपभोक्ता अधिकार कर्मी विष्णु तिमी सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै अवस्थ। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्चाना सुनचाँदी पसलमा जाउ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 7772।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848 42 91 74।
5: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: छिच्छी, कस्तो गनाएको! यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए
3: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैन।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 9760202300 हो। अर्को पनि छ 9865692026।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, शक्ति, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 9762020300 र 9856692026।
6: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अरेलमा सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनु।
6: आरएनला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै 1 नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईको गाउँपालिका तिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन? के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्ष ज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी

0: गर्यो। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
0: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
0: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
0: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौ। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाको बनौ।
3: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: जय भोले, जय भोले, बम बम भोले।
5: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली टिलरी, छड्के टिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचालीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
2: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
3: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
2: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
2: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिसक्छ त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेडी, मोगल सूत्र, बाला, औठी, चापकी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
1: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
2: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
1: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
2: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: なよい。
1: ああ、それでいい。
2: 何これ、
0: それでラフィオリーロイヤルズに。

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: अन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा,
6: हरेक महिनाको प्रत्येक शनिबार
5: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
5: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: मकवानपुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

कामेश्वरी सारा ठोडा रानी सती जानुभयो 16,101 अर्जुनले लिएर जानुभएको थियो द्वारावती 7 दिनमा डुबाउँछ भनेपछि कसैको कपाल फुस्कियो कसैको साडीहरू सारा सम्पूर्ण लतारिए कसैका गहना झरे सारा सम्पूर्ण लिएर जाँदै हुनुहुन्थ्यो अर्जुनले बीच बाटोमा गएर महाराज भिल्लले यतिकालाई लान पाउँदैनस् भनेर टपाटो समातेर रथमा राखेर जंगलमा लगे जगतका नारायणका पत्नीलाई ध्यान दृष्टि दिएर हेर्न नसक्ने कसैले आज भिल्ल जस्ता कुसुण्डका पञ्जामा परेर जंगलको बास हो पालो हुन्छ सबै कुरा अनि त्यसपछिबाट दुःखका पछि सुख सुखका पछि दुःख यस्तै रहेछ संसार अनि धुरधुर हुँदै सारा जनहरू विदावादी भए मेरो महाराज परीक्षित यो मैले हजुरलाई बताए अर्जुनजी जब गाण्ड बिसाउनु भयो सक्नु भएन बाण हान्न पड्काउँदै पड्केन र आफ्ना दाजुका साथमा गएर राजा परीक्षित हजुरलाई राजपाठ सम्पा गरेर सारा सम्पूर्ण वैकुण्ठ धामपट्टिको प्रस्थान हुन गएर आज द्वारावती धाम पनि 7 दिनमा डुबायो डुब्यो आज द्वारावती 7 दिनमा डुब्यो आज द्वारावती 7 दिनमा कहाँ गयो के भयो एकै

0: परीक्षित भगवानले अहिले चतुर्बाहु नारायण रूप धारण गरिबक्स भएर पृथ्वीले रोनुभयो। भगवान अहिले चतुर्बाहु नारायण भएर परम धामको लोकमा सवारी स्वर्गमा नगर बज्यो। भगवानको जय जयकार शब्दले प्रार्थना गरियो। लौ त महाराज परीक्षित उस्ता परमात्मा परमेश्वरको त यसरी स्वर्गारोहण भयो भने अरू जनको मृत्युको हकलाई कसले पो रोक्न सक्ला? यसमा चित्त नदुखाउनु मर्नु नै जीवनको सार हो। मेरो सरकार जन्मेको मरण मरेको जन्म भनिकन राजा परीक्षितलाई सुखदेवले बताउनुभयो। सारा संसार छोडेर प्रभु विदावादी हुनुभयो। प्रभुको वैकुण्ठ धाम सवारी गोलोक धाम आज जब हजुरलाई मैले एकादश स्कन्द दुई आँखाको बीच कथा समाप्ति गरे, अब तालु पर्यन्त कथा द्वादश स्कन्दमा प्रयोजन गर्न आँटे। के सुन्नुहुन्छ भनेकन सौन काजीलाई पौराणिक सुत नै सारणीमा निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमान थापरेमा प्राणको
0: नमो भगवते वासुदेवाय श्री परमात्मने नमः। श्री कृष्ण राजो बाज सुदाम अनुगति कृष्ण वंश विभूषण कश्य वंश बौद्ध प्रत्यक्ष सुमे मुनि अव श्रीमद भागवत महापुराणको दशम द्वादश स्कन्द तालु पर्यन्त कथाको पहिलो अध्याय कति कथाको वर्णन गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ। लौ त महाराज परीक्षित अनि द्वादश स्कन्द महाराजा परीक्षित जाने आतिर प्रश्न गर्नुहुन्छ, मेरो गुरु अब मेरो मर्ने बेला भयो, अब मेरो सात दिनको दिन आइपुगेको छ, अब मलाई बच्नेको आशा छैन, अब मैले के गर्दाखेरिमा मेरो कल्याण हुन्छ, अन्तिम चरणको वर्णन आज्ञा गरिबक्सोस् भनेर भावी राजाको बारेमा सोधिबक्स्यो। राज परीक्षितलाई भावी राजाको वर्णन यथार्थ प्रकरणले आज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्याबाट।
1: जय बोलो श्रीमान भावीमा प्राणगो
0: नमो ब्रह्मण्य देवाय गो ब्राह्मणेताय जगधेताय कृष्णाय गोविन्दाय नमो नमः। अल्ठुलो अब यो श्रीमद भागवत महापुराणको द्वादश स्कन्दको दोस्रो अध्यायको बीच महाराज परीक्षितलाई सुखदेव स्वामीले

महाबाट प्रवचन दिइरहनु भएको छ बारम्बार। हिजो अहिले अहिले कथा कुन कथा सुन्नुभएको थियो यहाँहरूले भनेदेखि सकल जब भावी राजाहरूको वर्णन, भावी राजामा सर्वोपरि राजा एक राजा हुनेछन् जसको नाम हो नन्दी वर्धन। उनका वंशजमा नन्दी वर्धनको वंशबाट कुल रक्षाका निमित्त धेरै काम हुनेछ र अन्ततो गत्वा उनबाट सुद्रणीको घरमा गएर चाण्डाल उत्पादन भइसकेपछि चक्रवर्ती म्लेक्ष हुनेछ सरकार। म्लेक्ष चक्रवर्ती हुनेछ। म्लेक्ष चक्रवर्ती भनेको अहिले पनि चक्रवर्तीका रूपमा म्लेक्षहरू रहेको छन्। जहाँ वेदपाठ हुँदैन, जहाँ पाखण्डवाद हुन्छ, पा माने वेद, खण्ड माने नाश, जसले वेदनाशको निमित्त तयारी हुन्छ त्यसलाई भनिन्छ पाखण्डवाद। त्यो पाखण्डवादीहरूको ठूलो जमात हुनेछ। कलियुगको बीचमा धर्म नष्ट भएर जानेछ। पापको वृत्ति, न्याय संगतको कार्यक्रम कहीँ नहुने यो कुराको निदो हुनेछ। राजा परीक्षित, धर्म अर्थ काम मोक्ष स्रोत साधन सारा नष्ट भएर जानेछ। अनि कलियुगको बीचमा प्राणीहरू सारा धार्मिक पक्षमा कसैको कालत हुने छैन। जीवनको लागि ठूलो घाटाको महसुस हुनेछ जीवनका लागि, र ईश्वरमाथिको श्रद्धा र प्रेम भावनाको विकास कहीँ हुने छैन। यस्तै प्रकारले तन्त्र शक्ति, मन्त्र यन्त्र शक्ति सारा सम्पूर्ण नष्ट भ्रष्ट भइसकेपछि कलियुगको बीचमा सारा प्राणीहरूले एउटै मात्रै काम गर्न कहिले पनि हिचकिचाउने छैनन्। त्यो हो पाप र पाखण्डवादको लागि। मन्त्र नाश भएर जानेछ, यज्ञ नष्ट हुनेछ, जना नष्ट हुनेछ, भ्रष्ट हुनेछ। कलियुगको बीचमा दाम्पत्य जीवनको सुखशैली भोग विलासका लागि तयारी हुनेछन् ज्यादा जनजीवनहरू। कलियुगको बीचमा नाता गोता सम्बन्धी कुनै प्रकारले जब भेद दृष्टि यौन सम्पर्कमा कुनै रहने छैन, कलियुगमा त्यस्तो बताएको छ। अनि त्यस्तै प्रकारबाट दाम्पत्य जीवनको लागि सुखमयको निमित्त आफ्नो उदरम भरण जीव पेट भर्नका लागि सबै काम जसले पनि गर्न चुक्ने छैन। कलियुगको बीचमा सबभन्दा ठूलो अधर्म भनेको जब मने प्राणीहरूलाई मूल स्रोतमा जानेछ, अनि सबैभन्दा रमाइलो मानिसहरूलाई केमा लाग्नेछ भनेर भनेदेखि अर्काको प्रतिमा गरिएको अपमानको हैसियतमा, अर्काको अपमानमा ज्यादै रमाउने, आफ्नो दुःखमा सदैव रुने, ईश्वरलाई आपत्ति पर्यो भने सम्झने, अरू बेला बोल्दै नबोल्ने, सम्झँदै नसम्झने, त्यस्तो कलीमा जनहरू हुनेछन्। कलीका मान्छेहरू प्राय गरेर सारा सम्पूर्ण निर्धनी पनि हुनेछन्। धन कमाउनका लागि बहुत कोसिस गर्नेछन्। अनि कलीमा मर्ने बेलामा मानिसहरूले कसैले पनि धर्म गर्छु भनेर बाँकी राख्नेछ, अरू समय सारा सम्पूर्ण पापै पापमा गएर विचलित हुनेछ। अन्यायपूर्वकको सम्पत्ति सारा जोड्नेछ महाराज, र त्यसपछिबाट न्याय संगतको कुरा गर्ने छैन। भगवानको भक्ति मनन कीर्तन ध्यान कहिल्यै गर्ने छैनन्। त्यस्ता कलीका जनहरू अतिशयोक्तियुक्त हुनेछ। सातै वर्षमा नारीहरू रजस्वला, आठ वर्षमा गर्भिणी, सोह्र वर्षमा पाउने जति बच्चा पाइसकेपछि बीस वर्षमा, तीस वर्षमा भुतुकै सबै। फेरि जब छोरा मान्छे चाहिँ धेरै बच्चा भन्नु, हाम्रो पनि त्यही हो, जानियो सबै तिसतिर सबै बाटो लाग्ने, छोटा पुड्का घण्टा त्यस्ता हुने। अनि त्यसपछिबाट मनुष्यहरूको सबभन्दा ठूलो जब जब जात भनेको धनमा गएर रहनेछ। जो धनी त्यही जात ठूलो, जो बलियो त्यही नै जब यस किसिमबाट सम्मानित, यस्तो हुनेछ महाराज। यसरी धर्म नष्ट भएर जानेछ सरकार। सम्बाल नाम गरेको गाउँमा विष्णु यासा नाम गरेको ब्राह्मणको घरमा भगवानको कल्की अवतार हुनेछ। राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ, धर्म छाडा मानिस भए छैन केही गति, धर्म छाडा मानिस भए

त्यति पछाडि यो पृथ्वी मेरो भनेर सात सिमाना च्यापिया देखेर पृथ्वी दङ्ग पर्नुहुन्छ अरे. सात सिमाना च्याप्छ नि च्याप्दैन किन्न च्याप कोदाल लियो एउटा मका बोटलाई नि उता ताने ताने गर्यो त्यही होला नि. घडेरीमा त झन् मुर्छै आखिरका बिचमा यस्तो हुनेछ पृथ्वीमा. यो तेरो र यो मेरो भन्ने जग्गाको बारेमा ठूलो छलफल रहनेछ. सरकार प्राणीहरू धर्मले नष्ट भएर जानेछन्. कलियुगको बीचमा सारा मनुष्यहरूले भगवानको भजन मनन कीर्तन कोही गर्दै नगर्ने सम्मान नामगरेका ग्राममा विष्णु यासा ब्राह्मणको घरमा भगवानको कल्की अवतार हुनेछ. जुन दिन कर्कट राशिमा चन्द्रमा र बृहस्पति र सूर्य पाल्नुहुन्छ त्यही दिन महाप्रलयको प्रारम्भ हुनेछ. अनि राजा परीक्षित सरकार त्यसै बेलामा सत्ययुगमा सबैजनले यो अवस्था देखेर पृथ्वीरूपी महातारी आज्ञा गर्नुहुन्छ. पृथ्वीरूपी महातारीले सबभन्दा पहिला प्रार्थना गरी बक्सनेछ कसलाई भन्ने सम्बन्धमा पृथ्वी राजा उनले पनि मलाई लान सकिनन्. त्यस्तै प्रकारले नौस राजा मानदाता राजा सगर राजा खटवाङ धुन्दु रघु तृणबिन्दु सरियाते गया नौस राजा कसैले लान नसकेको आज जब कसले लान सक्ने हो मलाई भन्दै पृथ्वीरूपी महातारी आज्ञा गर्नुहुन्छ. सत्य युगमा सबैले गर्नुपर्ने ध्यान कृत्य ध्यायतो विष्णु त्रेतायाम याजतो मखै द्वापरे परिचर्यायाम कलौ तत् हरिकीर्तनात् भनेको छ. श्रीमद् भागवतको द्वादश स्कन्दको तेस्रो अध्यायको पुछारको श्लोकमा लेखेको छ त्यही भनिदिनुहोस्. कृत्य ध्यायतो विष्णु त्रेतायाम याजतो मखै द्वापरे परिचर्यायाम कलौ तत् हरिकीर्तनात्. सत्ययुगमा सबले ध्यान गर्ने, त्रेतायुगमा सबैले यज्ञ गर्ने, द्वापर युगमा सबैले दान गर्ने, कलियुगमा सबैले भगवानको नाम संकीर्तन गर्ने, कीर्तन गर्ने भन्नु नभुलिकन. काम पनि गर्यो, भात पनि पाल्छ, घाँस काट्न जाँदाखेरि पनि भुल्नु हुँदैन, भुल्नु हुँदैन, हरिकीर्तन गाउनलाई भुल्नु हुँदैन भने भइहाल्यो. डोकोनी भरियो भुल्दा नि भुलियो, भात पकाउँदा नि त्यही भनिरहने सरसेरलाई सत्तर सराब किन गरिरहन्छ नि फेरि. त्यसै कारणले अनि यस प्रभावबाट साराले भगवानको भजन मनन कीर्तन गर्ने, कलियुगको बीचमा सबले गर्नुपर्ने भगवानको ध्यानै हो महाराज. सत्य युगमा ध्यान, त्रेता युगमा यज्ञ, द्वापर युगमा दान, कलियुगमा कीर्तन. यही भनिया छ भनिदिनुहोस् है त. कहाँ भनिया छ भन्यो भने भागवतको द्वादश स्कन्दको तेस्रो अध्यायको पुछारको श्लोकमा छ अरे नि त. त्यसो भएर कीर्तन गाएको भन्नुहोस् है त. फेरि त्यो आफू नजान्ने त किन गाएका, किन नाचेका, किन बोल्छौ है भन्छ. त्यो उसलाई ढङ्ग छैन. अनि त्यहाँ छरे भनेपछि निडल्लिन्छ. कलियुगमा सबभन्दा ठूलो प्रकारको महिमा राजा परीक्षितलाई आज्ञा गर्नुभयो. आज भन्यो, भोलि भन्यो.

महाराज परीक्षितलाई सुखदेवले बताइरहनु भएको छ, लौ त सुन कादृशी प्रणाली आओ, बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ। कलियुगमा सबभन्दा ठूलो नाम संकीर्तन भगवानको, सधैँ बसिरहने, घरमा बस्ने, काम गर्ने, दुई काम गर्ने व्यक्तिलाई कहिले दुःख हुँदैन, कि भगवानको नाम कि प्रभुको

नाम की हाता काम हाता काम र मुख राम जले लियो त्यसले उकाल लायो भनेर जान हाता काम पनि छैन मुख राम पनि छैन अनि खाने बेला मिठो त्यसलाई मोला नलागेको लाउँछ नि त नि हो त हाता काम मुखमा राम त्यसलाई दुखाउँदैन कि हाता काम मुखा राम हाता काम पनि छैन मुखा राम पनि छैन त्यसका मुखामा जब पट्टिन कसेकोलाई कस्तो नि त नि राजा परीक्षित महाराज त्यसै भएर कि भगवानको नाम जपिरहने कि उद्योगमा लगाइरहने घरमा केही नभए बत्ती गातेर पनि बसिरहने फिल्म हेर्न जाने होइन दौडिने होइन उता उता सधैँ के बस्थे नौलो आएको छैन भने उकाल तेर्सिन थालिहाल्छन् महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरी बोक्छ यसरी नाम संकीर्तन प्रभुको प्रभाव हरे

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ल यति छिटो आमा बन्न लागेको त
5: यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानुभएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जन्म परे जस्तै लाग्छ।
4: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
9: बेसरी टाउको दुख्ने,
8: उच्च ज्वरो आउने, बेहोस हुने,
9: घाँटी अरोरो कडा हुने,
8: कम्पन हुने,
9: पक्षघात हुने
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
9: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
8: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
9: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौ।
8: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
9: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौ।
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौ।
9: सधैँ झुल टाँगेर सुत्ने गरौ।
8: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
10: स्वास्थ्य कार्यालय कैलाली।